0: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
0: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
2: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
3: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
4: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
0: सम्पर्क फोन नम्बर 0825902222
1: रोड त्रुटि पुकार खैनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
6: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
12: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिथानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
9: साथै इसिजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस् सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 0825607634 र 0825601038
13: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
14: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
15: महिनावारीमा समस्या महिनावारी रोकिनु
13: पिसाबको यो समस्या
15: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
13: पाठेघरमा मासु पलाउने
15: निसन्तान महिलाको चेक जाँच
13: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
16: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार
13: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847828913 र 9095121871
15: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ
17: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुपर मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामकर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: अन्य सेवाहरू
16: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
21: उपचार हुने रोगहरू
2: पायल, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
21: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
21: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
21: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
9: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97492-64643 र 98578-53825।
0: सीता के भो तिमलाई घुम्छ रे बसी छौ के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो के कुरा गर्दिनि नि हाम्रै घरैमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त सन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जानको धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
4: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
20: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
18: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
23: हाम्रा सेवाहरू
24: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
23: सामान्य किराले खाएको दाँत भर्ने
18: मेसिनद्वारा आरसीटी गर्ने
23: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
18: खोल लगाउने
23: बाङ्गो टिङ्गो दाँत मिलाउने
18: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
23: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
18: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
24: सम्पर्क मोबाइल नम्बर 9828777494 9828777494
13: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
25: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
13: विस्तृत आँखा परीक्षण उपचार
25: बाल दृष्टिरोग निदान उपचार मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
13: सुक्खा आँखा परीक्षण तथा उपचार न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
25: कन्ट्याक्ट लेन्स सेवा
13: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
25: कृत्रिम आँखा फिटिङ गरिन्छ
13: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
25: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू अल्छी आँखा उपचार
13: डेढो आँखा उपचार
25: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
13: डबल भिजन उपचार
25: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
13: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
25: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
13: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
18: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दान र घोराही 15 सड़क विभाग रोड दान
13: फोन नम्बर 9869884602 र 9864883473
26: यो हो रेडियो मध्य पश्चिम एफएम 90.4 MHz
27: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 6 बजेको छ
28: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली तपाईँको सुस्वास्थ्य हाम्रो कामना
29: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
30: आज 2083 साल भदौ 23 गते मंगलबार सन् 2026 सेप्टेम्बर 8 तारीक भदौ कृष्ण पक्षको द्वादशी तिथि
5: काया कैरन का साथ मा
30: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्र कुसान किसान
30: अ कम्प्लीट पाइपिंग सोल्युसन्स
29: काया कैरन सुरु गरौ मुख्य खबर का शीर्षकहरुबाट
30: नवयुवा आन्दोलनको एक वर्ष पूरा सरकारी आयोगकै प्रतिवेदन अलपत्र ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा
29: भोटेकोशी बाढीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने सुरुङभित्र 121 जना मात्रै फसेको सेनाको अनुमान विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै
30: भोटेकोशी बाढीले जलविद्युत क्षेत्रको दक्ष जनशक्तिमा अपूरणीय क्षति नयाँ पुस्ता आकर्षित गर्न चुनौती सुरक्षा मापदण्ड र आपतकालीन उद्धार क्षमता बलियो बनाउनु पर्ने विज्ञको सुझाव
6: गाइडलाइनहरूमा प्रोटोकलहरूमा ध्यान दिएर अब स्टेक होल्डरहरूसँग कन्सल्टेशन गर्दै अगाडि बढाउँछ जसले गर्दा भविष्यमा यस्तो गाडी आइहाले पनि हामीले चाहिँ म्यान पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौं
29: डढेलो र अत्याधिक गर्मीले विश्वमय वायु प्रदूषणको जोखिम बढाउँदै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती
30: र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जित
7: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
30: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
7: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
30: बीई सिभिल बीई इलेक्ट्रिकल बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ
7: तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं
30: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
7: मोबाइल 98550-6678 98550-6679 98511-62594 98510-5424

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
6: काया कैरनमा अब खबरको सिलसिला। आज भदौ 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ। 1 वर्षको अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन, सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 गते 2 दिन भएको आन्दोलनमा काठमाण्डु लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरको समानता, पारदर्शिता र राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। यसैबीच सुशासनको मुख्य नारासहित युवा पुस्ताले गगरेको अभूतपूर्व विद्रोहको 1 वर्ष पुग्दा पनि त्यसले खोजिरहेको परिवर्तन अझै संस्थागत भइसकेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गरिरहनु भएको छ। आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ। सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकेको छैन। मानवाधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनु भएको छ। सरकारी आयोगको प्रतिवेदन अलपत्र, नवयुवा आन्दोलनको 1 वर्ष शीर्षकको खबर आजका विभिन्न पत्र पत्रिकाले छापेका छन्। हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
2: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा र नुवाकोटका बाढ़ी प्रभावित विद्युत आयोजना क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने बताउनु भएको छ। हिजो फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले विभिन्न जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभएको छ। वहाँले लाङटाङ आयोजनाका सुरुङमा दलदल पन्छाउँदै खोजी गर्दा दुई शव फेला परेको र त्यहाँ अहिले पनि खोजी कार्यलाई निरन्तरता दिइरहेको बताउनु भएको छ। वहाँले चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेना र भारतबाट आएको विशेषज्ञ टोलीले प्रवेश बिन्दुबाट दलदल पन्छाउँदै करिब 90 मिटर भित्र प्रवेश गर्दा दुई शव फेला परेको जनाउनु भएको छ। वहाँले खोजी कार्यलाई प्रभावकारी बनाउन बबक्याट एक्सकाभेटर र त्यही क्षेत्रमा रहेको अर्को एक्सकाभेटर प्रयोग गरिरहेको जानकारी गराउनु भएको छ। वहाँले माथिल्लो त्रिशुली एकमा थर्मल ड्रोन सहितको प्रविधि प्रयोग चिनिया तथा कोरियन विशेषज्ञ सहित नेपाली सेनाले खोजी गर्दा भदौ 20 गतेसम्म तीन शव प्राप्त भएको र एकजनाको उद्धार गरिएको बताउनु भएको छ। त्रिशुली 3A मा 6 एक्सकाभेटर प्रयोग गरी सुरुङको प्रवेश मार्ग पत्ता लगाइएको र भदौ 19 गते दुईजनाको सकुशल उद्धार तथा एक शव फेला पारिएको जानकारी गराउनु भएको छ। वहाँले त्रिशुली 3B लगायतका अन्य आयोजनामा पनि खोजी कार्य जारी राखेको बताउनु भएको छ।
6: त्रिशुली भोटेकोशी नदीमा आएको बाढ़ीले पूरिएका जलविद्युत आयोजनाका सुरुङ ब्रेक थ्रू नभएसम्म खोजी तथा उद्धारको कार्य निरन्तर रहने भएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङ ब्रेक थ्रू नभएसम्म खोज तथा उद्धार निरन्तर रहने बताउनु भएको छ। सेनाका अनुसार सुरुङभित्र 121 मात्रै फँसेको अनुमान छ। यसैबीच भोटेकोशी बाढ़ीपछि भदौ 10 बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका 65 विद्यालय भोलिदेखि संचालनमा आउने भएका छन्। बाढ़ीको 2 हप्तापछि विद्यालय खुल्न लागेका हुन्। नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय संचालन गर्ने निर्णय गरेको छ। विदुरमा बाढ़ी अघि 79 विद्यालय संचालनमा रहे पनि तत्काल 65 मात्र संचालनमा आउनेछन्। नगरपालिकाको कार्यपालिका बैठकले बाढ़ीले क्षति गरेको र अस्थायी आवास केन्द्र अर्थात होल्डिङ सेन्टर बाहेकका विद्यालय 24 भदौ अर्थात भोलिदेखि संचालन गर्ने निर्णय गरेको उपमेयर प्रभा बोगटीले बताउनु भएको छ। विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले दक्ष जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
7: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनको 1 वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र, ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा, बटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने, सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको अनुमान, विदुरका 65 विद्यालय भोलिदेखि खोल्दै लगायत खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी प्रसंग। भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा, दक्ष कामदारको उपलब्धता र आयोजनाको दीर्घकालीन निरन्तरतामाथि गम्भीर प्रश्न उठाएका छन्। बाढ़ीका कारण सामान्य मजदूरदेखि इन्जिनियर, ओभरसियर तथा सुरुङ निर्माणमा तालिम प्राप्त जनशक्तिसम्म प्रभावित भएका छन्। साथै जोखिमपूर्ण कार्यस्थल प्रतिको डरले नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न कठिन हुने र दक्ष शक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुने सम्भावना छ। मानवीय क्षतिलाई तत्काल उद्धार र राहतको विषयमा मात्र सीमित नराखी जनशक्ति विकास, श्रमिक सुरक्षा, सुरक्षित आवास, पूर्व सूचना प्रणाली, बीमा, जोखिम मूल्यांकन र आपतकालीन उद्धार क्षमतासँग जोडेर हेर्नुपर्ने देखिन्छ। साथी महेश गेवालीले रसुवा बाढ़ीपछि जलविद्युत क्षेत्रमा भएको मानवीय क्षतिको बारेमा जलविद्युत विज्ञ, इलेक्ट्रो मेकानिकल कन्सल्टेन्सी कम्पनीका कार्यकारी अध्यक्ष तथा रसुवागढ़ी हाइड्रो पावर कम्पनी लिमिटेडका पूर्व डिभिजन प्रमुख रिजन पौडेलाई सोध्नु भएको छ।
9: फिजिकल इन्फ्रास्ट्रक्चर ड्यामेज त त्यो पनि मोनिटरी भ्यालुमा एकदम धेरै छ। फिजिकल ड्यामेज सँगसँगै जुन मानवीय क्षति, म्यान पावरहरूको यो जुन क्षति भयो, पहिला हामी ब्रेन ड्रेन भन्थ्यौँ, अहिले ब्रेन वास भयो सबै। त्यो भेगमा चाहिँ राम्रो राम्रो प्रोजेक्टहरू, ठुल्ठुलो प्रोजेक्टहरूमा काम गरिरहेको धेरै एक्सपिरियन्स नयाँ पुस्ता पनि ठुलो प्रोजेक्टमा काम गरेर राम्रो एक्सपिरियन्स गेन गरेर भोलि देशका लागि एउटा राम्रो एसेट हुन सक्ने नयाँ पुस्ताहरू पनि यो बाढीले धेरै बगाएको छ। म्यान पावरको जुन लस भयो यो क्षेत्रलाई चाहिँ अपूर्णीय क्षति हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यो
10: जनशक्तिहरू चाहिँ कति संख्यामा आवश्यक पर्छन् होला जुनसुकै हाइड्रो पावरको कुरा गर्दाखेरि?
9: फेज हेरेर हुन्छ। जस्तो अपरेसन टेक्निकल म्यान पावर हामीले हेर्दाखेरि अब हाइड्रो पावर प्रोजेक्टहरूमा टेक्निकल र नन टेक्निकलको रेसियो चाहिँ झन् झन्डै 65-35 या 70-30 त्यस्तै हुन्छ। अहिले धेरै टेक्निकल म्यान पावर चाहिँ अहिले हराइरहनु भएको स्थिति छ। अब डिफ्रेन्ट फेजेसमा भएको प्रोजेक्टको त्यही अनुसारको म्यान पावर डिप्लोयमेन्ट हुन्छ। त्यसले गर्दा यति मान्छे यो प्रोजेक्टमा हुन्छन् भनेर हाइड्रो पावरमा भन्न ठ्याक्कै गाह्रो छ। अहिले
10: हाइड्रो प्रोजेक्ट सुरु हुने चरणदेखि यो फेजसम्म आइपुग्दाखेरि चाहिँ कति प्रक्रिया, लामो प्रक्रिया लाग्छ?
9: सानो प्रोजेक्टको 2-3 वर्षमा कन्स्ट्रक्सन पिरियड सकिन्छ। ठूलो प्रोजेक्टहरूलाई 7 वर्ष पनि लागेको, 8 वर्ष पनि लागेको हामीले देखेका छौँ। सबैको टार्गेट चाहिँ 4-5 वर्षमा सकौँ भन्ने हुन्छ, तर विविध कारणले गर्दाखेरि 4-5 वर्षमा सकेर ठूलो प्रोजेक्टहरू 7-8 वर्षमा पुगेको पनि रेकर्डहरू छ। त्यही भएर कन्स्ट्रक्सन पिरियड चाहिँ भ्यारी हुन सक्ने भयो। सर्वे चाहिँ अब गभर्मेन्टले दिने हामीहरूलाई 5 वर्षको टाइम लाइन हुन्छ, अनि अपरेसन चाहिँ अब हामीहरूले कन्स्ट्रक्सन सकिएपछि हामीहरूलाई 25 वर्षको पिपिए चाहिँ नेपाल विद्युत प्राधिकरणसँग प्रतिवर्ष पिपिए गरेको छ। त्यो पिरियडसम्म हाम्रो अपरेसन फेजमा हुने भयो।
10: कम्तीमा पनि 3 वर्षदेखि 20-25 वर्षसम्मको समय अवधिभरिमा त्यो प्रोजेक्टले धेरैलाई रोजगारी पनि दिइरहेको हुन्छ भन्ने पनि बुझ्न सकिन्छ।
9: हजुर, पक्कै पनि कन्स्ट्रक्सन पिरियडमा त क्वान्टिटी नम्बर चाहिँ एकदमै धेरै हुन्छ कन्स्ट्रक्सन फेजमा, किनभने त्यो फेजमा त अब हामीलाई लेबरहरू पनि चाहिने भयो, विज्ञहरू पनि चाहिने हुन्छ, इन्जिनियरहरू पनि फरक फरक विधाका, सिभिल इन्जिनियर, हाइड्रोलोजीको, त्यसपछि अनि अब जियोलोजिस्टहरू, इन्भाइरोमेन्टलिस्ट, इलेक्ट्रिकल, मेकानिकल, फरक फरक विधाका धेरै इन्जिनियर हुन्छ कन्स्ट्रक्सन फेजमा। अपरेसन फेज भनेर चाहिँ प्रोजेक्टलाई अपरेसन गर्ने हो, हामीले इन्स्टल गरिसकेको हुन्छौँ, त्यसलाई चाहिँ खालि डेली रन गर्नु मात्र पर्ने हुन्छ। कहिलेकाहीँ मेन्टेनेन्सको बेलामा चाहिँ समस्या हुनाले त्यो फेजमा चाहिँ अलिक बढी इलेक्ट्रिकल र मेकानिकलको इन्भल्भमेन्ट बढी हुन्छ।
10: जति जनशक्तिलाई क्षति पुर्याएको छ यसले चाहिँ अबको समयमा त्यो क्षेत्रमा काम गर्नेहरू अथवा त्यो कामलाई चाहिँ कसरी प्रभाव पार्छ?
9: एक्सपिरियन्स मेन पावर हामीले जसलाई लुज गर्यौँ त्यो एक्सपिरियन्स मेन पावर पाउन केही समय कुर्नु पर्ने हुन्छ या हामीलाई खड्किराख्ने हुन्छ परिसरमा पनि। स्विफ्ट भएको छ हाइड्रो पावरमा गर्दाखेरि डर हुन्छ भन्ने, अब यो भने त अब हिमालयन सुनामी हो, केही गरी पनि बच्न सक्ने आधार थिएन। केही समय चाहिँ अब यसले अप्ठ्यारो पार्ला। यतातिर आकर्षित गर्नको लागि ट्रेनिङ प्रोग्रामहरू, म्यान पावर डिप्लोयमेन्ट प्रोग्रामहरू, अनि जस्तो अब हामीले चाहिँ सेफ्टीका प्रोटोकलहरू, इमर्जेन्सी इभ्याकुएसनकाहरू, त्यसलाई चाहिँ गाइडलाइनहरूमा प्रोटोकलहरूमा ध्यान दिएर अब योसँग सम्बन्धित स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढाउँछ, जसले गर्दा भविष्यमा यस्तो बाढी आइहाले पनि हामीले चाहिँ म्यान पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौँ। प्रोजेक्टहरू बन्न थालेपछि अब त्यसले एक प्रकारको काम गर्दै गएपछि मोटिभेसन हुन्छ, मोटिभेसन भएपछि मान्छेहरू आफै आकर्षित भएर यो फिल्डमा लाग्नुहुनेछ। के कस्तो पोलिसी ल्याउँदाखेरि चाहिँ अब यो जुन रसुवा फ्लडले गर्दा क्षति भयो त्यो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ, अब त्यसलाई चाहिँ एज अ गाइडलाइन नै बनाएर गभर्मेन्टले स्ट्रिक्टली इम्प्लिमेन्ट गरेर त्यो कदम त चाल्नै पर्ने देखिएको छ।
7: जलविद्युत विज्ञ रिजन पौडेलसँग बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापन बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, भोटेकोशी बाढ़ीले यातायात अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा खाद्यान्न र हरियो तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ेको छ। वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा ढुवानी भाड़ा र समय बढ़ेको भन्दै व्यवसायीले उपभोग्य वस्तु र खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढ़ाएका छन्। ग्यासको अभाव चुलिएको छ। एकातिर व्यवसायले काठमाडौँका गोदाममा पर्याप्त खाद्यान्न मौजदात रहेकोले तत्कालै चरम अभाव हुने अवस्था नरहेको बताएका छन् भने अर्कोतिर वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी बाढ़ा भरेको भन्दै अधिकांश खाद्यान्न त हरियो तरकारी र फलफूलको मूल्य बढ़ेको छ। बाढ़ीका कारण कृष्णभीरमा सड़क भाँसिएपछि काठमाडौँ भित्र नै मुख्य मार्ग पूर्ण रूपमा ठप्प छ। नेपाल चामल तेल दाल उद्योग संघ र नेपाल खाद्य किराना तथा थोक व्यवसाय संघका अनुसार काठमाडौँका गोदाममा पर्याप्त खाद्यान्न मौजदात

0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: होइन हो साथी, आज निकै तनावमा छौ त। के भयो भने?
2: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
3: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
5: सम्पर्क मोबाइल नम्बर 9822964264।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
9: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्युरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
9: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
9: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
11: अहिलेसम्म 68 जिल्ला साक्षर घोषित भइसकेका छन्। साक्षर घोषणा हुन बाँकी रहेका मध्ये कर्णाली प्रदेशको डोल्पा र बाँकी मधेसका छन्। मधेसका 136 पालिका मध्ये 25 मात्रै पूर्ण साक्षर घोषित भएका छन्। थप 25 पालिका साक्षर घोषणा हुने अन्तिम तयारीमा रहेको शिक्षा विभागले जनाएको छ। यसै गरी डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकामा पनि साक्षर घोषणा हुन बाँकी छ। मधेस र कर्णालीका समेत गरेर 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेका छन्। यसै आर्थिक वर्षभित्रमा बाँकी रहेका सबै जिल्लालाई साक्षर घोषणा गर्ने सरकारी तयारी छ। मधेसमा निरक्षरताको धेरै समस्या देखिएपछि सरकारले केही समय अघि साक्षर मधेस प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल बनाएर अध्ययन गरेको थियो। पूर्व सचिव डाक्टर राम स्वरूप सिन्हाको संयोजकत्वमा गठन गरिएको 7-सदस्यीय कार्यदलले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई गएको वैशाख 30 गते प्रतिवेदन हस्तान्तरण गरेको थियो। धेरै जसो पालिका साक्षर, 112 पालिका भने अझै निरक्षरता शीर्षकमा गोर्खा पत्रमा खबर छ।
0: अब विदेशको खबर। विश्व मौसम संगठनले डढ़ेलो र अत्याधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको जनाएको छ। संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी तथा डढ़ेलोको आवृत्ति र तीव्रता बढ़दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको छ। डढ़ेलोको धुवा हावासँगै टाढ़ा टाढ़ा फैलिने भएकोले आगलागी भएका ठाउँभन्दा धेरै टाढाका मानिस र वन्यजन्तु पनि प्रभावित हुन सक्ने उल्लेख छ। अध्ययन अनुसार सन् 1990 दशक यता अत्याधिक डढ़ेलोबाट उत्पन्न धुवाका कारण 3 गुणासम्म यी घटना बढ़ेका छन्। त्यस्तै अत्याधिक गर्मीको समयमा सतह नजिक रहेको ओजेन प्रदूषण पनि बढ़न सक्ने भएकोले यसले विशेष गरी श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढ़ाउने विज्ञहरू बताउँछन्। विश्व मौसम संगठनले वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तन न्यूनीकरणका लागि अलग अलग नभई संयुक्त रूपमा सम्बोधन गर्न दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड़ दिएको छ।

0: अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा कर्णाली शिवराजले तेस्रो जित निकालेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबड हलमा त्रिपुरेश्वरमा हिजो भएको खेलमा कर्णालीले सगरमाथालाई 3-2 को सेटमा हराएको हो। कर्णालीले पहिलो सेट 25-16 जितेको थियो भने दोस्रो सेट सगरमाथाले 25-23 जित्यो। तेस्रो सेट फेरि कर्णालीले 25-23 जित्दै अग्रता बनाए तर चौथो सेटमा सगरमाथाले 25-19 जितेको थियो। निर्णायक पाँचौं सेटमा भने कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै 15-9 को जित निकालेर समग्रमा 3-2 जितेको हो। एनबीएलमा सहभागी 6 टोलीले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्ले अफ मार्फत फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ 28 गते हुनेछ।
1: खेलकै अर्को खबरमा मलेसियामा भइरहेको एसीसी प्रिमियर कपमा नेपालले समूह चरणकै अन्तिम खेलमा आज हङकङसँग खेल्दैछ। यो खेल क्वालालम्पुरको बायोमास क्रिकेट मैदानमा हुनेछ। नेपालले हङकङलाई हराउन सके समूहको विजेता बन्नेछ। यस्तो अवस्थामा नेपालले सेमी फाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ। अब केही खबर संक्षेपमा। मधेस प्रदेशको सिराहा र गण्डकीका धेरै जसो ठाउँमा गैराती मध्यमसम्मको वर्षा भएको छ। कोशी लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बागमतीका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै सिराहामा 37.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै सिन्धुपाल्चोक, कास्की, लमजुङ, गोर्खा, बागलुङ, पर्वत लगायतका जिल्लामा पनि हल्कादेखि मध्यमसम्म पानी परेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकीको हिमाली र पहाड़ी, कर्णालीको पहाड़ी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
0: भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीले हिमाल र पहाड़मा गरेको विनाशको कम्पन तराईसम्म पुगेको छ। यो विपत्तिले भूगोलको दूरी मेटाउँदै सबै नेपालीलाई एउटै भावनामा उभ्याइदिएको छ। सरकारले उद्धार तथा राहतका लागि आफ्नो संयन्त्र परिचालन गरिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली जोखिम मोलेर उद्धारमा खटिएका छन्। घाइतेको उपचार, विपत्तिको खोजी र विस्थापितको पुनर्स्थापनाका लागि 3 तहका सरकारी संयन्त्र सक्रिय छन्। नागरिकमा खबर छ।
1: र आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुला राख्न निर्देशन दिएको छ। काया कैरनमा अब पालो उखानको
0: एक उदाहरण सय उपदेश।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: नवयुवा आन्दोलनको 1 वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा।
1: भोटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने। सुरुङभित्र 121 सेना मात्रै फँसेको सेनाको अनुमान। विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै।
0: भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रको जनशक्तिमा अपूरणीय क्षति। नयाँ पुस्ता आकर्षित गर्न चुनौती। सुरक्षा मापदण्ड र आपतकालीन उद्धार क्षमता बलियो बनाउनु पर्ने विज्ञको सुझाव।
1: डढेलो र अत्याधिक गर्मीले विश्वमय वायु प्रदूषणको जोखिम बढ़ाउँदै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती।
0: र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जित।
1: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको। बाढ़ीले जनधनको क्षति त गरेको छ नै, सड़क अवरूद्ध हुँदा ग्यास सहित धेरै समस्या अहिले नागरिकले झेलिरहेका छन्। यसै विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ग्यास सिलिण्डरलाई कुर्सी बनाएर लाइनमा बसिरहेका दुईजनाले गफ गर्दैछन्। उनीहरू भन्दैछन्, बाढ़ीले लैजान नसक्ने भनेको त अभाव मात्रै रहेछ। आजको काया कैरन सकिएको छ।
2: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
3: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल। जडीबुटीको शक्ति ओखती। आयुर्वेदिक टी मात्र रु 50 मा।
5: खुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड खुराहीदाङ, फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराहीदाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराहीदाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
9: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
11: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
12: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 082-568-1878-1817 र 98-478-3645।
13: गजबको अफर आयो। कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्।
14: संचालक नरेश कुमार श्रेष्ठ।
15: बजाज आरी नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
16: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
15: सर्भिस चार्जमा 50% छुट।
16: इन्जिन आयलमा 15% छुट।
15: टायर किन्दा 10% छुट।
16: पार्ट पुर्जामा 15% छुट।
15: साथै निशुल्क FI टेस्ट पनि गरिनेछ।
17: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
15: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
18: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
15: सम्पर्क ओम बाबा अटो प्राली बिपी चोक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98-013-48-761, 98-686-37-244 र 98-229-16-768।
19: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्य पश्चिम दानको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढ़ौहामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरीमा रहेको रेडियो हापुरी 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा पाठ्यघरको मुखमा हुने क्यान्सर विरूद्ध एचपीभी खोप शुरू, पहिलो दिन 1200 बढ़ीलाई खोप प्रदान।
0: बाढ़ीका कारण सम्पर्क विहीन भएका दाङका 37 जनाको परिवारबाट डीएनए परीक्षणका लागि नमूना संकलन रिपोर्ट आउन 3 महिना लाग्ने प्रहरीको भनाई।
1: र जेनजी आन्दोलनको आज 1 वर्ष पूरा।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रस्तुति।

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षी दैनिकबाट।
2: दाङमा पाठ्यघरको मुखमा हुने क्यान्सर विरूद्ध 8,000 बढ़ीलाई एचपीभी खोप लगाउन शुरू गरिएको छ। जिल्लामा दोस्रो चरणमा कोराही उपमहानगरपालिका, लम्ही नगरपालिका, बंगलासुली गाउँपालिका, गढ़वा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिकामा सोमबारदेखि किशोरीलाई एसपीभी खोप लगाउन शुरू गरिएको हो। स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति ओलीका अनुसार पहिलो चरणमा भदौ 22 देखि 24 गतेसम्म 3 दिनको अवधिमा जिल्लाका 6 पालिकाका 4,945 जना किशोरीलाई खोप लगाउन थालिएको छ, जस अन्तर्गत घोराही उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत 2,583 जना र विद्यालय बाहिर रहेका 107 जना गरी 2,690 जना, लम्ही नगरपालिकामा विद्यालयमा अध्ययनरत 619 र विद्यालय बाहिर रहेका 26 जना गरी 645 जना, गढ़वा गाउँपालिकामा विद्यालयमा अध्ययनरत 518 जना, राजपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत 292 र विद्यालय बाहिर रहेका 707 गरी 279 जना, राप्ती गाउँपालिकामा विद्यालयमा अध्ययनरत दाङमा 200 र विद्यालय बाहिर रहेका 4 जना गरेर 326 जना र तेस्रो चरणमा शान्तिनगर गाउँपालिकामा विद्यालयमा अध्ययनरत 289 जना र विद्यालय बाहिर रहेका 16 जना गरी 305 जना किशोरीलाई एसपीभी खोप लगाउन थालिएको हो। यस्तै दाङमा पहिलो दिन 1,000 बढ़ी किशोरीलाई पाठ्यघरको मुखमा हुने क्यान्सर विरूद्धको एसपीभी खोप लगाइएको छ। आर्थिक वर्ष 2083-84 कार्यक्रम अन्तर्गत पहिलो दिन कोराहीमा कक्षा 6 अध्ययनरत 549 र विद्यालय बाहिर रहेका 655 जना किशोरीलाई एसपीभी खोप लगाइएको हो। आजको गोरक्षी राष्ट्रिय दैनिकमा लीलाधर ओलीले खबर लेख्नु भएको छ।
1: घोराई उपमहानगरपालिका वडा नम्बर 7 सौड्यार स्थित माध्यमिक विद्यालय सौड्यारमा निर्माण गरिएको सभा हल उद्घाटन गरिएको छ। विद्यालयको शैक्षिक, सामाजिक तथा अतिरिक्त क्रियाकलापलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ निर्माण गरिएको सभा हलको यी कार्यक्रमका बीच उद्घाटन गरिएको हो। 2081 साल मंगिर 21 गतेदेखि 28 गतेसम्म सञ्चालन गरिएको श्रीमद भागवत ज्ञान महायज्ञबाट संकलित रकमबाट उक्त सभा हल निर्माण गरिएको विद्यालयले जनाएको छ। धार्मिक तथा सामाजिक उद्देश्यका साथ आयोजना गरिएको महायज्ञबाट प्राप्त सहयोगलाई विद्यालयको भौतिक पूर्वाधार विकासमा उपयोग गर्दै सभा हल निर्माण गरिएको हो। आजको गणतन्त्र दैनिकमा खबर छ।
2: रसुवाको पोटेकोशी नदीमा आएको बाढ़ीपछि बेपत्ता भएका दाङका 54 जना मध्ये 37 जनाको परिवारको डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरिएको छ। बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा रहेका परिवारका सदस्यले डीएनए परीक्षणका लागि सोमबार रगतको नमूना दिएका हुन्। कोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 14 जना र तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा 23 जना गरी 37 जनाको रगतको नमूना संकलन गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उप परीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। गोरक्षी राष्ट्रिय दैनिकमा खबर छ।
1: जेनजी आन्दोलन अर्थात नवयुवाको आन्दोलन भएको 1 वर्ष पूरा भएको छ। भदौको 23 र 24 गते भएको आन्दोलनले मुलुकमा राजनीतिक ठूलो परिवर्तन ल्यायो। 76 जनाले ज्यान गुमाउनु परेको थियो र थुप्रै भौतिक संरचनाहरू पनि नष्ट भएका थिए। यो 1 वर्षको अवधिलाई के कसरी लिने र के प्राप्ति भयो के हुन सकेन यस बारेमा कुराकानी गर्नका लागि अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ पत्रकार नरेन्द्र केसी। नरेन्द्र सर, खबर पत्रिकामा यहाँलाई स्वागत छ।
3: हजुर, नमस्कार, धन्यवाद सर।
1: यो नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ। गत भदौ 23 गते विभिन्न मागहरू राखेर सुशासनका पक्षमा, भ्रष्टाचार नियन्त्रणका पक्षमा आवाज उठाउँदै यो आन्दोलन शुरू भएको थियो। त्यो आन्दोलनले अलिकति ध्वंसात्मक रूप पनि लिएको थियो र ठूलो क्षति पनि भएको थियो। यसलाई चाहिँ 1 वर्षको अवधिलाई चाहिँ कसरी लिने?
3: अब यसलाई सामान्यत मैले हेरेको अब यो जेएनजी विद्रोह मूलत त्यति बेलाको उद्देश्यका हिसाबले हेर्दा दुईवटा मुख्य उद्देश्य देख्छु मैले, सुशासनयुक्त नयाँ नेपालको निर्माण र हर क्षेत्रमा रूपान्तरण। मैले हर क्षेत्र भनिसकेपछि व्याख्या गर्नु परेन, खास गरी राजनीतिसँग जोडिएका हर क्षेत्रमा रूपान्तरण, यो सँगसँगै युवाहरूको अर्थपूर्ण सहभागिताको कुरालाई पनि यो आन्दोलनले जोडका साथ उठाएको थियो। अब एक वर्षको कुरा गर्दा यो जुन आन्दोलन भयो, अब त्यसपछिको घटनाक्रम त यहाँले अगाडि वर्णन गरि नै हाल्नुभयो, जसरी 76 जनाको ज्यान गयो, त्यसपछि जुन भोलिपल्ट जुन 24 गतेको जुन विध्वंस भयो, अब यसको विभिन्न कोणहरूबाट अहिले पनि चर्चा भइरहेको छ, समीक्षा भइरहेको छ, यता नजाउँ। त्यसपछिको घटनाक्रम हेर्दा सामान्यतया कुनै पनि विद्रोहपछि त्यसबाट जनताले अनुमोदन गर्ने या नगर्ने भन्ने त्यहाँ सवाल देखिन्छ। जस्तो तपाईँले हेऱ्यो भने 7 सालको क्रान्तिपछि जसरी नेपाली काँग्रेसले दुई तिहाई बहुमत सहितको एउटा 1-10 वर्ष ढिला चुनाव भयो, त्यसपछि गरेर जुन 10 वर्षको जनयुद्धपछि 64 को चुनावमा जनताले माओवादी प्रतिको त्यत्तिकै बढी आशा देखाए, त्यसै गरेर यसपटक उनीहरू जनताहरूले ठ्याक्कै जेएनजीहरूकै नेतृत्व गर्ने कुनै दल त भेटेनन्, तर पनि अब सापेक्षिक रूपमा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो दल बनाउन पुगेर यति ठूलो बनाए कि अन्य दलहरूको तुलनामा त्यो निकै माथि पुर्याए उनीहरूले। यो स्थितिबाट आइपुग्दा र उनीहरूले सरकार पनि बनाएर यहाँसम्म आइपुग्दाखेरि अहिले पनि जनताको आशाकै कोणबाट हामी हेर्दाखेरि सुशासन कसरी हुन्छ भन्ने कुरालाई नै जनताले गम्भीरतापूर्वक लिइरहेका छन्। यद्यपि यो बीचमा अब तपाईँले हेरि नै रहनु भएको छ, खास गरी सरकारका कतिपय केही आफलाग्दा र कतिपय केही विवादास्पद कामहरू सहित अगाडि बढ़िरहेको सन्दर्भमा जेएनजी विद्रोह लगायतका एजेण्डाहरूलाई यही सरकारले कसरी सम्बोधन गर्छ भन्ने प्रश्न त सधैँ छ, त्यो प्रश्न सधैँ रहन्छ नै। तर जनताले अझै पनि के आशा गरिराखेका छन् भने, यो सुशासनको कुरालाई साँच्चीकै लागू गरेर अगाडि लैजाने हो भने मात्रै अबको देशलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई उनीहरूले आफ्नो ढङ्गबाट हेरिरहेका छन्। यद्यपि यो कुरा पूरा नहुँदा त अब आगामी चुनावहरूमा त्यसको प्रभाव देखि नै हाल्छ, त्यो फरक कुरा भयो कि। र हर क्षेत्रमा मैले दुईवटा कुरा गरेको थिएँ, सुशासनको क्षेत्रमा केही जस्तो सरकारले सुरुमै सहयोगले उसको आफ्नो रोड म्याप ल्यायो, त्यसमा केही आफू लाग्दा कुराहरू थिए, तर त्यसपछिका घटनाक्रमहरू हेर्दाखेरि त्यति एकदमै सन्तोषजनक हुने अवस्था देखिँदैन। भने अर्कोतिर जुन हर क्षेत्रमा रूपान्तरणको कुरा गरेका थियौँ हामीले, यो खास गरी पुराना जुन भनिन्छ जसलाई नयाँ पुरानाको भाषा त राजनीतिमा राम्रो होइन, जो पक्षसँगका ठूला राजनीतिक दलहरू उनीहरूको भित्रमा व्यापक रूपान्तरण हुनुपर्छ भन्ने जनताको चाहना थियो, त्यसमा त्यति धेरै रूपान्तरण हुन सकेको देखिँदैन। खास गरी हेर्ने हो भने एउटा पक्षले त्यहाँ पनि रूपान्तरणको प्रयास गरिरहेको ठूला राजनीतिक दलहरूमा, अर्को पक्षले त्यहाँ त्यसलाई अस्वीकार गर्ने गरिरहेको, जस्तो काँग्रेसभित्रको विवादको कुरा, एमालेभित्रको विवादको कुरा, नेपाली कम्युनिस्ट पार्टीमा यद्यपि त्यति धेरै त्यो बहस चल्न सकेको देखिँदैन। यी सबैले हेर्दाखेरि जनताहरूमा एक प्रकारको अझै पनि जस्तो यो जसले सरकार चलाइरहेको छ अथवा जुन जो सत्तामा जान्छ उनीहरूले सुशासनको राम्रो काम गरिदिउन् र जो राजनीतिक परिवेशमा छन् उनीहरूले कम्तीमा आफूलाई रूपान्तरण गरेर फेरि नयाँ एजेण्डाहरूसँग एकाकार गराउनु भन्ने नै म यो एक वर्षको जनताको चाहनामा कुनै कमी आएको देख्दिन। यद्यपि यसका घटनाक्रमहरू त हामीले देखि नै रहेका छौँ।
1: नरेन्द्रजी, जस्तो यो हामीले कुरा गर्दै गर्दाखेरि हिजो त्यो जेएनजी आन्दोलन जी विद्रोह हुँदै गर्दाखेरि जे म्यान्डेट थियो, जे स्पिरिट थियो, त्यो अनुसार अहिलेको सरकारहरू अगाडि बढ़न सके कि सकेन, एउटा कुरा। अनि अर्को कुरा, जेएनजी आन्दोलनमा भए गरेका गतिविधिहरूलाई छानबिन गर्न भनेर एउटा समिति गठन भएको थियो, त्यो समितिले प्रतिवेदन पनि बुझायो, यद्यपि सरकारले त्यसलाई औपचारिक रूपमा अझै पनि बाहिर ल्याउन सकिराखेको छैन, त्यो प्रतिवेदन कार्यान्वयन गर्ने कुराहरू, यी कुराहरूमा चाहिँ सरकार चुकेको छ अथवा चाहिँ काम गर्न सकिराखेको छैन अथवा
3: मैले अघि भने जसरी सरकारको शुरूआतीको करिब करिब हामीले हेर्यो भने अब चैतको 13 गते सरकारले जुन प्रधानमन्त्रीले पदभार लिनुभयो, त्यसपछिको 3 महिना जतिको अवस्था आशाजनक एकदम उत्साहजनक नै थियो, किनकि त्यति बेला सुशासनका विधिका कुराहरू प्रशस्त मात्रामा आएका थिए। तर त्यसपछिको अवस्थामा आउँदा अलिकति जस्तो हामी लोकतान्त्रिक अभ्यासबाट नै हेर्नुपर्छ सबै कुरा, जति अब अहिलेको सरकारले जति कामहरू गरिरहेको छ सबै कामहरू कसरी पारदर्शी हुने, प्रधानमन्त्री कसरी जनतासँग अझ भनौँ भने युवा पुस्तासँग कसरी इन्ट्राक्टिभ हुने, अब पछिल्लो समयमा यो बाढीमा आउँदा अलिअलि उहाँ फेसबुकबाट देखिनु भएको छ, तर यद्यपि उहाँलाई लाग्ने आरोप भनेको उहाँ एकदमै देखिनु हुँदैन, अब संसदमै आउनलाई पनि कति गाह्रो भयो। यी सबै लक्षणहरू सकारात्मक होइनन् किनकि लोकतन्त्रमा हामीले हरेक कुराहरू फेस टु फेस नै सामना गरेर जानुपर्ने हुन्छ। त्यो अर्थमा हेर्दा देखिँदैन, यद्यपि नीतिगत रूपमा केही कुराहरू राम्रा गर्न खोजिरहेकै देखिन्छ, तर अब त्यसलाई व्यवहारमा लैजाने क्रममा यस अगाडिका सरकारहरूबाट जुन प्रकारका त्रुटिहरू देखिने गर्थे त्यो त्रुटि यो सरकारबाट पनि प्रशस्त देखिने गरेको छ। त्यसले गर्दा अब मैले अघि पनि भने जनताले अझै पनि आशंकासहित आशा राखेका छन्। अब यो कुरालाई सरकारले बुझ्न सक्यो भने यो देशको लागि पनि राम्रै हुन्छ, उनीहरूको लागि पनि राम्रै हुन्छ। बुझ्न सकेन भने फेरि जनताले त नयाँ नयाँ ढङ्गले सोच्छन् छन् यो कुरा भइ नै हाल्यो। र जसरी जुन प्रतिवेदनको कुरा छ, यो प्रतिवेदन पनि अब मानव अधिकार आयोगले खालको ल्याएको छ, त्यो बनेको आयोगले खालको ल्याएको छ, त्यो प्रतिवेदन पनि स्वयं अलि बढी प्रभावित हो कि भन्ने खालका आशंकाहरू पनि कतिपय दलका नेताहरूबाट पनि आइरहेका छन्। यद्यपि यसको मूल पक्ष भनेको त्यति बेलाको जुन हत्या अथवा भनौँ न त्यति बेलाको जुन त्यतिका कलिला युवाहरूको जुन मृत्यु भयो त्यसको न्यायिक उनीहरूको परिवारले न्याय पाउनुपर्छ भन्ने मुख्य कुरा हो भने अर्को जसरी विध्वंसमा सामेल रहेका मानिसहरू छन् उनीहरू कुनै पनि हिसाबले कानूनी कडगरामा आउनुपर्छ भन्ने कुरा हो। अब यो कुरा अझै पुनरूपमा लागू भएको देखिँदैन। भोलिका दिनमा पीड़ित परिवारहरूले न्यायको महसुस गर्न सके र जुन विध्वंसमा सामेल भएकाहरूले कारवाही हुन सके भने यो प्रतिवेदन लागू भयो भनेर बुझ्न सकिन्छ। अन्यथा यो प्रतिवेदन फेरि योभन्दा अगाडिका कैयौं प्रतिवेदनहरू नेपालमा आउने भलपत्र पर्ने गरेका छन्, त्यसको निरन्तरता हुन्छ कि भन्ने खतरा पनि सामर्थ्य।
1: अन्तमा यो नागरिकहरू जनताहरू सानो कुरामा फुर्किहाल्ने र सानो कुरामा विद्रोह गरिहाल्ने परिपाटी नेपालमा देखिन्छ। यो आठ दश वर्षको अवस्थामा चाहिँ ठूलै ठूलै आन्दोलनहरू भएका छन्। यसले केही गरेन, हिजोकाले केही गरेन, आजकाले केही गरेन, हिजोकाले केही गरेन भन्दा जुन विद्रोह भयो अब फेरि यिनै अहिले जो आइराखेका छन् उनकै विरूद्धमा पनि आवाज उठ्न थालिसकेको छ। नेपालको भूपरिवेश, नेपालको आर्थिक अवस्था, यी जम्मै कुराहरूले यसरी उठ्ने आन्दोलनहरूलाई चाहिँ कहिलेसम्म थेक्छ, कसरी थेक्छ? छोटोमा
3: एकदम महत्वपूर्ण कुरा हो यो, एकदमै छलफल गर्नुपर्ने। हामीले हेर्यो भने खास गरी 1990 दशक यता हेऱ्यौँ भने त्योभन्दा उता त करिब करिब हामीले राणा शासनभरि खासै मान्छेहरू लखन थापाको विद्रोहपछि करिब करिब 60 वर्षसम्म मान्छेहरू त्यति धेरै संस्थागत विद्रोह गरेको देखिँदैन। 1990 दशकपछि जसरी नेपालमा हरेक 10-10 वर्षमा कुनै न कुनै राजनीतिक परिवर्तनहरू आउने जुन देखिएको छ, यसमा एउटा त हाम्रो अघि तपाईँले मैले पनि भनिसक्नुभयो कि आर्थिक, सामाजिक, मनोवैज्ञानिकको तीनवटै कारणहरू यसमा देख्छु। आर्थिक रूपमा हामी जति सबल हुनुपर्ने थियो, मानिसहरू सबै पेसा व्यवसायमा, सबै उत्पादनमा, सबै काममा हुँदाखेरि मानिसहरू बेफुर्सदी हुन्छन् र उनीहरू आफ्नै काममा लाग्छन् र उनीहरूले आफ्नै करियर, आफ्नै भविष्य अथवा आफ्नै संसारमा उनीहरू रमाइरहेका हुन्छन् यो आर्थिक ढंगले। राजनैतिक ढंगले मानिसहरू जस्तो कस्तो भइदियो भने संघर्ष गर्दाखेरि एकदमै व्यवस्थित ढंगले संघर्ष गर्ने, नेपालका संघर्षहरू तपाईँका प्राय सबै संघर्षहरू सफल नै संघर्ष हुन् के, राणा विरूद्धको, पञ्चायत विरूद्धको, अथवा यो गणतन्त्र प्राप्तिको, यो जेएनजी विद्रोह, सबै संघर्षहरू सफल। हाम्रो अलिकति व्यवस्थापक, राजनीतिक व्यवस्थापक र यसलाई नैतिकतासँग पनि जोड्नुपर्छ होला। यो पक्षमा नेपालीहरू हामी कमजोर नै हो, कोलाई भन्दा पनि हामी समग्र कमजोर नै हो। संघर्ष एकदमै सफलतापूर्वक गर्ने र सत्ता सञ्चालनमा त्यसलाई, त्यो संघर्षका एजेन्डाहरूलाई अभिव्यक्त गर्न नसक्ने कुन प्रकारको एउटा समस्या छ भने, अर्को मैले भने मनोवैज्ञानिक रूपमा पनि हामी अलि बढी नै अस्थिर नै हौ। अब सामान्यतया त्यो हुन्छ कि त्यो गर्दा त्यो हामीले एउटा घर परिवारमा पनि विभिन्न खालका मचिङ्गलहरू भइरहेको हुन्छ, किनकि यो यसलाई हामी कसरी हेर्नुपर्छ भने यो पनि समग्र फेरि आर्थिक उत्पादनसँगै जोडिन्छ होला। हामी युरोपभन्दा करिब करिब 300-400 वर्ष पछाडि छौँ। आर्थिक, औद्योगिक क्रान्ति, यो सबै हिसाबले पनि यो हामी हाम्रा आकांक्षाहरू साथै धेरै छन् तर त्यो आकांक्षाको परिपूर्ति कम हुँदाखेरि यस्ता प्रकारका विद्रोह, परिवर्तन, यसलाई एक प्रकारको गतिशीलता भनौँ या अस्थिरता भनौँ, यो निरन्तर चलिर नै रहेको देखिन्छ। र आशा गरौँ हामी बिस्तारै बिस्तारै अब यो नयाँ पुस्ताहरू, अरू क्षेत्रमा रूपान्तरण भनेको हामी सबै नागरिकमा पनि रूपान्तरण हो। हामीले सोच्ने तरिका, हामीले हाम्रो मनस्थिति, हाम्रो आर्थिक उत्पादनका सम्बन्धहरू, हाम्रो राजनीतिक हामीले बुझ्ने कुरा सबै हामीले आफै पनि रूपान्तरण गर्नुपर्छ होला हर नागरिकले। त्यसो गर्दा आगामी पुस्ताहरूले यस्तो धेरै पटक पटकको 8-10 वर्षको बीचको सङ्घर्षकै देख्न नपरोस् भन्ने हामीले आकांक्षा राख्दै मैले करिब करिब यही तीनवटा कारण यसो भइरहेको देख्छु। अमरजी
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नरेन्द्र केसी, पत्रकार। अहिले जेएनजी विद्रोहको 1 वर्ष पूरा भएको छ, यो बीचमा के भयो के भएन भन्ने बारेमा हामीसँग कुराकानी गर्दै खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधि द्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाँत, फोन नम्बर 082-5568-218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाड जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
13: इन्डोस्कोपी सेवा,
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653-23।
2: अब अन्य खबर प्रसंग, नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजले बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि 11,66,89.23 रूपियाँ आर्थिक सहयोग गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीका कारण ज्यान गुमाएका व्यक्तिका परिवार तथा बाढ़ीबाट प्रभावित उद्धार गरिएका नागरिकका लागि नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गतका अस्पतालले आर्थिक
1: जेनजी भोटेकोसी बाढ़ीमा परि ज्यान गुमाएका र हराएका परिवारको सम्झनामा हिजो शोक दिवस मनाइएको छ। दाङ सहित देशैभरि आधा झण्डा झुकाएर उनीहरूप्रति सम्मान प्रकट गर्दै शोक दिवस मनाएको हो। सरकार बाढ़ीमा परि ज्यान गुमाउने प्रति श्रद्धांजली व्यक्त गर्दै सरकारी कार्यालय तथा विदेशी स्थित नेपाली दूतावास र नियोगहरूमा आधा झण्डा झुकाउने निर्णय गरेको थियो। दाङमा पनि विभिन्न कार्यालयहरूले यो शोक दिवस मनाएका छन्। आजका पत्र पत्रिकामा खबर छ,
2: पतञ्जलि योग ज्येष्ठ नागरिक योग साधना केन्द्र घोराही 14 आयोजनामा प्रथम शहीद लखन थापा पार्कमा शोक दिवस मनाइएको छ। साधना केन्द्रका अध्यक्ष ऋषिराम शर्माको अध्यक्षता एवं पतञ्जलि योग समिति लुम्बिनी प्रदेश प्रभारी डाक्टर प्रेम शाहको प्रमुख आतिथ्यतामा शोक सभा कार्यक्रम सम्पन्न भएको हो।
1: देउखुरी उद्योग वाणिज्य संघको अध्यक्षमा ईश्वर प्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ। अध्यक्ष सहित कार्य समितिमा सम्पूर्ण पदमा आवश्यक संख्या भन्दा बढ़ी उम्मेद्वार नपरेपछि निर्वाचनको प्रतिस्पर्धात्मक प्रक्रिया बिनै नयाँ नेतृत्व चयन गरिएको हो। निर्वाचन समितिका संयोजक शिव ओलीका अनुसार तोकिएको समय सीमा भित्र प्रत्येक पदमा 1-1 जनाको मात्रै उम्मेद्वारी परेको थियो। उम्मेद्वारी दर्ता, दावी ब्यूरो तथा उम्मेद्वारी फिर्ता लगायतका प्रक्रिया पूरा भएपछि अन्तिम नामावली सार्वजनिक गर्दै सबै उम्मेद्वारलाई सम्बन्धित पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको उहाँले बताउनुभयो। संघको वरिष्ठ उपाध्यक्षमा शारदा सुवेदी, महिला उपाध्यक्षमा मेनका केसी, उद्योग उपाध्यक्षमा डिलीराज खनाल तथा वाणिज्य उपाध्यक्षमा विष्णु प्रसाद पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसै गरी महासचिवमा सुदीप पाण्डे, कोषाध्यक्षमा अब्बल अली, सचिवमा बुद्धिराम भूषाल तथा सहकोषाध्यक्षमा अकबर अली निर्विरोध निर्वाचित हुनुभएको छ। आजका सबैजसो पत्र पत्रिकाले यो खबर छापेका छन्।
2: तुलसीपुर स्थित अल्पत्र अवस्थामा रहेको अरण्य मैदानको सरसफाई अभियानको थालनी भएको छ। विभिन्न खेलका प्रशिक्षक, खेल सम्बन्ध व्यक्ति तथा तुलसीपुर खानेपानी संस्था र तुलसीपुर उपमहानगरपालिकाको सहभागितामा अभियान थालनी गरेको फुटबल प्रशिक्षक सुधीर गुरूङले जानकारी दिनुभएको छ। नयाँगढ राष्ट्रिय दैनिकमा खबर छ।
1: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सन घोराई नगर कमिटिले प्राथमिक तहको विज्ञान तथा गणित हाजिरी जवाब प्रतियोगिता सम्पन्न गरेको छ। मदन भण्डारी मेमोरियल स्कूल गुलरियामा भएको कक्षा 4 र 5 उक्त हाजिरी जवाब प्रतियोगितामा भ्यालीटप इंग्लिश बोर्डिङ स्कूल प्रथम भएको छ। प्रतियोगितामा भ्यालीटप इंग्लिश बोर्डिङ स्कूलबाट सुजन ओली, आस्था बेलवासे र जस्मिन परियारले प्रतिस्पर्धा गरेका थिए। गोरक्ष दैनिकमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा भोटेकोशी बाढ़ी, महाविनाश, महँगो पाठ, रमेश कुमार अधिकारीको विचार छापिएको छ। अर्थतन्त्रका मूल धारमै प्रहार, जुनार बाबु बस्नेतको विचार छापिएको छ भने जेन्जी सहितको सम्झनामा शीर्षकमा नयाँ युगबोध राष्ट्रिय दैनिकमा सम्पादकीय लेखिएको छ।
2: यस्तै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा नेपालमा अब सबै पार्टीको युवा नेतृत्व आउनुपर्दछ, भूपेन्द्र सुवेदीको विचार छापिएको छ। भदौरे कहर विद्रोहदेखि विपदसम्म राजाराम गौतमको विचार छ। प्रलयमा हराएकाको परिवारको मनोविज्ञान अनिता अधिकारीको विचार छ। बाढ़ीमा ज्यान गुमाएका प्रति श्रद्धा सुमन गोरक्षीले सम्पादकीय छापे।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा जलवायु परिवर्तन, जब हिमालको चेतावनी बाढ़ी बनेर तराईसम्म आइपुग्छ, प्रदीप राज भण्डारी गुरूकुल एकाडेमीका प्रधानाध्यापक, यो विचार छापिएको छ भने शोकमा शक्ति बनेर आऊ, रमेश कुमार पाण्डेको विचार छापिएको छ। र भोटेकोशीको पीड़ा दिगम्बर प्रति हार्दिक श्रद्धांजली, परिवारजनमा गहिरो संवेदना, आजको गणतन्त्र दैनिकले सम्पादकीय लेखेको छ।
2: र आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा बाढ़ी पछिको पुनस्थापनामा बाल संरक्षण, अनिल रघुवंशीको विचार छापिएको सामग्री छापिएको छ। अर्थतन्त्रका मूलधारमै प्रहार, जुनार बाबु बस्नेतको विचार छ। विविधतामा एकता, सम्पादकीय राप्ती पोस्टमा प्रकाशित छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
1: नमस्कार।
13: क्षेत्रको स्थलगत अनुगमनपछि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा देशवासीका नाममा सम्बोधन। नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान। जलविद्युत आयोजनाहरूको टनेल वार पार नछिचोलेसम्म उद्धार तथा खोजी कार्य जारी रहने नेपाली सेनाको भनाई। ठाउँ ठाउँमा पहिरो खसेपछि कर्णाली राजमार्गको कालीकोट खण्ड 4 दिनदेखि अवरूद्ध। र डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको विश्व मौसम संगठनको विश्लेषण।
15: सूर्यको विकिरण बढ्छ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
13: अब समाचार विस्तारमा। देशमा व्याप्त भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरूद्ध आयोजना गरिएको जेन्जी आन्दोलनको आज 1 वर्ष पूरा भएको छ। गत वर्ष भदौ 23 गते नयाँ पुस्ताले गरेको प्रदर्शन आन्दोलनमा परिणत भएको थियो। जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। प्रदर्शनका क्रममा उठाइएका सुशासन र जवाफदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सृजना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता नै युवा पुस्ताको मुद्दा थियो। लामो समयदेखि मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, बेरोजगारी, महँगी, सार्वजनिक सेवा प्रवाहको सुस्तता, भ्रष्टाचारको आरोप, अवसरमा पहुँचको असमानता र राजनीतिक संरक्षणको संस्कृतिले युवामा निराशा बढ़ाउँदै लगेको थियो र सही व्यवस्थाको विरूद्धमा आन्दोलनको आह्वान गरिएको थियो। गत फागुन 21 गते सम्पन्न निर्वाचनमा जेन्जी आन्दोलनको पक्षपाती नयाँ राजनैतिक शक्तिले बलियो जनादेश प्राप्त गरेको छ। निर्वाचन परिणामलाई धेरैले पुरानो राजनैतिक कार्यशैली प्रतिको असन्तुष्टि, नयाँ नेतृत्व प्रतिको अपेक्षा र परिवर्तनको चाहनाको अभिव्यक्तिका रूपमा विश्लेषण गरेका छन्। यस अर्थमा जेन्जी आन्दोलनले प्रत्यक्ष रूपमा मात्र नभई अप्रत्यक्ष रूपमा नेपालको राजनैतिक बहसलाई प्रभावित गरेको देखिन्छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ। हालै सिंहदरबार स्थित संघीय संसद भवनमा जेन्जी शहीद स्मारक पार्क तथा शालिग र स्तम्भको शिलान्यास गर्दै गृहमन्त्री सुदन गुरूङले नयाँ पुस्ताको माग सम्बोधन गर्न सरकारले काम गरिरहेको बताउनु भएको थियो। सुशासनको माग राखी युवाहरूको नेतृत्वमा आन्दोलन भएको एक वर्ष पूरा भएको छ। गत भदौ 23 र 24 गते भएको जेन्जी विद्रोहपछि मुलुकमा गत फागुन 21 गते निर्वाचन भई युवाकै नेतृत्वमा सरकार गठन भएको छ। जेन्जी विद्रोहपछिको एक वर्ष कस्तो रह्यो त? सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
16: भ्रष्टाचारको अन्त्य र नेतृत्वमा युवा पुस्ताको उपस्थिति लगायतका माग सहित नवयुवाहरूको नेतृत्वमा आन्दोलन भएको एक वर्ष पूरा भएको छ। जेन्जी विद्रोहको एक वर्षको अवधिमा केही सकारात्मक परिवर्तन भएको प्रत्यक्ष अनुभूत आम नागरिकले गरिरहेका छन्। वर्षौंदेखि सत्ताको बागडोर सम्हाल्दै आएका पुराना दलहरूलाई विस्थापित गरी मुलुकको नेतृत्व युवाहरूको काँधमा पुग्नु आन्दोलनको मुख्य उपलब्धि मानिएको छ। जेन्जी विद्रोहपछि बनेको अन्तरिम सरकारले तोकिएकै समयमा आम निर्वाचन गराउनु र जेन्जी विद्रोहको समर्थनमा रहेको राजनीतिक दललाई जनताले अत्याधिक बहुमत दिलाउनु अर्को महत्वपूर्ण पक्ष हो। निर्वाचनमा झण्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको नेतृत्वमा स्थायी सरकार गठन हुनु आन्दोलनको अर्को उपलब्धि मान्न सकिन्छ। सरकार गठन भए लगत्तै सदाचार नीति सार्वजनिक गर्नेदेखि नयाँ कानून निर्माण प्रक्रिया र संशोधन गर्नुपर्ने कानूनहरूको सूची नै तयार गरेर काम गर्ने प्रयास सराहनीय रहेको विश्लेषकहरू बताउँछन्। यो एक वर्षको अवधि विगतमा जस्तो सत्ताको आड़मा हुने आर्थिक हिनामिनाका खबरहरू आउन छाडेका छन् भने स्थायी सरकारमा युवाहरूको समावेशी नेतृत्व स्थापित छ। सरकार गठनको छोटो अवधिमा देखिएका यी सकारात्मक परिवर्तनलाई आशाको संकेत मान्नुहुन्छ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उप प्राध्यापक दिपेश घिमिरे।
17: युवालाई राजनीतिको नेतृत्वमा स्थापित गर्ने कुरामा महत्वपूर्ण योगदान गर्यो। छोटो समयमा हाम्रो संक्रमणलाई टुंग्याएर नयाँ नेतृत्वमा जानी र स्थिर प्रकृतिको सरकार गठन गर्ने कुरामा पनि नेपालको जेन्जी विद्रोहको सफलता हो भन्ने लाग्छ मलाई। भ्रष्टाचार जन्य क्रियाकलापबाट सृजित हुने आर्थिक असमानतालाई न्यूनीकरण गर्नको लागि एउटा तहको निष्ठावान नेतृत्व तयार भइरहेको छ।
16: राज्य कोषको दुरूपयोग विरूद्ध उठेको आन्दोलनले राज्यका निकायहरूलाई सचेत गराएको छ। त्यस्तै परम्परावादी राजनीतिक कोष नै बदल्ने गरी भएको आन्दोलनबाट उदाएको दलको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार रोकेको तर्क गर्नुहुन्छ समाजशास्त्र विषयका अर्का उप प्राध्यापक विष्णु दाहाल।
18: सुशासनै प्रत्यापत्ति भयो भने ठोकुवा जान सकिन्न, तर कम्तीमा भ्रष्टाचार नियन्त्रणको उपायहरूमा चाहिँ एउटा माइल स्टोनको काम चाहिँ भएको देखिन्छ। काम नलाग्नेहरूलाई को शासन सत्ता चाहिँ फेर्नुपर्छ भनेको तिन पुराना त सिन्डिकेट गर्थे। नेपालमा चाहिँ विश्व स्तरका टुरिज्मको इन्भेस्टमेन्टहरू आउन शुरू गरेका छन्।
16: पुरानो सत्ता विरूद्ध देशैभरबाट एकैचोटि आन्दोलनमा आएका युवाहरूले रोजगारी नपाएर खाडी मुलुक धाउनुपर्ने अवस्थाको अन्त्य चाहेका थिए। त्यस्तै महँगी नियन्त्रण, नीति निर्माण तहमा सबैको समान पहुँच लगायतका विषयमा केन्द्रित आन्दोलनबाट 77 जनाको ज्यान गएको थियो भने कैयन घाइतेहरू अझै पनि अस्पतालका शैयाहरूमा छटपटाइरहेका छन्। समाजशास्त्र विषयका उप प्राध्यापक दिपेश घिमिरे।
17: सामाजिक सञ्जाललाई व्यवस्थापन गर्नुपर्ने कुरा झन चर्चाको रूपमा अगाडि आएको छ, जुन बाटोमा सरकार अहिले पनि हिँड्न सकेको छैन र स्वयं सरकार नै त्यसको पनि शिकार बन्दै गइरहेको छ। सरकारले गर्न चाहेको तर विगतका कतिपय अनुभवहरूलाई लिएर पनि अगाडि बढ्नुपर्छ, अनुभव भएका व्यक्तिहरूको पनि हामीले चाहिँ ज्ञान लिनुपर्छ, सिप लिनुपर्छ, अनुभव लिनुपर्छ, विगतको इन्स्टिट्युसनल मेमोरी लिनुपर्छ भन्ने एउटा बुझाइ चाहिँ सरकारले राखेर अगाडि बढ्दियो भनेदेखि यस्ता खालका टिप्पणीहरू आउनलाई कम हुन सक्छ।
16: जेएनजी विद्रोह दशकौंदेखि गुम्सिएर बसेको असन्तुष्टि, निराशा र आक्रोशको परिणाम हो। परम्परावादी शासकीय संरचनामा सुधारका लागि मन्त्रालयहरूको कटौतीदेखि कार्यशैलीमा परिवर्तन, संविधान संशोधन प्रक्रिया, भ्रष्टाचारको छानबिन, नयाँ कानूनहरूको निर्माणमा सरकार लाग्नु सकारात्मक पछि भए तापनि युवाहरूलाई सम्बोधन गर्न सरकारले गर्ने कामहरूका सूची भने लामै छन्। यद्यपि सरकार गठनको छोटो अवधिमा देखिएका सकारात्मक पक्षले आगामी पाँच वर्षमा सरकारले जेएनजी विद्रोहताका उठेका अधिकांश मागहरू पूरा गर्ने विश्वास गर्न सकिन्छ। जेएनजी विद्रोह युवाहरूको ज्यान जाने गरी गरिएको एउटा आन्दोलन मात्रै नभई नेपाली राजनीतिमा नयाँ युगको शुरूआत थियो। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
13: बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीबाट घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भई पीड़ामा रहेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विनाशकारी भोटेकोसी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षणपछि हिजो राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै यो कठिन घड़ीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड़ दिनुभयो।
19: यस कठिन घडीमा म सम्पूर्ण राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघ संस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घडीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु। यो विभाजनको समय होइन। एक अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विभाग टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
13: राष्ट्रपति पौडेलले बाढ़ी पीड़ितहरूको उद्धार, खोज, राहत, पुननिर्माण र पुनस्थापनाका कामलाई अझ प्रभावकारी ढंगले अघि बढ़ाउन राज्यका सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेकोमा आफू विश्वस्त रहेको पनि बताउनुभयो। बाढ़ी पीड़ित तथा प्रभावितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको संकेतका रूपमा बुझ्न आग्रह गर्नुहुँदै राष्ट्रपति पौडेलले पीड़ाबाट गुज्रिरहेको यस कठिन समयमा आफू सबै प्रभावित नागरिकको साथमा रहेको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले निरन्तर बढ़दै गएको तापक्रम र उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएकोले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अपील गर्नुभयो।
19: न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
13: राष्ट्रपति पौडेलले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, अहिले जोखिममा रहेकाले अस्थायी आश्रय स्थलहरूमा सुरक्षित तथा मर्यादित बनाउन राज्य सचेत रहनुपर्ने बताउनुभयो। भीषण बाढ़ीमा परि निधन भएकाहरूको शोकमा सरकारले हिजो राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीसहित मुलुकभर बाढ़ी पहिरो तथा प्राकृतिक विपदमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिर शान्तिको कामना तथा शोक संतप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न हिजो साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने गगनी खोला र यस मोडमा पहिरो जाँदा तीन दिनदेखि यातायातका साधन पूर्ण रूपमा बन्द छन्। वर्षा जारी रहेकोले सड़क मरमतमा पनि कठिनाई भइरहेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। सड़क अवरूद्ध हुँदा कालीकोट बाजुरा हुम्ला मुगु जुम्ला लगायतका ठाउँमा जाने यात्रुहरू रोकिएका छन्। यसबारे थप जानकारी दिन कालीकोट संवाददाता अनन्त बराल जोडिनु भएको छ। अनन्तजी, त्यहाँको सड़कको अवस्था अहिले के कस्तो छ? तीन चार दिन भइसक्यो भनिएको छ अवरूद्ध भएको, मर्मतको काम भइरहेको छ कि छैन?
20: अस्ति 20 गते राति अविराल वर्षाका कारण ठूलो पहिरो आयो यास मोडमा गगने खोलामा ठूलो लेदो सहितको पहिरो आइसकेपछि बाटो अवरुद्ध रह्यो। भोलिपल्ट त्यो एक दिन बाटो अलिकति खुलाइयो, तर भोलिपल्ट फेरि पानी आएर त्यो फेरि ब्लक भयो र यास मोडमा ठूलो ढुङ्गो आएर बाटोमा बस्यो। आज कति 3 दिन भयो, अनि त्यहाँ मेसिनहरू उपकरणहरू नहुँदा अनि काममा ढिलाइ भयो। अनि अस्ति एउटा मेसिन जुम्लाबाट एउटा मेसिन आयो एक्सकाभेटर, एउटा खुलालीबाट एक्सकाभेटर, अर्को एक्सकाभेटर चाहिँ लिएर काम गर्ने क्रममा चाहिँ पुराना मेसिनहरूले काम नगर्दा जनताले दुःख पाएका छन्। किनभने एम्बुलेन्सहरू बाटोमै अलपत्र छन्, अनि यो कालीकोट जुम्ला हुम्ला बाजुरा जानेहरू गाडीहरू बाटोमै अलपत्र छन्, बिरामीहरू त्यस्तै छन्। अब आफ्नो बीचमा अब पैसा नभएर मान्छेहरू के खाने कहाँ बस्ने भनेर त्यो अलपत्र परिरहेका छन्।
13: अनि अनन्तजी, त्यहाँ मर्मतको काम पनि चलिरहेको होला, पानी पनि परिरहेको छ भनिएको छ, यो मर्मतको काम चाहिँ कहिलेसम्म सकिन्छ होला, के जानकारी पाउनु भएको छ यहाँले?
20: अहिले भर्खरै हाम्रो के अरे जी साहब हाम्रो श्रवण कुमार सरसँग भर्खरै मेरो कुरा भएको थियो। अब हामी काम गर्दैछ भन्नुहुन्छ, अनि 4 दिन भइसक्यो प्रणाली राजमार्ग अवरुद्ध भएको, इक्विपमेन्टहरू गतिलो राख्नुपर्ने, एउटा पठाउने चिजहरू छैन, त्यसपछि गएर यो मेसिनहरू औजारहरू गतिला छैनन्, तब कहिले काम गर्नुहुन्छ? फेरि राति उहाँहरू तपाईँ कर्मचारी सुतिहाल्छन्, दिउँसो पानी पर्छ, बाटो कतिखेर खुलेर अनि जनताहरू आवाजावत गर्ने भनेर क्वेसन गर्दा हुँदैछ हामी काम गर्दैछौँ भन्दै हुनुहुन्छ, कहिलेसम्म हुन्छ?
13: हस्, यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा कालीकोट संवाददाता अनन्त बराल। कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने गगनी खोला र यस मोडमा पहिरो जाँदा 3-4 दिनदेखि यातायात अवरूद्ध हुँदा जनताले शास्ति भोग्नु परेको बारे हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोसी बाढ़ीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। नेपाली सेनाले जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार जारी रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रक्षी सुभाष जङ थापाले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनस्थापना र पुल तथा अस्थायी संरचनाको निर्माण कार्यको प्रारम्भिक काम अघि बढ़ाइएको बताउनुभयो। प्रधानमन्त्री भालेन्द्र शाहले रसुवागढ़ी जलविद्युत आयोजनामा हेड वर्कर्सका सम्पूर्ण संरचना, पावर हाउस बाहिर र अण्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले लाङटाङ जलविद्युत आयोजनामा बाढ़ी आएकै दिन खोज कार्यका लागि रेकी गरी भदौ 13 गते नेपाली सेना र भारतीय टोली यो आयोजनाको सुरूङको प्रवेश बिन्दुबाट दलदल पन्छाउँदै करिब 60 मिटरभित्र पुगेको बताउनुहुँदै खोज कार्यलाई थप प्रभावकारी बनाइएको उल्लेख गर्नुभएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1356 जनाको शव फेला परेको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1114 वटा शव व्यवस्थापन गरिएको जानकारी दिएको छ। यसैबीच भोटेकोसी बाढ़ी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। भोटेकोसीमा गएको बाढ़ीमा परेर 34 देशका 587 विदेशी पर्यटक बेपत्ता भएका छन्। भारतका 184, अमेरिकाका 67, मलेसियाका 55, युक्रेनका 54, अस्ट्रेलियाका 33, बेलायतका 32, क्यानाडाका 30, लाटभियाका 33, चीनका 26 जना बेपत्ता भएका पर्यटन विभागले जनाएको छ। रसियाका 8, सिंगापुरका 9, दक्षिण अफ्रिकाका 6, जापानका 5 लगायत अन्य देशका समेत गरेर 161 पुरूष र 27 महिला बेपत्ता भएको विभागले जनाएको छ। भोटेकोसी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय संचालकका छात्र संगठन, सरकारी र गैर सरकारी संघ संस्थासँगको सहकार्यमा बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम ल्याएको हो। परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिव्सका विदेश मन्त्री इरू थी साम एडम बीच हिजो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भोटेकोसी नदीमा आएको बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिप्रति मालदिव सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी राहत उद्धार र पुनस्थापनाको काम अघि बढ़ाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। दादिङको गल्छी स्थित भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले यस्तो आग्रह गर्नुभएको हो। नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि 1,38,79,000 रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट संकलित रकम कोषमा जम्मा गरिएको हो। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ कम्युनिकेशन लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,01,00,000 रूपियाँ सहयोग प्रदान गरेको छ। अन्तर्राष्ट्रिय समाचार। दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली आक्रमणमा 2 शिशुसहित 18 जनाको मृत्यु भएको छ। इजरायलले हिजबुल्लाहको नियन्त्रणमा रहेको रणनीतिक महत्वको अलित अल ताहेर पहाड़ी क्षेत्र कब्जामा लिएको दावी गरेपछि दक्षिणी तबातीह क्षेत्रमा आक्रमण तीव्र पारेको हो। विश्व मौसम संगठनले डढ़ेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको जनाएको छ। संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरिएको छ। अब आर्थिक समाचार।
0: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
21: सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः संचालनमा ल्याउन व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढ़ी पीड़ित व्यवसायीका लागि राहत, कर छूट, भन्सार महसुल छूट, ऋण तथा ब्याजमा सहुलियत र बीमा दावी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ।
22: मेड इन बंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
23: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
22: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
23: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
22: एकपटक दंगालीबाट किनेर हेर न।
23: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
24: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
22: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
25: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
26: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
22: प्रोप्राइटर सोमराज रैदास।
27: सम्पर्क फोन नम्बर 0825367775।
22: सम्पर्क नम्बर 98478-26873।
24: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
3: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: किराले खाएको दाँत निकाल्ने,
25: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
4: खाली ठाउँमा दाँत राख्ने,
25: दाँतको जरैदेखि उपचार गर्ने,
4: भएको

0: समाधान गर्नु पर्यो क्या।
1: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
1: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
3: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
5: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
1: सम्पर्क फोन नम्बर 0825902222।
2: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
7: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
6: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
8: शुद्ध महका लागि कहाँ जाने त?
9: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
8: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
10: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
11: सम्पर्क मोबाइल नम्बर 9858318640 र 9848720440।
10: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447 0825908447।
13: भर्ना सम्बन्धी सूचना।
3: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
13: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
12: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
15: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
12: उपलब्ध। शल्यक्रियाहरू
15: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
12: बालबालिकाको न्युरो सर्जरी
15: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
12: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
15: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
12: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 0825918101 र मोबाइल नम्बर 9709065255।
16: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
17: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
16: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई। अब तिमीले भनिहाल्यौ, त्यही पनि अब

0: शिशु क्लिनिक नै जान्छौ।
1: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिप्ति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
1: शिशु क्लिनिक फर्टिलिटी दिपिचोक खोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001।
6: कसरी बेकरी र बिएन फुड प्रपको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
7: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
2: उपचार हुने रोगहरू
1: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
2: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
1: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
2: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
2: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: 야, 이거 나 놓쳐. 어머,
1: 다 초비로 버티라코. 오사디 거나 자는 분이고 만해이나.
0: 아야, 어떻게 먹을 또 오사디 거리고. 미스코 은미스 바코 이나.
1: 잡아야 돼 오사디 거래 버치 됐어요 또 운차.
0: 야, 앞으로 해 두키로 모르는 거 있어 큐. 티비 보는 거 까나 좀 뭐.
1: 고라히코 호스피털 로드 마라히코 사가마타 젠틀 클리닉 마 자는 나. 아니 자네 니코.
2: 하타쿠 사태 딘 던타로 비스사게 두아라 시와 퍼단 거디 아이코 사가마타 젠틀 클리닉.
3: 던타로 타타 묵성만디 사마사야 콜라기 바히라 자네 나파르니. 전수아스티 카레레 당과라.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्हाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-46-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
2: अड्गुरी
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
6: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
7: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
6: सर्भिस चार्जमा 50% छुट,
7: इन्जिन आयलमा 15% छुट,
6: टायर किन्दा 10% छुट,
7: पार्ट पुर्जामा 15% छुट,
6: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
5: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
6: सुनेर होइन हेरेर पत्याउँ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
8: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
6: सम्पर्क ओम बाबा अटो प्राली, बिपी चौक, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-63-919। सम्पर्क मोबाइल नम्बर 98-013-48-761, 98-686-37-244 र 98-229-16-768।
9: मध्य पश्चिम ट्रान चेक, यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। कृषि उपजको उचित मूल्य दिलाउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले अघि बढ़ाएको एक पालिका एक शीत भण्डार कार्यक्रम पूर्वाधारका निर्माणमै अल्झिएको छ। करोड़ रूपियाँ खर्चेर निर्माण शुरू गरेका अधिकांश शीत भण्डार संचालनमा आउन नसक्दा किसानले उत्पादनको उचित मूल्य पाउने अवस्था बनेको छैन। प्रदेश सरकारले आर्थिक वर्ष 2075-76 शुरू गरेको कार्यक्रम अन्तर्गत प्रदेशका विभिन्न स्थानमा शीत भण्डार निर्माण अघि बढ़ाइएको थियो। प्रारम्भिक चरणमा 19 स्थानमा निर्माणका लागि 33 करोड़ रूपियाँ विनियोजन गरिएको थियो। त्यसपछि संघ प्रदेश र स्थानीय तहबाट समेत बजेट लगानी हुँदै आए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। प्रदेश कृषि निर्देशनालयका अनुसार हालसम्म 41 शीत भण्डार निर्माणका लागि प्रस्ताव स्वीकृत भएका छन्। ती मध्ये करिब 11 मात्र निर्माण सम्पन्न भई संचालनमा आएका वा संचालनको तयारीमा छन्। बाँकी करिब 30 आयोजना विभिन्न चरणमा रोकिएका छन्। चालू आर्थिक वर्षमा भने शीत भण्डारणका लागि छुट्टै बजेट विनियोजन गरिएको छैन। आज भदौ 23 गते नवयुवा आन्दोलनको 1 पूरा भएको छ। 1 अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएका सुशासन र जवाबदेहिताका सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन। सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिएका थिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 गते 2 भएको आन्दोलनमा काठमाण्डु लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेखनीय उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सृजना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय बने। सुशासन मुख्य एजेण्डा थियो। केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ। आन्दोलनका क्रममा 76 ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र माततका अत्यावश्यक बैंकिङ सेवा भने खुल्ला राख्ने भएको छ। प्राकृतिक विपद पछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन दिएको हो। रसुवा भटेकोशी बाढ़ीपछि बेपत्ता भएका दाङका 54 मध्ये 37 परिवारको डीएनए परीक्षण गर्न नमूना संकलन गरिएको छ। बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा भौतारी रहेका परिवारका सदस्यले डीएनए परीक्षणका लागि हिजो घोराईको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 14 र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा 23 गरी 37 रगतको नमूना दिएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालयको सूचना अनुसार सम्पर्कविहीनका आफन्त परिचय खुल्ने कागजात सहित नमूना संकलनका लागि हिजो बिहानदेखि घोराईको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरको प्रादेशिक अस्पताल पुगेका थिए। बाढ़ीका कारण सम्पर्कविहीन 54 मध्ये हिजो 37 डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको, यससँगै 8 जिल्ला बाहिर डीएनए परीक्षणका लागि नमूना संकलन भइसकेको र अन्य 9 पनि जिल्ला बाहिर रहेकाले सोही जिल्लामा नमूना संकलनको काम हुने प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभयो।
1: डीएनए परीक्षण को लगी हमी घोराई चौदह जना तुलसीपुर 23 जना डीएनए परीक्षण को लगी हमी रगत संकलन करी सक्यो हमें काठमाडौं में खुमलटार डीएनए परीक्षण को लगी पठाई सकिएको अवस्था छ र आठ जना को पहिले नै चाहिँ यो डीएनए लिइसकेको अवस्था थियो। आठ जना 45 जना को लिइसकेको र बाकी अन्य जिल्लाहरुबाट चाहिँ 9 जना को अन्य जिल्लाहरुमा रहेको र त्यही जिल्लाहरुमा चाहिँ डीएनए दिने भएको हुनाले त्यही जिल्लाहरुबाट दिने गरी हामीले चाहिँ यो डीएनए परीक्षणको व्यवस्थापन गर्यौं। अब मैले फोरेन्सिकमा हाम्रो विधि विज्ञान प्रयोगशाला चाहिँ सामाकुसीको इन्स्पेक्टर साहबलाई कुराकानी गरेका थिए। लगभग 2 महिना पछाडिबाट मात्रै यसको रिपोर्ट आउन सुरु हुन्छ। अब यो विभिन्न कन्ट्रीहरूको मान्छेहरूले पनि यसलाई एसिस्ट गरे अवस्था रहेछ डीएनए परीक्षण गर्नलाई। त्यो हुनाले 2 महिना पछाडि मात्र यसको चाहिँ रिजल्ट आउन सुरु हुन्छ।
0: हिजो संकलित नमूनाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षकको होम बहादुर पराजुली साथी गएको पनि प्रहरले बताएको छ। संकलित नमूनाको नतिजा आउन कम्तीमा पनि 3 महिना लाग्ने अनुमान प्रहरीले गरेको छ। कामका सिलसिलामा रसुवा नुवाकोट पुगेका मध्ये 60 जना सम्पर्क विहीन भएकोमा 6 जना परिवारको सम्पर्कमा आएको र बाँकी 44 पुरूष र 10 महिला अझै सम्पर्क विहीन भएको प्रहरीले बताएको छ। डीएनए परीक्षणमा रगतको नमूना दिएपछि सम्पर्क विहीनका परिवारले आफ्ना आफन्तका बारेमा केही जानकारी प्राप्त हुनेमा आशावादी भएको बताएका छन्। रसुवाको बटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको सम्झनामा हिजो दाङ सहित देशभर राष्ट्रिय शोक मनाइएको छ। भदौ 18 गते बसेको मन्त्री परिषदको बैठकको निर्णय अनुसार बटेकोशीमा आएको अकल्पनीय बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा हिजो देशभर राष्ट्रिय शोक मनाइएको हो। सोही निर्णय अनुसार हिजो देशका सरकारी कार्यालय विदेश स्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, दिचिन अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना,
6: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
5: डाक्टरद्वारा दिइने सेवाहरू,
6: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
5: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
6: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
5: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
7: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
6: समय बिहान 10 बजेदेखि,
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ, सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ तिमी पनि मेरो लागि सत्थोक हो नि
2: भीएफएक्स सिनेमाज घोराई दस चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र पार्वती
3: मेरो छोरीलाई राम्रो स्कुलमा
2: र तिनीहरू इन्फेन्ट्स इन द फग
4: गद्दी न त विरासत से मिलती है न सियासत से मिलती है तो सिर्फ और सिर्फ बाहुबल से
2: साथै हिन्दी कथानाक चलचित्र मिर्जापुर पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
2: खुशीको खबर
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847
8: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
10: हाम्रा सेवाहरू
9: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरो
9: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग पिसाब
9: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
9: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
10: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
9: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
10: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
11: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001 अब हाम्रै खोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
13: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
12: सामान्य किराले खाएको दाँत भर्ने,
11: मेसिन द्वारा आरसीटी गर्ने,
12: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
11: खोल लगाउने,
12: बाङ्गो टिङ्गो दाँत मिलाउने,
11: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
12: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
11: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
13: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: రంగం రెడీస్ మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांति नगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.
4: सबैभन्दा बढी कस्तो माया लाग्छ
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ. नेपाली कथानक चलचित्र पार्वती.
6: मेरो छोरीलाई राम्रो स्कुलमा
7: हेलो पिंकी
8: बोल दिन.
7: एलईडी टीवी किन्न जाने
8: जान्न.
7: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन
8: जान्न.
7: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
8: जान्न.
7: किन
8: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
7: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि.
8: पाइ भएर त जान लाग्यो नि.
7: हो र कहाँ
8: भन्दिन के
7: सत्य भन्दिनौ.
8: आई लभ यु पिंकुली भनेको
7: हो. एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने एउटै नाम
8: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ.
7: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन. सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
9: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
8: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ.
7: फोन नम्बर
8: 082-562-452
7: 082-562-452. पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ.
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज.
11: के संकेत दिइरहेको छ?
12: हाम्रो सुरुमा चाहिँ हाम्रो पहिला इन्टेन्सन कस्तो हुनुहुन्थ्यो भने हुन्थ्यो भन्दा स्नो फेड रिभरहरूले चाहिँ अब हाइड्रो पावर राम्रो जेनेरेसन छ त्यसमा पानीको कमी हुँदैन भनेर स्नो फेड रिभरमा चाहिँ हामीहरू धेरै टार्गेट गर्थ्यौँ. अहिले अब कस्तो स्नो फेड रिभरमा जहिले पनि यो क्लाइमेट चेन्जले गर्दाखेरि यस्ता प्राकृतिक विपत्तिहरू आइरहनु सक्ने सम्भावना बढी भयो. अब यसलाई चाहिँ अब स्टडीको फेजमै हामीहरूले अब डिटेल डिजाइन फेजमै या फिल्ड स्टडी लेभलमा चाहिँ त्यहाँ माथि

0: प्रश्नहरूको स्टडी गर्ने, त्योसँग हुने क्षतिहरूको स्टडी गरेर प्रोजेक्टलाई चाहिँ अब रिडिजाइन या रिमोडल गर्दाखेरि लाग्ने खर्च गभर्मेन्टले कुनै तरिकाले अब त्यसलाई कम्पेन्सेट गर्न सक्ने पनि राम्रो प्रोजेक्ट जसले चाहिँ अब एकदम राम्रो जेनेरेसन हुन सक्ने, धेरैलाई जब दिन सक्ने प्रोजेक्टलाई त गभर्मेन्टले त्यो गर्न सक्ने पनि आधार त रहन्छ। त्यही भएर अब यो हिमालयन यो जुन क्लाइमेट चेन्जले त पक्कै पनि असर पुर्याएको छ, यो क्लाइमेट चेन्जले गर्दा बारम्बार बाढी आउने, प्रोजेक्टहरूलाई डिस्टर्ब गर्ने छ। अब यो क्लाइमेट चेन्जको असरहरूलाई चाहिँ हामीले प्रोजेक्टको डिजाइन फेजमै स्टडी गर्नुपर्ने देखिया छ। अब प्रोजेक्टलाई पहिला चाहिँ हामीले इन्भाइरोमेन्टल एस्पेक्ट भनेर इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट भनेर इन्भाइरोमेन्ट र सोसियलसँग चाहिँ अलिक जोड्थ्यौँ। त्यो भनेको ग्लेसियर लेक आउटबर्स्टसँग अलिक माथिसँग पुगेका थिएनौँ, त्यसपछि क्लाइमेट चेन्जका इस्युहरूलाई त्यसलाई कभर गरेका थिएन। अब चाहिँ त्यो लेभलको स्टडी पनि इन्कर्पोरेट गर्नुपर्ने हो कि या हाम्रो गाइडलाइनहरूमा, डिजाइन गाइडलाइनमा या हाम्रो हाइड्रो पावरको पावर हाउस डिजाइन गाइडलाइनदेखि लिएर हाइड्रो पावर डिजाइन गाइडलाइनमा त्यो लेभलको स्टडीहरूलाई चाहिँ इन्कर्पोरेट गरेर गभर्मेन्टको अथोरिटीहरू जस्तो डिओइडी इआरसीहरूले एउटा गाइडलाइन नै बनाउने हो कि विज्ञहरूसँग सल्लाह गरेर, त्यो गर्यो भने चाहिँ मान्छेले त्यो भयो भने अब गाइडलाइनमै आइसकेपछि मान्छेले त्यो त्यति मिनिमम त रिक्वायरमेन्ट फुलफिल गर्नै पर्यो। अब त्यो भएर अब क्लाइमेट चेन्जलाई पनि कसरी मिनिमाइज गर्न सकिन्छ, अब मिनिमाइज गर्ने त हाम्रो नेपालको हातमा छैन किनभने नेपालले क्लाइमेट यो ग्लोबल कार्बन डाइअक्साइड उत्सर्जन नै 0.05% गराएछ भन्ने आइरहेछ अहिले रेकर्ड। त्यसलाई चाहिँ अब कसरी चाहिँ अब त्यसको क्षतिलाई कन्ट्रोल गर्न सकिन्छ भन्ने चाहिँ स्टडी हुनु पर्ला।
1: अब अलिकति जनशक्तिको कुरा गर्दाखेरि रिजन सर, अब जति पनि हाइड्रो क्षति भइसकेको छ, सरकारले ढिलो चाँडो पुननिर्माणको काम प्रक्रिया शुरू गर्छ, त्यसमा यो अहिलेको समयमा चाहिँ ठ्याक्कै पर्याप्त जनशक्ति उत्पादन भनौँ अथवा होला कि नहोला त्यो क्षेत्रमा खटाउनको लागि चाहिँ भेटिन्छन् अथवा भेटिँदैनन्?
0: जनशक्ति उत्पादन त हामीहरूको अहिले हाम्रो इन्जिनियरिङ स्टडीहरूको पनि रेकर्ड हेर्यौँ भने राम्रै छ। नेपालमा बस्ने भन्दा बाहिर जान खोज्नेहरूको चाहिँ अलिकति क्वान्टिटी बढी नै देखिरहेछ होइन। अब त्यो उत्पादनलाई हामीले चाहिँ यतातिर डाइभर्ट गर्न सक्यौँ, नेपालकै हाइड्रो पावर डेभलपमेन्टमा, नेपालकै यो इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा डिप्लोय गर्न सक्यौँ भने जनशक्ति उत्पादनमा त समस्या छ जस्तो मलाई लाग्दैन। तर जुन एक्सपिरियन्स मेन पावरहरू छ, अब त्यो एक्सपिरियन्सलाई चाहिँ हामीले तत्काल चाहिँ अब एक्सपिरियन्स मेन पावरहरूको जुन हामीहरूले लुज गऱ्यौँ, एक्सपिरियन्स मेन पावरहरू हामीसँग अहिले हुनुहुन्न, उहाँहरूकोलाई चाहिँ मिनिमाइज उहाँहरूको एब्सेन्सलाई मिनिमाइज गर्न चाहिँ हामीहरूले सर्ट टर्म चाहिँ अब ट्रेनिङहरू, मेन पावर डेभलपमेन्टहरू चुप्पै पहिला अब हाम्रो धेरै विज्ञहरू सरहरू हुन्छ, एनएबाट रिटायर हुनुभएको सरहरू हुनुहुन्छ, डिओडीबाट रिटायर भएको सरहरू हुन्छ, उहाँहरूलाई युज गरेर सर्ट टर्म ट्रेनिङहरू चाहिँ हाइड्रो पावरमा जानुभन्दा अगाडि या ठुलो प्रोजेक्ट बन्नुभन्दा अगाडि हामीले रिक्रुट गर्ने स्टाफहरूलाई उहाँहरू मार्फत चाहिँ सर्ट टर्म एक महिना, डेढ महिना, दुई महिना सर्ट टर्म ट्रेनिङ चाहिँ अब यसरी काम गर्नुपर्छ, यो हुन्छ हाम्रो डकुमेन्ट मेन्टेन गर्ने मोडालिटी, हाम्रो डिजाइन ड्रइङहरूमा यो हेर्नुपर्छ, हामीले अप्रुभल दिँदा यस्ता यस्ता कुराहरूलाई ध्यानमा दिएर गर्नुपर्छ भनेर फ्रेसर इन्जिनियरलाई पनि हामीले त्यो लेभलको ट्रेनिङ गरेर पठाउन सक्यौँ भने त्यसले पनि एक लेभलको उहाँहरूको एब्सेन्सलाई चाहिँ अलिकति फुलफिल गर्छ कि भन्ने हो।
1: एउटा भय अथवा हिचकिचाहट जुन अहिलेको अवस्थाले सृजना गर्न सक्ला भन्ने अघि हामीले कुराकानी पनि गर्यौं, त्यतापट्टि आकर्षण बढ्ला भन्न सकिन्छ?
0: यो आकर्षण त हजुरको किनभने हामीले आकर्षित गर्न सक्नु पर्यो होइन। अब किनभने नेपालीको टेन्डेन्सी अहिले जुन फ्रेसर पास आउटहरू जो देखिनुहुन्छ उहाँहरूको टेन्डेन्सी चाहिँ के छ भन्दा पास आउट हुने बित्तिकै हामी विदेश जान पाउँ भन्ने छ। अब हाइड्रो पावरमा पनि अब हाइड्रो पावर बनाउन पनि गाइडलाइनहरू, त्यो गाइडलाइन भनेको डिजाइन गाइडलाइन मात्र होइन, त्यसपछि मेन पावरलाई डिप्लोयमेन्ट गाइडलाइन पनि एउटा बनाउनु पर्ने हो कि या मेन पावरको मिनिमम यति ट्रेनिङ हुनुपर्छ, मेन पावरको पे स्केल मिनिमम यति हुनुपर्छ भनेर त्यो गाइडलाइनको तर्फ पनि अब सरकारले केही वर्कआउट गर्नुपर्ने हो कि जस्तो लागेको छ। नत्र कुनै प्रोजेक्टमा हेऱ्यौँ भने हामीहरूले अब मान्छेलाई जब चाहिएको छ, नेपालमा बसेका छ, सस्तोमा पनि अब हाइड्रो पावरमा अब रिमोट एरियामा गएर बसे काम गरे हुन्छन् है। अब त्यसलाई चाहिँ मिनिमाइज गर्नलाई मिनिमम यति चाहिँ वेजेस बनाउनुपर्छ जुन हामीले अहिले क्षमता छ इन्जिनियरिङ लेभलको, तर त्यो वेजेस उसले पाइरहेछ कि छैन त्यसलाई पनि त मोनिटरिङ गर्नु पर्यो होइन। अब त्यो वेजेसलाई बढाउनु पर्ने हो कि, त्यसमा पनि अब गभर्मेन्टले चाहिँ एक लेभलको स्टडी गर्नुपर्ला जस्तो लागेको छ। अब मान्छेलाई आकर्षित गर्नको लागि टाइमली ट्रेनिङ दिने, अब त्यसपछि ट्रेनिङ भनेको नेपालभित्रको ट्रेनिङ होला या नेपालभित्रको विज्ञहरूले युज गरेर ट्रेनिङ होला या एउटा ग्रुप अफ पिपललाई अब हाइड्रो पावर बनाइरहेको देशहरूमा जस्तो राम्रो हाइड्रो पावर बनाइरहेको हुन्छ इन्डिया चाइनातिर पठाएर ग्रुप ग्रुपमा चाहिँ ट्रेनिङ गराउने हो कि, जसले गर्दा मान्छेहरू पास आउट हुने बित्तिकै होइन नेपालमा पनि हाइड्रो पावरको पोटेन्सियल छ, हाइड्रो पावरको पोटेन्सियल त नभएको होइन तर हाइड्रो पावरमा काम गर्न सकिन्छ, पोटेन्सियल त नेपालमा हाइड्रो पावर धेरै छ, अब हामीले यो त बारम्बार सुनि पनि रहेछौँ, हाइड्रो पावरमा काम

0: चाहिँ राम्रो पे प्याकेज छ, त्यसले गर्दाखेरि चाहिँ हामीहरू बाहिर जाने भन्दा बरु नेपालमै बस्यौँ भने अलिकति हामीहरूलाई परिवारसँग नजिक भयौँ, काम गर्न पनि सजिलो भयो भनेर त्यसरी चाहिँ उहाँहरूलाई आकर्षित गर्नुपर्ने अरू विभिन्न उपाय पनि होलान् होइन, यो चाहिँ अब छलफल गर्दै गएपछि आकर्षित गर्ने उपायहरू निस्केलान्। अब मैले देखाएर चाहिँ एउटा पे स्केल भयो, उहाँहरूलाई फेसिलिटिज भयो, ट्रेनिङ भयो, अब मान्छेहरूलाई चाहिँ उहाँहरूको के भन्छ उहाँहरूको आफूलाई काम गर्नेको फिल्डमा चाहिँ अब अलिकति आकर्षित गरेर फाइल पार्नु, विभिन्न फिल्डहरू हुन्छन् आकर्षित गरेर उहाँहरूलाई कुन फिल्डमा चाहिँ उहाँहरूलाई अलिकति काम गर्न मन छ त्यो फिल्डतिर उहाँहरूलाई चाहिँ म त्यो फिल्डमा त्यो फिल्डको बेसिसमा चाहिँ ट्रेनिङ दिने कि त्यो गर्दाखेरि पक्कै पनि अहिलेको क्षणिक छ महिना एक वर्षलाई चाहिँ अलिकति दुःख हुन्छ मान्छेहरू गर्न खोज्दैन। त्यसपछि चाहिँ अब फेरि हामीले मेन पावर त हाइड्रो पावर नेपालमा बनाउनु छ भने यी यस्ता यस्ता कुराहरूलाई पनि हामीहरूले ध्यानमा राखेर यी कुराहरू पनि छलफल गरेर यो कुराहरूलाई अगाडि नबढाइकन त सम्भव छ जस्तो लाग्दैन।
1: कार्यक्रम देश परदेशमा आज हामी जलविद्युत क्षेत्रमा हुने मानवीय क्षति, त्यसले दक्ष जनशक्तिमा पार्ने असर र जोखिमपूर्ण कार्यस्थलको सुरक्षा व्यवस्थापनका विषयमा जलविद्युत विज्ञ रिजन पौडेलसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: बंगाली सजग तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ, यस दंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
3: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
2: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान, फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरी लाई
1: सानो प्रोजेक्ट अब हामीले देखिहाल्यौँ 80-85 मेगावाटको सबभन्दा ठुलो नेपाली प्राइभेट डेभलपरले बनाएको प्रोजेक्ट भने सबै नेपाली नै इन्भल्भमेन्ट थियो होइन. त्यही भएर पछि भविष्यको लागि चाहिँ अब हामीले सुन्दै आएको भने नेपालको लागि चाहिँ हाइड्रो पावर नै अब सबभन्दा फाइनेन्सियल बुम हो. त्यसले गर्दा चाहिँ भविष्य बनाउनको लागि हाइड्रो पावरमै लाग्नुपर्छ भन्नेले पनि मान्छेहरू लागिरहनु भएको थियो. ट्रेनिङ प्याकेज अब त्यसपछि यो उहाँहरूको फेसिलिटिजहरूले गर्दा पनि मान्छे इन्ट्रेस्टेड हुनुहुन्थ्यो पहिला काम गर्नको लागि.
2: यो अलिकति बिमाको कुरा गर्दाखेरि प्रोत्साहन भत्ता लगायतका जति पनि एक्स्ट्रा कुराहरू छन् एउटा श्रमिक अथवा एउटा व्यक्तिहरू जति पनि पाउनुहुन्छ यो हाइड्रोमा काम गर्ने त्यो चाहिँ कतिको भइरहेछ अहिले पछिल्लो समय?
1: होइन, राम्रो इन्स्टिट्युसनलाइज कर्पोरेट अफिसहरूले चाहिँ राम्रो प्रि प्याकेज छ, नभए होइन उहाँले यस्तो सानो कुरामा चाहिँ पैसा नदिने ढिलो दिने भन्ने छैन. हाइड्रो पावरमा काम गर्दाखेरि उहाँहरूलाई पनि सुरुमा चाहिँ फाइनेन्सियल एसुरेन्स भएरै हाइड्रो पावरमा लाग्ने हो. आफूले इक्विटी हाल्ने, ब्याङ्कबाट लोन लिएपछि फाइनेन्सियल एसुरेन्स हुन्छ, बल्ल हाइड्रो पावरमा लाग्ने. हाइड्रो पावरमा लाग्दाखेरि त्यसपछि मान्छेलाई एसुरेन्स भइसकेपछि पैसा दिने समस्या भएन. राम्रो कम्पनीहरूको त्यो थियो. सानसानो कम्पनीहरूको सानसानो प्रोजेक्टहरूले अब त्यसमा चाहिँ समयमा पैसा नदिएको, पैसा होल्ड गरेको, दिनुपर्ने एसएसएफहरूको या त्यसपछि यो सञ्चय कोषहरूको पैसा पनि ढिलो हालिदिएको भन्ने चाहिँ सुनिन्थ्यो. दिँदै नदिएर त्यो लेभलको आन्दोलन भएर त्यो लेभलको मान्छेहरूले आफ्नो ग्रेभियन्सेसहरू पोखेको पनि देखिया त छैन. पैसा नदिएको भन्ने ढिलो चाँडो दिन त दिनु होला, नदिए होइन. अब पे प्याकेजहरू पक्कै पनि राम्रो थियो. अब साइड बसिएपछि अब त्यो हजुरले भने जस्तै यो उहरू चाहिँ अब जुन हामीहरूले के भत्ता भन्छौँ त्यसलाई भन्दाखेरि
2: प्रोत्साहन भत्ताहरू
1: पनि साइड बसपछि एउटा हामीहरूको विकट स्थानको भत्ता प्रोत्साहन भत्ता ती गरेर प्याकेज चाहिँ राम्रै हुन्थ्यो, हुन आउँथ्यो. अब राम्रो कम्पनीहरूले पक्कै दिइरहनु भएको थियो, उहाँहरूमा समस्या भएन. अब जसले चाहिँ अब हाइड्रो पावर पनि सबै राम्रै छन् भन्ने पनि छैन. जसले चाहिँ सस्तोमा बनाउन खोज्नुभयो, जसले चाहिँ अब एकदमै स्टाफहरूलाई नि पैसा नदिन खोज्नुभयो, उहाँहरूले चाहिँ न ढिलो दिनुभयोला तर नदिएको भन्ने चाहिँ सुनिएको छैन.
2: रिजन सर, यो विपदकै बारेमा र यो विपदले गरेको असरको बारेमा कुरा गर्दाखेरि जुन हाम्रो एउटा अहिले भूगोलमा जुन असर भयो त्यस्तै खालको असर विदेशमा हुँदाखेरि विदेशी देशहरूले चाहिँ त्यसको डिफेन्स चाहिँ कसरी गर्नुहुन्थ्यो, त्यसको कुनै उदाहरण छ तपाईँसँग?
1: विदेशी देशहरूमा गर्दाखेरि अब मैले आफूले देखिअनुसार चाहिँ विदेशी देशमा इमर्जेन्सी इभ्याकुएसन टनलहरू जस्तो हाइड्रो अब हामीले यो अन्डरग्राउन्ड पावर हाउसकै कुरा गर्दाखेरि अन्डरग्राउन्ड पावर हाउसमा हामीले अहिलेसम्म देखेको पावर हाउसहरू त्यहाँ त्यही कोरिडोरमा भएको, सिलिमेमा, रसवागढीमा, युटिवानमा, अनि त्यसपछि सरी युटिवानमा इमर्जेन्सी इभ्याकुएसन टनल भन्ने चाहिँ त्यो देखिएन. इमर्जेन्सी भयो भने इभ्याकुएट गर्नुपर्ने, कसरी इभ्याकुएट हुने भन्ने त्यो प्लान चाहिँ अब थियो, तर त्यो बाढी ल्याएर त्यो इमर्जेन्सी इभ्याकुएसन टनल पनि थुनियो कि त्यो पनि हुनसक्छ. एउटा इमर्जेन्सी इभ्याकुएसन टनल चाहिँ अब कस्तो देखियो भन्दा हाम्रो मेन एसेस टनल भन्दा हाई लेभलमा चाहिँ बनाउनु पर्ने देखियो, किनभने मेन एसेस टनलबाटै पानी पस्यो. मेन एसेस टनलको चाहिँ स्लोप हाइड्रो पावरतिर इन्क्लाइन भएर गएको, त्यतातिर स्लोप चाहिँ अलिक बढी भएको, गहिरो हाइड्रो पावरको पावर प्लान्टतिर गहिरो हुनाले सबै बगेर पावर प्लान्टतिरै आयो. अब एउटा इमर्जेन्सी इभ्याकुएसन टनल भयो. अर्को विदेशतिर चाहिँ के पनि सुनिएको थियो भन्दाखेरि अब वाटर टाइट एउटा रुम बनाउने, त्यो रुममा चाहिँ अक्सिजन सिलिन्डरहरू, त्यसपछि खाद्यान्नहरू 8-10 दिनलाई पुग्ने गरी चाहिँ त्यो रुममा सुरुमै चाहिँ मेन्टेन गरेर राखिराख्ने ती कुराहरू. केही गरी अब यस्तै फ्लडहरू आने मान्छे त्यहाँभित्र थिएछन्, एयर टाइट रुममा बस्छन् अनि 8-10 दिनसम्म चाहिँ उहाँहरूलाई समस्या केही पनि भएन. त्यो 8-10 दिनमा चाहिँ उहाँहरूसँग अब सोफिस्टिकेटेड इक्विपमेन्टहरू पनि छ, उहाँहरूसँग म्यान पावर पनि छ, त्यो ड्युरेसनमा त उहाँहरूले जसरी पनि इभ्याकुएट गरेर निकाल्नुहुन्छ. हाम्रो चाहिँ अब यो वान अफ द फर्स्ट टाइप भयो है यो, किनभने यो सोच्दै नसोचेको छिटपुट सामान्य हुन्थ्यो, बाढी हुन्थ्यो, बाढी आएको बेला मान्छेहरू भाग्ने गर्ने, त्यसपछि त्यो हामीहरूको चाहिँ इमर्जेन्सी के भन्छ इमर्जेन्सी इभ्याकुएसनको लागि एउटा ठाउँहरू तोक्याउँथ्यौँ हामीले. त्यसरी अब त्योहरू चाहिँ त्यो नभएको पनि होइन, त्यो थियो. तर यो लेभलको डिजास्टर आउँछ, यो लेभलको चाहिँ अब फ्लड आउँछ भनेर कल्पना बाहिरको कुरा हुनाले त्यसको लागि हामी धेरै तयारी पनि थिएनौँ. हामीसँग यसको लागि रेस्क्यु गर्न सक्ने इक्विपमेन्ट पनि हामीसँग तयारी अवस्थामा थिएन. देखिहाल्यौँ अब अरू छिमेकी राष्ट्रहरूले ल्याएर हामीहरूलाई इक्विपमेन्टहरू दिएपछि बल्ल हामी छौँ भने चाहिँ यो लेभलको चाहिँ सोचाइ गभर्मेन्टको पनि पुगेको थिएन, हाइड्रो पावर डेभलपर पनि पुगेको थिएन यो यस्तो हुन्छ भनेर. अब चाहिँ अब बन्ने हाइड्रो पावरमा चाहिँ हामी सबै जब अन्डरग्राउन्ड होस् या सर्फेस होस् त्यसमा चाहिँ अब डिजाइन फेजदेखि नै इमर्जेन्सी इभ्याकुएसन मेन पावरको लस चाहिँ कसरी मिनिमाइज गर्ने त्यो लेभलको चाहिँ डिजाइनमै इन्कर्पोरेट गर्नुपर्ने हुन्छ जस्तो लाग्छ.
2: अलिकति यो हाइड्रो पावरमा काम गर्ने जति पनि कामदारहरू हुनुहुन्छ उहाँहरूको त्यो बासस्थानको कुरा पनि गर्न चाहे जुन हाइड्रो पावर आयोजना स्थलहरूमा चाहिँ जति पनि कामदार चाहिँ बसोबास गर्ने आवास खोलाको छेउछाउमा बनाइन्छ त्यो सुरक्षाको हिसाबले चाहिँ कतिको सुरक्षित ठाउँमा निर्माण भइरहेका छन् एउटा विज्ञको हिसाबले भन्दाखेरि जति दूरी खोलाबाट हुनुपर्ने हो उचाइ हुनुपर्ने हो त्यो चाहिँ मापदण्ड अनुसार पूरा भएका छन् कि छैनन्.
1: स्टडीको फेजमा हामीले जुन बेला स्टडी गर्छौँ त्यतिखेरको फ्लड प्लेन लेभलभन्दा माथि नै राखेको हुन्छ किनभने कसैको पनि लस त्यो अब कन्ट्राक्टरको मेन पावरको लस कन्ट्राक्टरको इन्फ्रास्ट्रक्चरको लस फिजिकल प्रपर्टीको लस अल्टिमेटली हुने त डेभलपरकै लस हो. त्यही भएर हामीहरूले फ्लड प्लेनभन्दा माथि नै सबै हामीहरूको यो लजिङहरूको लागि स्टोरेजको लागि दिने स्पेसहरू चाहिँ त्यही नै हो. तर कस्तो हुन्छ भन्दा अब त्यो चाहिँ अनइमेजिनेबल पनि हुन्छ कहिलेकाहीँ जस्तो ठुलो बाढी आउने त्यो टु प्लेन लेभलभन्दा माथि पनि आउन सक्छ आइ पनि रहेको हुन्छ. अब त्यो हाइड्रोको ड्युरिङ कन्स्ट्रक्सनमा चाहिने मेटेरियलहरू वास आउट पनि भएको हुन्छ. अहिले त अब जानी जानी कसैले पनि लगेर त्यो फ्लड प्लेन लेभलभन्दा तल राख्ने त्यो त हुँदैन कहीँ पनि हुँदैन. काम गर्दा गर्दै कहिलेकाहीँ काम गर्दैछ त्यो लेभलभन्दा तममा एकैचोटि फ्लड आयो भने त्यो ड्यामेज हुन मान्छे काम गर्दाखेरि ड्यामेज हुनसक्ने सामानहरू बगेर आएर लाग्न सक्ने त्यो चाहिँ होला. तर वासस्थानलाई नै चाहिँ फ्लड प्लेन लेभलभन्दा तल राखेको चाहिँ त्यो त्यो त्यो त्यो त किनभने रेगुलर मोनिटरिङ पनि हुन्छ. हामीसँग हाइड्रो पावर बनाउँदाखेरि कन्स्ट्रक्सन पिरियडमा चाहिँ रेगुलर मोनिटरिङ लागि डिओइडीकोहरू पनि जानुभएको हुन्छ प्राविधिकहरू एनईको प्राविधिक पनि जानुभएको हुन्छ इन्भाइरोमेन्टल एसेसमेन्ट हुन्छ. त्यो लेभलको नेग्लिजेन्स चाहिँ पक्कै पनि हुँदैन. अब काम गर्ने क्रममा अब इमिडिएट फ्लड आयो भने चाहिँ वासआउट हुन सक्ने सम्भावना छ.
2: त्यसमा पनि यो अर्ली वार्निङ सिस्टम पूर्व सूचना प्रणाली चाहिँ ती ठाउँहरूमा चाहिँ कसरी राखिएका हुन्छन्?
1: राम्रो प्रोजेक्टमा अर्ली वार्निङ सिस्टमहरू चाहिँ इन्ट्याक्ट नै हुन्छ. जस्तो अब हेडवर्क्स लेभलमा फ्लड हेडवर्क्स साइडमा फ्लड आएको थाहा पाए नै उसले चाहिँ अर्ली वार्निङ त्यो बजरहरू बजाएर होटर बजाएर पावर हाउससम्म इन्फर्म गर्ने चाहिँ हुन्छ. राम्रो प्रोजेक्टहरूमा ठुल्ठुलो प्रोजेक्टहरूमा त्यो युज पनि भएको छ. जुन प्रोजेक्टहरूमा चाहिँ अलिकति इन्भाइरोमेन्टल मोनिटरिङहरू राम्रो भएको हुन्छ टिम राम्रो छ त्यो हुन्छ. सानसानो प्रोजेक्टमा 5-7 मेगावाटको प्रोजेक्ट 10 मेगावाटको प्रोजेक्टमा त्यो फिजिबल पनि नहोला. राख्न चाह्यो भने चाहिँ ठुलो कस्ट होइन त्यो होइन त्यो राखेको देखिया छैन. अब त्यसलाई पनि अब हामीहरूले अघि भनेपछि स्टडी लेभलको गाइडलाइनमै राख्नुपर्ने हो कि अब त्यो त्यसलाई चाहिँ अब किनभने गभर्मेन्टले इन्स्ट्रक्ट नगरिकन यो हुने देखिएन राख्नु पर्थ्यो राखेको छैन है. अब गाइडलाइनमै नआइकन या टाइमली मोनिटर नगरिकन टाइमली अब यो जुन सेक्युरिटी सेफ्टीहरूको ड्रिल जुन ठुलो प्रोजेक्टमा सेफ्टी ड्रिल गर्ने सबैजना चाहिँ स्ट्यान्ड बाई एउटा सेफ्टी प्रोटोकलमा बस्ने भन्ने हुन्छ. सानो प्रोजेक्टमा त्यो पनि छैन. अब यसलाई चाहिँ समय आएको देखिन्छ यसलाई पनि अब एकदम एक्टिभली डिस्कसन गरेर डिजाइन फेजमै राख्नुपर्ने र कन्स्ट्रक्सन पिरियडमा चाहिँ इम्प्लिमेन्ट गर्नै पर्ने देखिएको छ.
2: रिजन सर मैले के प्रभावित ठाउँका साथीहरूसँग जो आफ्नो ज्यान बचाएर भाग्न सफल हुनुभएको थियो उहाँहरूसँग हाइड्रोमै काम गर्ने साथीहरूसँग कुराकानी गरेको थिएँ. साइरन बजेको जानकारी पनि दिनुभएको थियो उहाँहरूले. तर अल अफ सडन 81 आयो र केही 10-15 सेकेन्डको अन्तरालमा नै सबै वास आउट गरेर लिएर गयो पुर्यो बगायो भन्ने कुराहरू गर्नुभएको थियो. त्यो यस्तो सिचुएसनमा चाहिँ प्रभावकारी हुन्छ कि हुँदैन अर्ली वार्निङ सिस्टम अथवा त्यो त्यसको प्रभावकारिता बढाउनको लागि चाहिँ कति अन्तरालमा चाहिँ त्यो त्यसको इफेक्टिभनेसलाई चाहिँ गर्नुपर्ने हो?
1: यस्तो हुन्छ सर अर्ली वार्निङ सिस्टम हामीले प्रोजेक्टहरूमा देखेर अर्ली वार्निङ सिस्टमको बजर पनि बजाएको छ मान्छे कोही भाग्दै गरेको पनि देखाएको छौँ. तर यो केसमा चाहिँ के भन्दा मान्छेले इमेजिनै नगरेको यत्रो फ्लड एकैचोटि किनभने फ्लड आउँदाखेरि त बिस्तारै वाटर लेभल बढ्दै बढ्दै बढ्दै आएको देखिन्छ अनि मान्छेहरू प्रिपेयर भएर भाग्दै भाग्छन्. त्यो बेलामा चाहिँ ह्युमन क्याजुअल्टीहरू इन्फ्रास्ट्रक्चर क्याजुअल्टी एकदम कम हुन्छ. तर यो लेभलको आउँछ भनेर माथिबाट प्रि इन्फर्मेसन पनि भएन होला कि यो फ्लड यो आउटब्रस्ट नै भएको छ यति लेभलसम्म आएको छ दायाँ बायाँ नसोचिकन भाग भन्ने इन्फर्मेसन आएको भए मान्छे भाग थिए. पहिला पनि बाढी आइरहेको हुन्थ्यो त्यही भएर हामीहरूले चाहिँ अब पहिलाकै जस्तो बाढी होला अलिकति प्रिपेयर भएर ल्यापटप स्यापटप बोक्छौँ अब त्यसपछि आफ्नो पानीको बोतल बोक्छु अब जान्छु भन्ने समय पनि कसैले पाएनन् होला होइन. त्यो भएर अर्ली वार्निङ त भयो तर अर्ली वार्निङको चाहिँ अब ग्राभिटी कत्रो थियो त यो फ्लडको त्यो इन्फर्मेसन आएन. अब कसै कसैले चाहिँ अब फ्लड आउँदाखेरि चाहिँ अब आफ्नो इन्भाइरोमेन्टको अनि त्यसपछि अब सेफ्टीहरूलाई चाहिँ एक्टिभेट गर्नको लागि अरू कुनै प्रोजेक्टमा त ड्रिल पनि सुरु गरेको अरे, अब सेफ्टी कसरी गर्ने, अब फ्लड आउँछ त्यही भएर म्यान पावर र त्यसपछि फिजिकल इन्फ्रास्ट्रक्चर क्याजुअलिटीलाई कसरी मिनिमाइज गर्ने भनेर त्यो लेभलको डिस्कसन हुन थाल्यो अरे होइन। त्यो अब त्यो चाहिँ पक्कै पनि किन भयो भन्दा मान्छेलाई यो लेभलको फ्लड आउँछ, यत्रो हाई फ्लड सबै सोरेर लान्छ भन्ने त इन्फर्मेसन भयो नि, पहिला पनि आइरहन्थ्यो कोरिडोरमा आउँदाखेरि। अब जुन इन्फ्रास्ट्रक्चर अहिले बगायो त्यो इन्फ्रास्ट्रक्चरहरू त पहिला बचेका थिए, यतिको आउँछ भन्ने मान्छेले इमेजिनै गर्न नसकेर हो कि जस्तो लाग्छ मलाई।
2: अर्ली वार्निङ सिस्टमलाई अलिकति परिष्कृत रूपमा डेभलप गरेर जति पनि मानवीय क्षति छ त्यसलाई न्यूनीकरण गर्ने तरिकाले गर्न सक्ने सम्भावना चाहिँ के छन् कि छैन?
1: इन्टरनेसनल प्र्याक्टिस होला सर, अब मलाई पनि ठ्याक्कै यसको जानकारी भएन होइन। अर्ली वार्निङ चाहिँ अब त्यो बजार बदला बजारको पनि डिफ्रेन्ट टाइप होला, होटलहरूको पनि अब कुन लेभलको फ्लडमा कुन बजार बज्ने भन्ने होला, प्र्याक्टिस होला। अब मैले पनि ठ्याक्कै यो भन्न चाहिँ सकिनँ, यो अलिकति इन्भाइरोमेन्टतिर यो सेफ्टीतिर बस्नु हुने मान्छेहरूले भन्न सक्नुहुन्छ होला। तर त्यसलाई पनि अबको लेभलको स्टडीमा इन्टरनेसनल प्र्याक्टिसहरू हेरेर कसरी क्याटेगोराइज गर्ने त्यसरी जानुपर्छ कि जस्तो लाग्छ।
2: यो कामदारहरूको हकमा चाहिँ जुन अनिवार्य दुर्घटना भइसकेपछि उहाँहरूको जीवन बीमाका कुराहरू अथवा भनौँ न अहिले भएका नीतिका कुराहरूमा चाहिँ अहिले चाहिँ कस्तो आवश्यकता छ र यसमा चाहिँ के सुधार आवश्यक छ?
1: जीवन बीमा त अब त्यो गभर्मेन्टको पोलिसीमै परेको हुनाले जीवन बीमा सबै कामदारको पक्कै पनि छ भन्ने लागेको छ। मिनिमम जे गभर्मेन्टको रिक्वायरमेन्ट हो त्यो चाहिँ भएकै हुन्छ, किनभने यहाँ अहिले जुन वासर्ड भएको प्रोजेक्ट छ सबै चाहिँ ठुलो प्रोजेक्टहरू, बिमै नगर्ने खालको प्रोजेक्टहरू चाहिँ छैनन्। ठुलो प्रोजेक्टहरू छन् उहाँहरूले गराइहाला, नगर्ने भन्ने कुरा हुँदैन। अब बिमा अनुसारको अब उहाँहरूले पाउनुपर्ने भुक्तान चाहिँ कति समयमा दिने, अब गभर्मेन्ट त अझै पनि रेस्क्यु अपरेसनमै हुनाले त्यो लेभलसम्म त्यतातिर अझै मान्छेको गभर्मेन्टको या हामीहरूको चाहिँ त्यो त्यतातिर पुगिसकेका छैन होला सोचाइ होइन। अब पाउनुपर्ने बिमा चाहिँ उहाँहरूले पक्कै पाउनुहुन्छ, हुनुपर्ने बिमा भएको छ, किनभने इन्टरनेसनल फाइनेन्सिङ एजेन्सीहरूले नै गरेका छन् युटिवनमा र सगडीमा पनि। बिमा नगरिकन यो सरकारी प्रोजेक्ट हो, बिमा नगरिकन कामदारहरू लिने हुँदैन। युटिवनमा पनि त्यही होला, थ्रिबीमा पनि त्यही होला। अब जुन लाङटाङ खोला भन्ने छ, लाङटाङ खोलामा पनि कमिसनिङको फेजमा थियो भने चाहिँ सबै बिमा भएरै बसेका हुन्छन् स्टाफहरू। अब कति ड्युरेसनमा उनीहरूले पाउनुपर्ने बिमाको रकम पाउने त्यो भन्ने चाहिँ अब डिस्कसन हुँदै पनि होला उहाँहरूको प्रोजेक्ट वाइज, प्रोजेक्टले चाहिँ आफ्नो बिमा कम्पनीहरूसँग डिस्कसन हुँदै पनि होला। त्यो पाउनुहुने त पक्कै पनि पाउनुहुन्छ उहाँहरूले, त्यसमा त अब नदिने भन्ने, अब त्यसमा नदिन खोज्ने भन्ने गभर्मेन्टले पनि अब त्यो बिमा कम्पनीहरू आलटाल गर्ने त पक्कै पनि छैन होला। यसमा
2: त्रास हुन त कुनै बेला इन्जिनियर भनिसकेपछि एउटा लोभ थियो मान्छेहरूलाई इन्जिनियरिङ पढ्ने, साइन्स पढ्ने, इन्जिनियरिङ गर्ने भन्ने खालको, र अहिले चाहिँ तपाईँले हामीले अघि कुराकानी गर्दाखेरि अलिकति भएको अवस्था सृजना भएको छ भन्ने कुराहरू पनि छ। सधैँभरि रहिरहन्छ कि अवस्था फेरिन्छ पनि?
1: पक्कै पनि फेरिन्छ, केही समयलाई चाहिँ। अब जस्तो हामीले भुइँचालोकै एक्जाम्पल लियो भने भुइँचालोको छ महिना आठ महिना हामी सबैजनालाई चाहिँ त्यो पक्कै पनि फेरिन्छ, केही समयलाई चाहिँ। अब जस्तो हामीले भुइँचालोकै एक्जाम्पल लियो भने भुइँचालोको छ महिना आठ महिना हामी सबैजनालाई चाहिँ त्यो अलिकति

0: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
1: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
0: सर्भिस चार्जमा 50% छुट।
1: इन्जिन आयलमा 15% छुट।
0: टायर किन्दा 10% छुट।
1: पार्ट पुर्जामा 15% छुट।
0: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
2: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
0: सुनेर होइन हेरेर पत्याउ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
3: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
0: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाएँ। सम्पर्क फोन नम्बर 0825 63 919। सम्पर्क मोबाइल नम्बर 98013 48 761, 98686 37 244 र 98229 16 768।
4: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहारका हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825 62 707।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
6: सम्पर्क फोन 0825 90 079, मोबाइल नम्बर 98478 10 33 र 98229 54 555।
8: क्याम्पले भएन सकिन्छ अलिक माथि राखौँ, बरु ट्राभल गर्दा टाइम बढाउँ होइन, कस्तो पनि हुन्थ्यो भन्दा क्याम्पलाई चाहिँ अलिकति नजिकै पावर हाउससम्म छेउमा राखौँ, फ्लड प्लेन लेभलभन्दा अलिकति माथि राखौँ तर ट्राभल टाइम घटाउँ भन्ने पनि हुन्थ्यो। त्यसले गर्दा अलिक आउटपुट धेरै देखिन्छ किनभने एक दिनमा धेरै काम गर्न सकिन्छ। अब त्यसमा पनि कम्प्रोमाइज नगर्ने कि अनि अरू भन्नाले अब प्रोजेक्टहरू अपरेसनको यो कन्स्ट्रक्सनको फेजमा चाहिँ डिजाइन पिरियडदेखि नै स्टेक होल्डरहरूसँग डिस्कसन गरेर अब के कस्तो पोलिसी ल्याउँदाखेरि चाहिँ अब यो जुन रसुवा फ्लडले गर्दा क्षति भयो त्यो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ, त्यो पोलिसीको डिस्कसन चाहिँ अब इमिडिएटली सुरु पनि हुन्छ होला। अब जुन हाम्रो रेस्क्यू पिरियड सकिएपछि हुनु पनि पर्ने देखिन्छ, अब त्यसलाई चाहिँ एज अ गाइडलाइन नै बनाएर गभर्मेन्टले स्ट्रिक्टली इम्प्लिमेन्ट गरेर त्यो त्यो कदम त चाल्नै पर्ने देखिएको छ।
9: अन्तिममा चाहिँ कार्यक्रम सुनेर बस्ने सबै नागरिकहरू जति पनि हुनुहुन्छ, विशेष गरी हाइड्रो पावरसँग सम्बन्धित अथवा त्यो क्षेत्रमा रुचि राख्ने मान्छेहरू, एउटा विज्ञको हिसाबले चाहिँ उहाँहरूलाई के सुझाव सल्लाह सन्देश सरकारलाई होस् अथवा प्रभावितलाई होस् अथवा त्यो क्षेत्रमा रुचि राख्ने जति पनि हामीले जनशक्तिका कुरा गऱ्यौँ, इन्जिनियरिङका कुराकानी गऱ्यौँ, आम श्रमिकका कुराकानी गऱ्यौँ, सबैलाई चाहिँ
8: यो जुन लस र फ्लडको इन्फ्रास्ट्रक्चर र ह्युमन लस भयो त्यसले चाहिँ एक लेभलको क्षति पुर्याएको छ नेपालको हाइड्रो पावर सेक्टरमा, तर यसले चाहिँ हामी हतोत्साही भइहाल्नु पर्ने, अब हाइड्रो पावरै नबनाउने, हाइड्रो पावरतिर हामीहरूको अगाडि नबढाउने भन्नेतिर चाहिँ नजाउँ। अब यसलाई चाहिँ अब भविष्यमा यस्तो भइहाल्यो भने, किनभने यो भविष्यमा यही लेभलको होला भन्ने पनि देख्दैन, यो भने त कस्तो भन्दाखेरि यो त डिजास्टरै हो, यो त होइन यो प्रलय नै हो, यो यो भविष्यमा इमिडिएटली नहोला पनि या हुन पनि सक्छ, यो भयो भने पनि हामीले यसलाई कसरी मिनिमाइज गर्न सक्ने त, डिजाइन फेजदेखि नै लिएर अब इम्प्लिमेन्टेसन कन्स्ट्रक्सन अपरेसन फेजमा चाहिँ अब कसरी चाहिँ यसलाई मिनिमाइज गर्न सकिन्छ यो लेभलकै भयो भने, किन यो लेभलको त एउटा त हामीलाई हाइएस्ट लेभलको भयो, हाइएस्ट लेभलको भइसक्यो, अब हामीले यसलाई बेसलाइन मानेर यो लेभलको हुँदाखेरि चाहिँ हामी कसरी सेफ बस्न सक्छौँ, कसरी हाम्रो स्ट्रक्चरहरूलाई सेफली राख्न सक्छौँ भनेर अब चाहिँ डिजाइन पनि हुनुपर्ने भयो। अब नयाँ जो इन्जिनियरिङ पढ्दै गर्नुभएको भाइ बहिनीहरू हुनुहुन्छ भने उहाँहरूले पनि अब हाइड्रो पावरमा त फ्युचर छैन भनेर हतोत्साही हुने होइन, हाइड्रो पावरमा फ्युचर छ, नेपालको हाइड्रो पावरमा जहिले पनि, किनभने हाइड्रो पावर नै नेपालको वान अफ द यो फाइनेन्सियली नेपाललाई चाहिँ अगाडि बढाउनको लागि हाइड्रो पावर नै सबभन्दा राम्रो सेक्टर हो र टुरिज्म हो भन्ने आइरहेछ। त्यही भएर हाइड्रो पावरमा चाहिँ अब आउँदाखेरि एउटा लेभलको स्टडी सिद्धिएपछि ट्रेनिङहरू चाहिँ त्यसपछि म्यान पावर डेभलपमेन्टको यो इन्स्टिट्युसनहरूले त्यो लेभलको पनि ट्रेनिङहरूतिर पनि ध्यान दिने, ट्रेनिङ इन्स्टिट्युटहरू खोल्ने, त्यसले गर्दाखेरि मान्छेहरूलाई चाहिँ इमिडिएटली हामीले मोबिलाइज गर्न सक्यौँ भने फिसरहरूबाटै पनि पहिलाको एक्सपिरियन्स म्यान पावरहरूको चाहिँ पुरै क्षतिपूर्ति गर्न नसकिए पनि फ्रेसरहरूबाट पनि उहाँहरूको 20-30% स्केलमा चाहिँ काम गराउन सकिन्छ है भनेर अब पुराना विज्ञ सरहरू अब त्यसपछि हाइड्रो पावरमा काम गर्नुभएको हाइड्रो पावरमा लागिरहेका सबैजना बसेर अब यसलाई चाहिँ कसरी मान्छेहरूलाई कसरी आकर्षित गर्ने त अब स्टुडेन्टहरूलाई या हाइड्रो पावरमा काम गर्नेलाई कसरी आकर्षित गर्ने, फिजिक त्यो डोनरहरूलाई पनि हामीले आकर्षित गर्नुपर्ने भयो किनभने बाहिरबाट त जसरी डोनरहरूले पैसा इन्जेक्ट गर्नु भएन भने ठुल्ठुलो प्रोजेक्टहरूलाई त सम्भावना पनि कम छ, त्यही भएर डोनरहरूलाई पनि कन्फिडेन्समा लिएर हाइड्रो पावरमा काम गर्न आउने स्टाफहरू के अरे स्टुडेन्टहरूको पनि कन्फिडेन्स लिएर अब यसलाई चाहिँ एकदमै सेफ्टी प्रोटोकलको एउटा मिनिमम क्राइटेरिया बनाउने, त्यसलाई चाहिँ कहिले पनि त्योभन्दा तल नजाने गरी अनि मान्छेहरूलाई मेन पावरहरूलाई चाहिँ अब हामीहरूले कसरी चाहिँ आकर्षित गर्ने भन्ने एउटा प्याकेजहरूमा पनि डिस्कसन गर्न सकिन्छ, अब मेन पावरहरूलाई कसरी चाहिँ मोटिभेट गर्ने त्यो लेभलको डिस्कसन गरेर हाइड्रो पावरमा अझ प्रभावकारी ढङ्गले लाग्नुपर्ने देखिन्छ।
9: अवसर थियो, अवसर छ र अवसर रहिरहनेछ
8: हजुर पक्कै पनि हजुर, यो त बाँकी अवसर त जहिले पनि छ हाइड्रो पावरको, यो रहिरहन्छ सधैँ।
9: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
8: हस् धन्यवाद।
10: उहाँ हुनुहुन्थ्यो जलविद्युत विज्ञ रिजन पौडेल। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले जलविद्युत क्षेत्रमा हुने प्राकृतिक विपद र मानवीय क्षतिले दक्ष जनशक्ति व्यवस्थापनमा पारेको प्रभाव, श्रमिकको सुरक्षा र दीर्घकालीन समाधानका उपायबारे कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com मा खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: सुगर रोग सम्बन्धी उपचार,
1: हर्मोन सम्बन्धी समस्याको उपचार।
0: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095812871।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
6: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ?
7: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
6: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदाङ, सडक विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478923572।
10: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
9: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
10: उपलब्ध। शल्यक्रियाहरू,
9: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
10: बालबालिकाको न्युरो सर्जरी,
9: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
10: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
10: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 97090965255।
11: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू: ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
3: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
13: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
10: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 0825 62 23, 98478918617 र 98478635।
14: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरेको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी को पेमेन्ट र क्यापिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बहिरंग सेवा वा केही विशिष्ट प्रकारका उपचार औषधिहरूका लागि ओपीडीमा तोकेको सीमा क्यापिङ हटाउने निर्णय भएको छ। संकटको घड़ीमा बिरामीको उपचार खर्च तोकेको सीमाभन्दा बढ़ी भए पनि बीमाबाटै कभर हुने र बिरामीले थप रकम बुझाउनु नपर्ने गरी तोकेको सीमालाई अस्थायी रूपमा हटाइदिएको हो। परिचय पत्र नभएका बीमितको हकमा सम्बन्धित स्वास्थ्य संस्था आईएमआईएस यूजर प्रणाली मार्फत स्वास्थ्य बीमा नम्बर एकिन गरी सेवा उपलब्ध गराउनु पर्ने बोर्डले जनाएको छ। कृषि उपजको उचित मूल्य दिलाउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले अघि बढ़ाएको एक पालिका एक शीत भण्डार कार्यक्रममा पूर्वाधार निर्माणमै अल्झिएको छ। करोड़ौं रूपियाँ खर्चिएर निर्माण शुरू गरिएका अधिकांश शीत भण्डार संचालनमा आउन नसक्दा किसानले उत्पादनको उचित मूल्य पाउने अवस्था बनेको छैन। प्रदेश सरकारले आर्थिक वर्ष 2075-76 शुरू गरेको कार्यक्रम अन्तर्गत प्रदेशका विभिन्न स्थानमा शीत भण्डार निर्माण बढ़ाइएको थियो। प्रारम्भिक चरणमा 19 स्थानमा निर्माणका लागि 33 करोड़ रूपियाँ विनियोजन गरिएको थियो। त्यसपछि संघ प्रदेश र स्थानीय तहबाट समेत बजेट लगानी हुँदै आए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। प्रदेश कृषि निर्देशनालयका अनुसार हालसम्म 41 शीत भण्डार निर्माणका लागि प्रस्ताव स्वीकृत भएका छन्। तीमध्ये करिब 11 मात्र निर्माण सम्पन्न भई संचालनमा आएका वा संचालनको तयारी छन्। बाँकी करिब 30 आयोजना विभिन्न चरणमा रोकिएका छन्। चालू आर्थिक वर्षमा पनि शीत भण्डारणका लागि छुट्टै बजेट विनियोजन गरिएको छैन। दाङमा पाठेघरको मुखमा हुने क्यान्सर विरूद्ध किशोरीलाई एचपीभी खोप लगाउन शुरू गरिएको छ। जिल्लामा पहिलो चरणमा कोराही उपमहानगरपालिका, लम्ही नगरपालिका, बंगलासोली, गढ़वा, राप्ती र राजपुर गाउँपालिकामा किशोरहरूलाई एचपीभी खोप लगाउन शुरू गरिएको हो। एचपीभी खोप अभियान अन्तर्गत दाङमा पहिलो दिन 1252 जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरूद्धको एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति ओलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिलो दिन कोराहीमा कक्षा 6 अध्ययनरत 549 जना र विद्यालय बाहिर रहेका 5 जना गरी 555 जना किशोरले एचपीभी खोप लगाइएको छ। र प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीको बाढ़ीपछि भइरहेको खोज तथा उद्धारको काम निरन्तर रहने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले रसुवागढ़ी जलविद्युत आयोजनामा संरचना पावर हाउस बाहिर र भित्र भएका धेरैजसो सामग्रीमा क्षति पुगेको उल्लेख गर्नुभएको छ। त्यस्तै उहाँले लाङटाङ जलविद्युत आयोजनामा बाढ़ी आएकै दिन खोज कार्यका लागि रेकी गरिएको र नेपाली सेना र भारतीय टोली यो आयोजनामा सुरुङको प्रवेश बिन्दुबाट दलदल पछ्याउँदै खोज कार्यलाई थप प्रभावकारी बनाएको जानकारी दिनुभएको छ। नेपाली सेनाको टोली भदौ 10 गते नै चिलिमे जलविद्युत आयोजना क्षेत्रमा पुगेको उहाँको भनाइ छ। दलदलका कारण सुरुङभित्र जान समस्या थियो। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना क्षेत्रमा पनि खोजी निरन्तर छ। त्रिशुली 3B जलविद्युत आयोजनामा भदौ 10 गतेबाटै खोज कार्यको प्रयास भएको थियो। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली जीवित रोड खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
7: कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिँ नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही
10: दाङ। दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27-9774
11: र 98578-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
18: भर्ना सम्बन्धी सूचना
11: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
18: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
19: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
20: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
21: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
21: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
21: ल ल काका, गइहाले म।
22: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
23: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
22: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
24: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
22: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9857745226।
25: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
26: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
25: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
26: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
25: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
26: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
25: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
26: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
25: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
26: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
25: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
26: सम्पर्क नम्बर 0825600023।
25: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
27: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
28: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
29: सर्भिस चार्जमा 50% छुट,
28: इन्जिन आयलमा 15% छुट,
29: टायर किन्दा 10% छुट,
28: पार्ट पुर्जामा 15% छुट,
29: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
27: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
29: सुनेर होइन हेरेर पत्याउँ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
30: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
27: सम्पर्क ओम बाबा अटो प्राली बिपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825363919। सम्पर्क मोबाइल नम्बर 9813487161, 9686372244 र 9829167068।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: इट लाइक प्रो
1: राशिता पा फ्रॉम टू एंड फ्रॉम साउथ
2: यसमा हाम्रो पात्रो
3: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848204040।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
5: मध्य पश्चिम ट्याङ्क च्याक यति बेला बिहानको 10 बजेको छ

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। अविरल वर्षापछि राप्ती लोकमार्ग अन्तर्गत सल्यानदाङ सड़क खण्डमा झरेको पहिरोमा परि एक भलिबल खेलाड़ीको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका 3 निवासी 17 वर्षीय भलिबल खेलाड़ी मदन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीका अनुसार पहिरोसँगै झरेको रूखले लागेर पुनको मृत्यु भएको हो। कपरकोट गाउँपालिका 5 रिममा आयोजित भलिबल प्रतियोगितामा सहभागी भएर घर फर्कने क्रममा मदन पहिरोमा परि गम्भीर घाइते हुनुभएको थियो। पौराणिक 3 डाँडा मेलाको अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगितामा सहभागी भएर फर्कने क्रममा गइराती करिब 9:30 बजेतिर राप्ती लोकमार्ग अन्तर्गत अरिङ्गाले फेदी खार खोला सड़क खण्डमा अचानक खसेको पहिरोमा उहाँ पर्नु भएको बताइएको छ। पहिरोमा परि गम्भीर घाइते पुनलाई उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा जयत पानी पुगेपछि स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणका क्रममा उहाँको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले बताएको छ। पहिरोमा परि घाइते भएका सुनिल थापा उपचाररत रहेको पनि जनाइएको छ। यसैबीच आजको वर्षापछि राप्ती लोकमार्गका विभिन्न स्थानमा अवरोध आएको छ। सल्यानदाङ सड़क खण्डको खारखोला क्षेत्रमा आजदेखि नै सड़क अवरूद्ध भएको छ। पहिरो हटाउने काम अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी प्रमुख डीएसपी पातलीले जानकारी दिनुभएको छ। स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी र क्यापिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बहिरंग सेवा र केही विशिष्ट प्रकारका उपचार औषधिहरूका लागि ओपीडीमा तोकेको सीमा क्यापिङ हटाउने निर्णय भएको छ। दाङमा पाठेघरको मुखमा हुने क्यान्सर विरूद्ध किशोरीलाई एचपीभी ह्युमन पापिलोमा भाइरस खोप लगाउन शुरू गरिएको छ। जिल्लामा पहिलो चरणमा घोराही उपमहानगरपालिका लम्ही नगरपालिका बंगलासोली गढ़वा राप्ती र राजपुर गाउँपालिकामा किशोरीहरूलाई एचपीभी खोप लगाउन शुरू गरिएको हो। एचपीभी खोप अभियान अन्तर्गत दाङमा पहिलो दिन 1252 जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरूद्धको एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति ओलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिलो दिन घोराहीमा कक्षा 6 अध्ययनरत 549 जना र विद्यालय बाहिर रहेका 555 जना किशोरीलाई एसपीभी खोप लगाइएको छ। र प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीको बाढ़ीपछि भइरहेको खोज तथा उद्धारको काम निरन्तर रहने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले रसुवागढ़ी जल विद्युत आयोजनामा संरचना पावर हाउस बाहिर र भित्र भएको धेरैजसो सामग्रीमा क्षति पुगेको उल्लेख गर्नुभएको छ। त्यस्तै उहाँले लाङटाङ जल विद्युत आयोजनामा बाढ़ी आएकै दिन खोज कार्यका लागि रेकी गरिएको र नेपाली सेना भारतीय टोली यो आयोजनामा सुरुङको प्रवेश बिन्दुबाट दलदल पछ्याउँदै खोज कार्यलाई थप प्रभावकारी बनाएको जानकारी दिनुभएको छ। नेपाली सेनाको टोली भदौ 10 गते नै चिलिमे जलविद्युत आयोजना क्षेत्रमा पुगेको उहाँको भनाइ छ। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-563-479
4: मोबाइल नम्बर 98-494-67-487
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एकसा।
8: खुशीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: होइन भाइला लखर लखर कहाँ हिँडिस्
11: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
11: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ।
11: ल ल काका गइहाले म।
12: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98-578-45-226
14: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
12: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध शल्यक्रियाहरू
12: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
14: बालबालिकाको न्यूरो सर्जरी
12: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
14: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्षता अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
14: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255
15: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
14: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
14: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825 6502 98478817 और 98478635।
18: गजब को ऑफर आयो कसरी बेकरी र बीएन फूड ट्रक को फेसबुक पेज फलो, लाइक, शेयर कर 50,000 कार्टुन पुरस्कार जित्नुस्। लौ गोजी वाला मोबाइल झिकी हाल्नुस् त अनि कसरी बेकरी र बीएन फूड को पेज फलो गर्नुस्, पुरस्कार जित्नुस्। भयंकर मजा।
19: संचालक नरेश कुमार श्रेष्ठ।

0: परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी सुनिरहनु भएको छ। इन्द्रणीको साथमा म चन्द्रमणि छु। टेक्निकल सपोर्टमा इशारे साथ दिइरहनु भएको छ। अनि हामी फरकबार फरक तपाईँले आउँदै गर्दा गीत संगीतहरू तपाईँलाई सुनाइ नै रहेका हुन्छौं र तिनै गीत संगीतहरूमा यहाँहरूलाई चाहिँ एक किसिमको आनन्दितमय चाहिँ बनाइरहेका हुन्छौं। हुन त देश अहिले संकटमा छ, देश शोकमा छ, त्यही पनि अब हामी चुप्पो लागेर होइन, अब हामी अगाडि बढ्नुपर्छ। जे जे कामहरू छ ती कामहरू अगाडि बढाउनु पर्छ। अनि उद्धारका कार्यमा खटिनेहरूले उद्धार गरिनुपर्छ होइन। राहतका कुराहरू छन्, जसले राहत अझै पाउनुभएका छैन ती ठाउँहरूमा पुर्याउनको लागिरहनु भएका तमाम दाजुभाइहरूलाई हामी नमन गर्न चाहन्छौं। अब यसरी नै हामी अगाडि बढ्दै गर्दा कार्यक्रमको सिलसिला अनुरूप पनि अगाडि बढ़िरहेका छौं र कार्यक्रम सँगै आजको यो सुन्दर बसाईमा यहाँसँग सँगै रहने, टेलिफोनमा कुराकानी गर्ने र तपाईँका गाउँठाउँमा भएका विभिन्न गतिविधिहरू पनि इन्द्रणीको व्यवसायमा तपाईँले समेट्न सक्नुहुन्छ। सँगसँगै नेपाली लोकगीत संगीतको क्षेत्रमा देखिएका विकृति विसंगतिहरू छन् तपाईँको नजरमा भने, ती कुराहरू पनि रेडियो माझ म राख्छु र आम श्रोता दर्शकमाझ पुर्याउँछु भन्ने यहाँलाई लागेको छ भने यहाँले अवश्य पनि हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ। टेलिफोन गरेर आफ्ना विचारहरू व्यक्त गर्न सक्नुहुन्छ अथवा तपाईँका गाउँ बस्ती टोल समाजमा रहेका विभिन्न धार्मिक ठाउँहरू छन्, पर्यटक हिसाबले महत्व बोकेका ठाउँहरू छन्, ती ठाउँहरूका बारेमा जानकारी गराउँछु भन्ने लाग्छ भने पनि तपाईँले चाहिँ जानकारी गराउन सक्नुहुन्छ। हामी इन्द्रणीको व्यवसायमा रहेका छौं र आजको यस कार्यक्रमलाई बर्जर पेन्ट्सले साथ दिएको छ र बर्जर पेन्ट्स भन्ने बित्तिकै अब घर रंग्याउनु छ किनभने चाडबाड़ पनि आउँदैछ, दशैं तिहार होइन, यो अवसरमा घरलाई राम्रो बनाउनु छ भने विभिन्न रंगहरू त बजारमा छन् तर त्यसभित्र पनि राम्रो उपयुक्त तपाईँलाई लाग्ने रंग चाहिँ बर्जर पेन्ट्स बन्न सक्छ। त्यसैले आफ्नो घरको भित्तामा रंग्याउनको लागि चाहिँ बर्जर पेन्ट्स नै प्रयोग गर्नुहोला, यो जानकारी यहाँलाई गराए किनभने आजको यस कार्यक्रमको प्रायोजक बर्जर पेन्ट्स रहेको छ। र आज विशेष गरी कति साढे एक वर्ष पुगेछ होइन, गत साल भाद्र 23 गते जेएनजी आन्दोलन भएको थियो र जेएनजी आन्दोलन पछि अहिले जुन हिसाबले अब एक किसिमको पुराना सँगै अब नयाँहरूको यो अवस्था सँगै देशले नयाँ प्रधानमन्त्री पायो होइन, त्यसपछि विभिन्न गतिविधिहरू भए तर जेएनजी आन्दोलन आइसकेपछि जेएनजीहरूका ती मुख्य मागहरू पूरा भए कि भएनन् भन्ने कुरा चाहिँ प्रमुख रहन्छ। त्यसैले जेएनजी विद्रोहमा जुन खालको एउटा सहभागिता भयो, देश ध्वस्त भयो, हाम्रा चाहिँ सरकारी कार्यालय जले, भवनहरू जले होइन, धेरै त्यहाँमाथि धेरै हाम्रा चाहिँ साना साना भाइ बहिनीहरूको निधन भयो जसले अपूरणीय क्षति राष्ट्रलाई त पुग्यो, सँगै जेएनजीले उठाएका ती मागहरूको सम्बोधन भयो कि भएन भन्ने प्रश्न चाहिँ सधैँभरि जेएनजी पुस्ताहरूमा रहिने रहन्छ अथवा जेएनजी पुस्ताका बाबा आमुबाज ती कुराहरू रहिने रहन्छ। जुन हिसाबले चाहिँ हाम्रा छोराछोरीले आन्दोलन गरे, जुन खालको त्याग र बलिदान गरे, जसले ज्यान अर्पण गरे होइन, त्यो अवस्थाको चाहिँ काम भएको छ कि छैन भन्ने कुरा छ। र जेएनजीकै सरकार बनिसकेपछिको अवस्थामा पनि ती जेएनजीहरूले भनेको जस्तो अथवा आफूले चाहेको जस्तो अथवा जेएनजी पुस्ताले माग गरे अनुसार भयो कि भएन भन्ने कुरा चाहिँ यहाँहरूले चाहिँ बुझ्नुहुन्छ र यहाँहरूले त्यो मूल्याङ्कन पनि गरिरहनु भएको छ। खैर जे भए पनि यतिखेर आज केही दिनमा जति शहीद हुनुभयो, जति जेएनजीहरूको निधन भयो, उहाँहरूप्रति हामी भावपूर्ण श्रद्धांजलि व्यक्त गर्न चाहन्छौ। त्यो घाउ आलै छ, अझै बस्न सकेको छैन, तथापि देशले मुहार फेर्नुपर्छ भन्ने कुराहरू बिस्तारै अगाडि बढ्दै गर्दाखेरि फेरि विभिन्न खालका विपत्तिहरूले हामीलाई नै छुन्छ, कहिले के हुन्छ र यो खट बिर्सन नपाउँदै फेरि भाद्र 10 गते रसुवा भोटेको सीमा जुन खालको बाढ़ी आयो जसका कारण हजारौं चाहिँ लाखौं भनौं हजारौं चाहिँ घरबार विहीन हुनु पर्यो, हजारौंका संख्यामा चाहिँ व्यक्तिहरूको निधन भयो जसले राष्ट्र शोकमा डुबेको छ। सरकारले हिजो राष्ट्रिय शोक पनि दिएको छ, हिजो धेरै ठाउँहरूमा दीप प्रज्वलनका कार्यक्रमहरू पनि भए र अहिले पनि अब खोज्नको लागि उद्धारका लागि उद्धार कार्यको लागि सरकार पनि लागेको छ, विभिन्न संस्थाहरू लागेका छन्, विभिन्न चाहिँ सुरक्षाकर्मीहरूले त्यो साथ दिइरहेका छन्। यसरी नै ती कामहरू चाहिँ अगाडि बढ़िरहेको छ। अब एउटा गीत हामी सुनाउने हो कि टेलिफोन लिने हो भन्ने कुरा बाहिर छ, ईशाले साथ दिइरहनु भएको छ, एउटा टेलिफोन लिउँ त्यसपछि गीत सुनौला भन्नुभएको छ र अब चाहिँ हामी बाँकी रहेको समयमा आज जेनजी को एउटा चाहिँ शुरूआत भएको दिन र आजकै दिन देशले चाहिँ एउटा एक किसिमको नयाँ सरकारहरू पाउने कुरादेखि लिएर सबै कुराहरू होइन जेनजी पुस्ताले उठाएका मागहरू के थिए यी केही सन्दर्भहरू चाहिँ रहेका छन् र यिनै विषयमा रहेर पनि आफ्नो विचार राख्न सक्नुहुन्छ। यतिखेर चाहिँ हामी टेलिफोनमा आउने साथीलाई स्वागत गरौं। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: परिवर्तन सम्भव छ?
1: एकदम एकदम परिवर्तन सम्भव छ। हाम्रो नेपालमा जाने निकै अनि दुर्घटना पर्यो, दैवीय विपत्ति आइलाग्यो, के गर्ने यस्तै हो। कहिले आउँछ के गर्छ केही थाहा हुनेछ। धेरै धेरै नै विपत्ति आइलाग्यो, के गर्ने। अब जे भए पनि सहनै पर्ने, जस्तो भए पनि सहनै पर्ने, यही त हो नि।
0: त्यही त अब यो विपत्ति त छँदै नै छ। विपत्तिले एक किसिमको ठूलो चाहिँ आघात हामी सबैलाई परेको छ। एक किसिमको हामी सबै अहिले भनौँ हिजो मात्रै शोक दिवस पनि मनाइयो होइन, आज चाहिँ भनौँ हजारौं नागरिकहरू अझै पनि बेपत्ता रहेका छन्, को कहाँ बेखबर छन् होइन, बाढीले कहाँ कहाँ पुर्याए, उद्धारका लागि खट्ने कामहरू त आफ्नो ठाउँमा छँदै नै छ। तथापि अब यो यात्रा हो, यात्रा अगाडि बढाउनु पर्ने रहेछ। अब जे नहुनु थियो भइसक्यो, अब त्यसलाई चाहिँ खोजी कार्यलाई अथवा उद्धार कार्यलाई जारी राख्दै जहाँ चाहिँ बाढीग्रस्त क्षेत्रहरू छन् ती ठाउँहरूमा कुन खालको अभावहरू छ, ती अभाव भएका ठाउँहरूमा चाहिँ त्यो अभावलाई पूर्ति गर्नको लागि सरकार पनि लागिरहेको छ, विभिन्न संघ संस्थाहरूले हातेमालो गरिरहेका छन्। अब बिस्तारै हामी उठ्नुपर्छ, यही त हो नि होइन र?
1: हजुर हजुर।
0: अब शुभ नाम चाहिँ के हो नि तपाईँको?
1: हजुर मेरो शुभ नाम घोराइचिन मध्यपश्चिमबाट गर्दछन् मौली छेत्री।
0: गर्दजी सबै ठिकै छ तपाईँको?
1: एकदम एकदम ठिक छ बाबु।
0: अनि अरू के छ त्यतातिर नयाँ नौलो चाहिँ?
1: नयाँ नौलो केही छैन, यही हो। आज त घाम लागेको छ, पानी परेको छैन, हिजो पानी परेको थियो, त्यस्तै छ।
0: भनेपछि मौसम पनि ठिकै छ?
1: ठिकै छ।
0: अब के छ अन्य विचार राख्नु पर्दा, आज चाहिँ यी कुराहरू राख्छु भन्ने केही छ? अब बाढीग्रस्त कुराहरू, विपद, यी दैवी प्रकोपका कुराहरू त यहाँले जोड्नुभयो। अब गत साल आजकै दिन जेएनजी आन्दोलन भएको थियो, जसले जसका कारण धेरै हाम्रा कलिला भाइ बहिनीहरूको चाहिँ निधन भयो होइन। सँगसँगै अब देशले एउटा नयाँ व्यवस्था पनि आयो भनौँ न, नयाँ खालको व्यवस्था त उही नै हो तर सरकार नयाँ आयो। अब त्यो बेलामा जुन खालको जेएनजी आन्दोलन भएको थियो, जेएनजीहरूले राखेका कुराहरू जुन मागहरू थियो, ती मागहरू अझै पनि जेएनजीका पूरा भयो जस्तो लाग्छ कि लाग्दैन यहाँलाई चाहिँ?
1: लाग्दैन बाबु, अझै जेएनजीका त्यस्ता मागहरू पूरा भएको छैनन्। राम्रो किसिमले माग गरून् र हाम्रा यी विपत्तिमा परेकाहरूलाई पनि राम्रो किसिमले जाने उद्धार गरोस् सरकारले भन्न चाहन्छु।
0: हुन्छ हस्, धन्यवाद छ तपाईँ सहभागिता जनाउनु भयो है त।
1: हजुर धन्यवाद।
0: हामी इन्द्रणीको बसाईमा छौं र भाद्र 23 त्यो काली लाग्दो दिनै हो नेपालको लागि चाहिँ, जुन हामीले पार गर्दै आज चाहिँ यो वर्ष दिन पुगेको अवस्था छ र विशेष गरी माइतीघर मण्डला संघीय संसद भवन नयाँ मानिसहरूबाटका ठूला ठूला जमघटहरू भएका थिए आजको दिनमा, जहाँ 10,000 सहभागी थिए। विरोध प्रदर्शनको कुनै औपचारिक नेतृत्व भने त्यो बेलामा थिएन। भ्रष्टाचार, सामाजिक सञ्जालमा प्रतिबन्धको विरोध गर्ने व्यक्तिहरूको स्वेच्छाले यसमा सामेल भएका थिए र प्रदर्शनकारीले नेपालको संघीय संसदमा प्रवेश गर्ने एउटा प्रयास गर्दा प्रदर्शनहरू बढ़ेको थियो र जसको जवाफमा सुरक्षा बलहरूले जुन खालका अश्रु ग्यास, पानीका फोहरा, रबरको गोली प्रहार गरेका थिए र प्रहरीले अश्रु ग्यास सहित गोली प्रहार गरेपछि स्थिति त्यो बेलामा हिंसात्मक बनेको थियो र दिउँसो 31 कम्तीमा पनि प्रदर्शनकारीहरू एउटाको चाहिँ गोली लागेर गम्भीर घाइते भएसँगै वरिपरि रक्तम्य भएको अवस्था थियो र देशभर नै विरोधका कार्यक्रमहरू शान्त रूपमा गरिने भए पनि अवस्था तनावग्रस्त बनेपछि विस्तारै त्यो समय रक्तपातमा चाहिँ बन्न पुगेको थियो र सोही समयमा चाहिँ ती कुराहरूलाई मध्यनजर गर्दै विभिन्न ठाउँहरूमा चाहिँ आक्रमणहरू भएका थिए र जेएनजी आन्दोलन भयो। त्यसपछि 24 गते जुन खालको देशमा चाहिँ 23 गते चाहिँ जेएनजी आन्दोलन भयो, 24 गते चाहिँ देश लगभग सबै जसो खरानी भएको थियो, धेरै सरकारी कार्यालयहरू जलेका थिए त्यो आक्रोशका कारण। र अब त्यो यो सबभन्दा ठूलो अब जनधनको क्षति त त्यो बेलामा भयो होइन, सँगै हामीले खरबौं रूपियाँ चाहिँ नोक्सानी बिहोर्नु पर्यो जसका कारण आज पनि हामी उठ्न सकेको अवस्था छैन। सरकारले विस्तारै कामहरू गर्दै अगाडि बढ़िरहेको परिवेशमा हामी छौं र यतिखेर चाहिँ अब टेलिफोन लिन्छौं कि एउटा गीत राख्छौं भन्दा एउटा गीत राखौं भन्ने कुरा छ। यतिखेर मैले जेनजीसँग सम्बन्धित रहेको गीतलाई प्रस्तुत गर्दैछु।

देशै भरका विभिन्न रेडियो स्टेशनबाट लाइभ इन्द्रणी सुनिरहनु भएको छ। हामी काठमाडौँबाट बोलिरहेका छौं र आजको बसाईलाई बर्जर पेन्सले साथ दिएको छ। यो जानकारी मैले यहाँलाई अवगत गराइनै रहेको छु। पूर्व मेची अनि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा छौं अनि टिकटक लाइभमा हामीलाई हेरिरहनु भएको छ। नेपाली पात्रो, हाम्रो पात्रो लगायतका विभिन्न माध्यमहरूबाट मजाले सुनिरहनु भएको छ। यो नेपाली लोक तथा दौरी गीत संगीतको कार्यक्रम इन्द्रणी रहेको छ र आज जेएनजी शहीद दिवस हो र देशभरि आज सार्वजनिक बिदा सरकारले दिएको छ। यो जानकारी त यहाँलाई छ, तैपनि कार्यक्रम मार्फत हामीले जानकारी गराइनै रहेका छौं र जेएनजी आन्दोलन शहीदहरूको सन्दर्भमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। यो सँगै 18 भदौमा बसेको मन्त्री परिषद बैठकले जेएनजी आन्दोलन भएको 23 भदौको दिनलाई चाहिँ जेएनजी शहीद दिवस घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। जेएनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ र सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट शुरू भएको जेएनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनैतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा अवसरको असमानता विरूद्धको आवाजमा चाहिँ परिणत भएको थियो र यसरी नै यो आन्दोलन भएको थियो। 23 भदौमा संघीय राजधानी काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर 19 जनाको मृत्यु भएको थियो र सो घटनाको विरोधमा 24 भदौमा मुलुकभर प्रदर्शन भएको थियो र दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी प्रदर्शनकारी समेत गरेर 76 जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजनी समेत भएको थियो। यो त हामीले यहाँलाई जानकारी गरायौं र आज जेएनजी शहीद दिवस हो। यो अवसरमा फेरि पनि जतिको निधन भएको छ उहाँहरूप्रति हार्दिक श्रद्धा सुमन हामी व्यक्त पनि गर्न चाहन्छौ। इन्द्रणीको बसाइ अगाडि बढ्दैछ, टेक्निकलमा ईशा हुनुहुन्छ, अब गीत राख्ने हो, एउटा गीतै राखौँ न भन्नुभएको छ र यतिखेर चाहिँ हामी गीत नै राख्छौ र विशेष गरी हामीले भने अनुसारकै गीतहरू हुन्छन्। नभए हामी भ्रष्टाचारका कुरा गर्छौं होइन, भ्रष्टाचार देशमा बढ्दै गर्दा कलाकारले भ्रष्टाचार विरोधी गीतहरू पनि बनाएका छन् होइन, त्यसपछि अन्य गीतहरू पनि छन् र अलिकति शहीदहरूलाई सम्झिने गीतहरू पनि बनेका छन् र हामीले विभिन्न आन्दोलनहरू खेपेका छौं। ती आन्दोलनका क्रममा बनेका गीतहरू पनि केही चाहिँ परिवर्तनका संवाहक बनेका छन् जसका कारण गीत संगीतका माध्यमबाट आन्दोलनहरू पनि सफल भएका छन्। कलाकारले भूमिका खेलेका छन्, संचारकर्मीले भूमिका खेलेका छन्, पत्रकारले खेलेका छन्, सबै वर्गले, शिक्षकले खेलेका छन् होइन, कर्मचारी वर्गले, सबै सबैले खेलेका छन्। त्यो भूमिका सबैको सराहनीय नै छ। अब ढिला गर्दिन, एउटा गीत नै राख्छु।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखे को आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: गुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दाङ फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45 226
7: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
8: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: नाक बुझिने सिंगान आइरहने पहेँलो गराउने सिंगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
7: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
8: थाइराइड घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टङ्सिल आइरहने
7: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
9: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
10: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार
8: समय बिहान 10 बजेदेखि
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ
6: सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
11: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: गाउँ रेडियस मेरो एभरेस्ट
1: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दंगीशरण गाउँपालिका कमल कलम खोलाकी तिलापुनका लागि सालको पात पैसा कमाउने बाटो भएको छ। हिजोका दिनमा सुकेर खस्ने र खेर जाने वस्तु अब उहाँका लागि पैसा फलाउने साधन भएको छ। कराइसे काम र घाँस दाउरामा बित्ने उहाँको दैनिकी अहिले सालको पात संकलन र दुना टपरी उत्पादनसँग जोडिएको छ। घर नजिकैको उद्योगमा पात पुर्याए बापत आमदानी हुन थालेपछि उहाँलाई घर खर्च चलाउन सहज भएको हो। तिलापुन जस्तै खोलाका 20 जना स्थानीय महिला सालका पातबाट दुना टपरी बनाउने काममा जोडिएका छन्। गाउँमै सञ्चालनमा रहेको दंगेश्वरन दुना टपरी उद्योगले स्थानीय सामुदायिक वनमा पाइने सालका पातलाई आय आर्जनको माध्यम बनाएपछि वनसँग जोडिएका महिलालाई गाउँमै रोजगारीको अवसर मिलेको हो। हाम्रो राजाकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित उद्योगले 2 वर्षदेखि सालको पातबाट दुना टपरी उत्पादन गर्दै आएको छ। उद्योगका प्रबन्धक चक्र मिलन विश्वकर्माले राजाकोट तिलकन्या सामुदायिक वनबाट पात संकलन गरी दैनिक करिब 1500 थान दुना टपरी उत्पादन हुने गरेको बताउनु भएको छ। जेएनजी आन्दोलनका कर्बा बाँकेका 2 बाल सुधार गृह र 1 कारागारबाट भागेका 169 बाल बन्दी तथा कैदी 1 वर्ष बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्। गत वर्ष भदौ 23 गते राति र 24 गते आन्दोलनका क्रममा सुधार गृह तथा कारागारबाट भागेका 340 जना मध्ये हालसम्म 171 पक्राउ परेका छन्। बैजनाथ गाउँपालिका स्थित 9 बस्ता बाल सुधार गृह, डुडुवा गाउँपालिका स्थित जयन्दु बाल सुधार गृह र 9 बस्ता क्षेत्रीय कारागारबाट गरी 340 जना भागेका थिए। ती मध्ये जयन्दु बाल सुधार गृहबाट भागेका 115 जना मध्ये 68 जना, 9 बस्ता बाल सुधार गृहबाट भागेका 78 जना मध्ये 47 जना र क्षेत्रीय कारागारबाट फरार भएका 147 जना मध्ये 56 जना पक्राउ परेका छन्। जयन्दु बाल सुधार गृहका प्रमुख किशोर शर्माका अनुसार आन्दोलनका समयमा सुधार गृहमा रहेका 228 बालबन्दी मध्ये 115 जना भागेका थिए। उहाँले फरार मध्ये 68 जना पक्राउ परिसकेको र 47 जना अझै सम्पर्कमा आएका छैनन्। उहाँले फरार भएका मध्ये केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको र केही आफै सुधार गृहमा फर्किएको जानकारी दिनुभएको छ। 9 बस्ता बाल सुधार गृह का प्रमुख श्याम बहादुर राणाका अनुसार आन्दोलनका क्रममा सुधार गृहमा रहेका 176 बालबन्दी मध्ये 78 जना भागेका थिए। सो क्रममा प्रहरी संघको झडपमा 5 जना बालबन्दीको मृत्यु भएको उहाँले बताउनु भएको छ। फरार मध्ये 47 जना पक्राउ परिसकेका छन् भने 31 जनाको खोजी भइरहेको छ। अविरल वर्षापछि राप्ती लोकमार्ग अन्तर्गत दासपल्यन दाङ सड़क खण्डमा झरेको पहिरोमा परि एक भलिबल खेलाड़ीको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका 3 निवासी 17 वर्षीय भलिबल खेलाड़ी मदन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीका अनुसार पहिरोसँगै झरेको रूखले लागेर पुनको मृत्यु भएको, कपुरकोट गाउँपालिका 5 रिममा आयोजित भलिबल प्रतियोगिता सहभागी भएर घर फर्कने क्रममा मदन पहिरोमा परि गम्भीर घाइते हुनुभएको थियो। पौराणिक 3 डाँडा मेलाको अवसरमा आयोजित खुला भलिबल प्रतियोगितामा सहभागी भएर फर्कने क्रममा गैराती करिब 9:30 बजे राप्ती लोकमार्ग अन्तर्गत अरिङ्गाले फेदी खारखोला सड़क खण्डमा अचानक खसेको पहिरोमा उहाँ पर्नु भएको बताइएको छ। र कृषि उपजको उचित मूल्य दिलाउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले अघि बढ़ाएको एक पालिका एक शीत भण्डार कार्यक्रम पूर्वाधार निर्माणमै अल्झिएको छ। करोड़ौं रूपियाँ खर्चेर निर्माण शुरू गरेका अधिकांश शीत भण्डार संचालनमा आउन नसक्दा किसानले उत्पादनको उचित मूल्य पाउने अवस्था बनेको छैन। प्रदेश सरकारले आर्थिक वर्ष 2075-76 शुरू गरेको कार्यक्रम अन्तर्गत प्रदेशका विभिन्न स्थानमा शीत भण्डार निर्माण अघि बढ़ाइएको थियो। प्रारम्भिक चरणमा 19 स्थानमा निर्माणका लागि 33 करोड़ रूपियाँ विनियोजन गरिएको थियो। त्यसपछि प्रदेश र स्थानीय तहबाट समेत बजेट लगानी हुँदै आए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन।
अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
4: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
11: सीता, के भयो तिमीलाई? गुम्सेर बसेछौ
12: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
11: के कुरा गर्छ निले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी हितचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
16: अ अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू
18: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
17: सामान्य किराले खाएको दाँत भर्ने,
16: मेसिन द्वारा आरसीटी गर्ने,
17: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
16: खोल लगाउने,
17: बाङ्गो टिङ्गो दाँत मिलाउने,
16: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
17: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
16: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
18: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: రంగం రెడీస్ మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957। श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
4: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
5: विस्तृत आँखा परीक्षण उपचार,
6: बाल दृष्टि रोग निदान उपचार,
4: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
5: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
4: कन्ट्याक्ट लेन्स सेवा,
2: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
4: कृत्रिम आँखा फिटिङ गरिन्छ,
5: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
4: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
2: डेढो आँखा उपचार,
4: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
5: डबल भिजन उपचार,
4: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
5: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
4: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
5: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
3: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
2: फोन नम्बर 98-99-84-602 र 98-64-83-84-73।
7: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: नमस्कार, म झर्ना थापाको अहिले तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ, सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग,

0: नर्मस गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
6: अन्य 26 गते डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
8: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25770

0: माया नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। माया नेट, अब सबै कनेक्टेड।
1: नाक कान तथा घाँटीरोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू,
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।

0: बेस्ट प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 9848-26001
7: यो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
8: मध्य पश्चिम टाइम चेक यति बेला मध्याह्नको 12 बजेको छ
9: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुनर्निर्माण हुन बाँकी कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़को स्याउ बाटोमै रोकियो खुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह इजरायलका शहर केन्द्रमा 1464 नेपाली कामदारका लागि आवेदन खुला असो 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सकिने रूससँग सम्बन्ध थप बलियो बनाउने उत्तर कोरियाको प्रयास टुमेन नदीमाथि बनेको पुल उद्घाटन र एसएससी प्रिमियर कपमा नेपाल हङकङले दिएको 262 रनको लक्ष्य पछ्याउँदै नेपाल खबरमा अब पूरा खबर आज भदौ 23 गते नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको छ एक वर्षको यो अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ त्यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिए सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो भदौ 23 र 24 दुई दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति रहेको थियो भ्रष्टाचार नियन्त्रण राजनैतिक जवाबदेहिता सार्वजनिक संस्थामा सुधार रोजगारी सिर्जना अवसर संचारमा समानता, पारदर्शिता, राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता लगायत आन्दोलनका प्रमुख विषय बनेका थिए भने सुशासन नै मुख्य एजेण्डा थियो। केही आशा लाग्दा कामको थालनी यसबीचमा भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकिरहेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। तर आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पनि पीड़ामा छन् भने आन्दोलनका बेला तोड़फोड़ भएका सरकारी संरचना छेदविच्छेद अवस्थामै रहेका छन्। स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभयो। बोर्डले यसबारे सूचना निकालेर प्रभावित जिल्लाका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी अर्थात को पेमेन्ट र क्यापिङ हटाउने निर्णय गरेको हो। रसुवा बाढ़ीका कारण प्रभावित भएका जिल्लाका 15 पालिकालाई सरकारले बाढ़ी संकटग्रस्त पालिका घोषणा गरेको थियो। बाढ़ीको आज 14 दिन पनि खोज तथा उद्धार कार्य चलिरहेको छ। पहिरोले कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ। जुम्लाको स्याउ बोकेका गाड़ी बाटोमै अलपत्र परेका हुन्। झण्डै 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमा रहेको अनुमान छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी छन्। स्याउ लामो समयसम्म बाटोमै रोकिए कुहिने जोखिम रहेको किसान दीपकनाथ योगी बताउनुहुन्छ। पहिरोले कर्णाली राजमार्गको जुम्ला कालीकोट दैलेख सड़क खण्ड हिजोदेखि अवरूद्ध छ। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतराका अनुसार कालीकोटको पिलीमा भत्किएको सड़कलाई अस्थायी रूपमा खोलिएको छ। तर कालीकोटको गगनी खोला एस मोडमा पहिरोले सड़क अवरूद्ध छ। एस मोडमा पहिरो तथा ढुंगा अनि गगनी खोलामा लेदोसहितको पहिरो झर्ने क्रम रोकिएको छैन। सड़क अवरूद्ध तथा जोखिमपूर्ण रहेको हुँदा खुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रसाद परसाईले सड़क खुलाउन पहल भइरहेको तर तत्काल खुलाउन कठिनाई भइरहेको बताउनु भएको छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागको सूचना अनुसार 1,132 जना महिला र 332 जना पुरूष गरी कुल 1,464 जना नेपाली कामदारको माग गरिएको हो। आवेदन दिन 25 वर्ष पूरा भई 45 वर्ष ननागेको हुनुपर्नेछ। इच्छुकले आज राति 12 बजेदेखि आउँदो असोज 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत दिन सकिन्छ। कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्नेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सल्यानमा पहिरोले पुरिएर एकजनाको ज्यान गयो, सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
1: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5422-4
3: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा, तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुननिर्माण हुन बाँकी, कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमै रोकियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटा आउनेका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते भएको र उपचारको क्रममा ज्यान गएको सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिनुभयो। भलिबल खेलेर घर फर्किँदै गर्दा पुनलाई गएराती कपुरकोट गाउँपालिका 5 खारखोलामा पहिरोसँगै खसेको रूखले च्यापेको थियो। जिल्ला अस्पतालमा उपचारका क्रममा पुनको गएराती 1 बजेतिर ज्यान गएको प्रहरीको भनाई छ। लगातार 2 दिन घटेको सुन चाँदीको भाव आज बढ़ेको छ। सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़ेको हो। आज भाव बढ़ेर सुन तोलाको 3,05,400 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 2,400 रूपियाँले घटेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 4,790 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। उत्तर कोरियाले रूससँग सम्बन्ध थप बलियो बनाउने प्रयाससहित टुमेन नदीमाथि बनेको पुल उद्घाटन भएको छ। उत्तर कोरियाले यो पुललाई दुई देशबीच बढ़दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको समाचार संस्था एएफपीले जनाएको छ। उत्तर कोरियाली अधिकारी पाक थाई संघले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्वपूर्ण घटना भएको बताउनुभयो। रूसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ़ बनाउने उल्लेख गर्नुभएको छ। सन् 2022 रूसले युक्रेनमा आक्रमण शुरू गरेपछि रूस र उत्तर कोरिया बीच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ। उत्तर कोरियाले सन् 2024 रूसको कुरुस्क क्षेत्रमा युक्रेनी सेना विरूद्ध लड्न हजारौं सैनिक पठाएको थियो। दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए। यसैबीच युक्रेनी अधिकार समूह त्रुथ हान्डले नयाँ पुल उत्तर कोरियाली सेना तथा सैन्य अधिकारीलाई रूस पठाउने मार्ग बन्न सक्ने र रूसी प्रविधि तथा स्रोत उत्तर कोरिया भित्र्याउन समेत प्रयोग हुन सक्ने चेतावनी दिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसएससी प्रिमियर कपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ। क्वालालम्पुरको बायोमासो बलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले नेपाललाई जितका लागि 262 रनको लक्ष्य दिएको छ। हङकङले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनायो। उसका बाबर आयतले शतक बनाए। उनी 117 रनमा अभिजित रहे। नेपालका सन्दीप लामिछानेले 4 तथा शेर मल्लले 3 विकेट लिए। नेपालले अहिले ताजा अवस्थामा 15 ओभर 1 बलमा एक विकेट गुमाएर 68 रन बनाएको छ। अर्जुन कुमार 14 रन बनाएर आउट भएका छन्। तीन खेलमा नेपाल 6 अंकसहित तालिकाको शीर्ष स्थानमा छ र यसअघि नै सेमी फाइनलमा पुगिसकेको छ र आजको खेल जितेमा समूह विजेता बन्नेछ। नेपालले आफ्नो पहिलो खेलमा बहरैनलाई 7 विकेट, आयोजक मलेसियालाई 6 विकेट र साउदी अरबलाई 5 विकेटले हराएको थियो। हङकङले तीन खेलमा 2 जित र 1 हार बेहोरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा। तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुननिर्माण हुन बाँकी। कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमै रोकियो। खुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह। इजरायलका सेहर केन्द्रमा 1,464 नेपाली कामदारका लागि आवेदन खुला। असोज 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सकिने। रूससँग सम्बन्ध थप बलियो बनाउने उत्तर कोरियाको प्रयास। टुमेन नदीमाथि बनेको पुल उद्घाटन। र एसीसी प्रिमियर कपमा नेपाल हङकङले दिएको 262 रनको लक्ष्य पछ्याउँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825365775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
9: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
10: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
9: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्नी सम्बन्धी अपरेशन सेवा।
11: अन्य विशेषज्ञ सेवाहरू:
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
14: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा।
16: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा।
18: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825-63-218।
20: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
22: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
23: हार्जोर्नी नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
24: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
22: इन्डोस्कोपी सेवा,
21: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825607334 र 0825607138।
25: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
26: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
27: डाक्टरद्वारा दिइने सेवाहरू:
26: सुगर रोग सम्बन्धी उपचार,
27: हर्मोन सम्बन्धी समस्याको उपचार।
26: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
27: फोनबाट पनि नाम दर्ता गर्न
28: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
29: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825-90-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
30: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
31: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
0: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
3: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
24: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
5: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
24: सर्भिस चार्जमा 50% छुट।
5: इन्जिन आयलमा 15% छुट।
24: टायर किन्दा 10% छुट।
5: पार्क पुर्जामा 15% छुट।
24: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
4: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
24: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
6: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
24: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98013-48761, 98686-37244 र 98229-16768।

ब्रेकफास्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5588-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएछौ।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड, घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5625-7।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलईडी टिभी किन नजाने?
6: जान्न।
5: फ्रिज, डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी, कुलर, पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक, घुराईदाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक, घुराईदाङ।
5: फोन नम्बर
6: 082-5625-452
5: 082-5625-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता, ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45226।
1: भर्ना सम्बन्धी सूचना:
10: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए, बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
11: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
5: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
4: सामान्य किराले खाएको दाँत भर्ने,
3: मेसिन द्वारा आरसीटी गर्ने,
4: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
3: खोल लगाउने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
4: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
5: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: ரங்க உதயவே மேரு எவரெஸ்ட்
1: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटुमै मेरो छौ तिमी सानो।
3: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। रोजगारीका लागि युवा पुस्ता विदेशिने क्रम बढ़िरहेका बेला दाङका तीन युवाले स्वदेशमै लगानी गरी स्वास्थ्य सेवा संचालनमा ल्याएका छन्। तुलसीपुर पाँच ख लाइनमा राजन आचार्य, पारेश्वर डागी र इन्द्रलाल केसीको संयुक्त लगानीमा केयर एण्ड क्यूर हेल्थ क्लिनिक औपचारिक रूपमा संचालनमा आएको छ। स्वास्थ्य क्षेत्रमा आवश्यक सेवा सहज र गुणस्तरीय रूपमा स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्यले क्लिनिक संचालनमा ल्याइएको संचालक राजन आचार्यले बताउनुभयो। विदेशमा रोजगारी खोज्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ तीन युवाले संयुक्त रूपमा लगानी गर्नुभएको हो। क्लिनिक संचालनमा आएसँगै तुलसीपुर तथा आसपासका नागरिकले सामान्य स्वास्थ्य समस्या तथा आवश्यक स्वास्थ्य परामर्शका लागि सहज रूपमा सेवा लिन सक्ने अपेक्षा गरिएको छ। संचालकहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै स्वास्थ्य सेवामा निजी क्षेत्रका लगानी बढ़ाउन आफूहरूको प्रयासले योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। बाँकेका विभिन्न बजारमा पछिल्लो समय फलफूलको माग बढ़दै गएको छ। बजारमा फलफूलको माग बढ़ेसँगै यहाँका किसान पनि यस खेतीतर्फ थप आकर्षित र उत्साहित हुन थालेका छन्। राप्ती सुनारी गाउँपालिका दुई कसनापुरका किसान शान्तराज गौतमले प्राकृतिक रूपमा व्यावसायिक मेवा खेती गर्दै आउनु भएको छ। उहाँले आफै बेर्ना उत्पादन गरी रोपेका 360 मेवाका बिरूवामा अहिले लटरम्मसम्म फल फलेको छ। एक बोटबाट 50 केजीका दरले मेवा उत्पादन गर्ने लक्ष्य रहेको गौतमले बताउनुभयो। सबै खर्च कटाएर करिब 4 लाख रूपियाँसम्म आमदानी हुने उहाँको अनुमान रहेको छ। अन्य खेतीमा सिंचाईको अभाव, रासायनिक मल तथा गुणस्तरीय बिउको समस्या, कम उत्पादन तथा समय र लागत बढ़ी लाग्ने भएकाले फलफूल खेती राम्रो विकल्प भएको उहाँले बताउनुभयो। बाँकेका किसानले विशेष गरी आँप, केरा, मेवा, ड्रैगन फ्रूट, कागती, अनार, भुइँकटर र स्ट्रबेरी लगायतका फलफूलको खेती विस्तार गर्न थालेका हुन्। केही किसानले आफ्नै खेतबारीमा फलफूलका बिरूवा लगाएर उत्पादन शुरू गरेका छन् भने केहीले व्यावसायिक रूपमा बगैंचा विस्तार गरिरहेका छन्। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार पछिल्लो समय बाँकेमा किसान फलफूल खेतीतर्फ आकर्षित हुँदै गएका छन्। अहिले जिल्लामा 12-13 प्रकारका फलफूल खेती हुने गरेको उहाँले जानकारी दिनुभयो। अविरल वर्षापछि पहिरो खस्दा सोमबार रातीदेखि अवरूद्ध भएको राप्ती लोकमार्ग अन्तर्गत सल्यान दाङ सडकखण्ड करिब 13 घण्टापछि सञ्चालनमा आएको छ। विभिन्न स्थानमा भएको अवरोध मध्ये मुख्य दुई स्थानको पहिरो हटाएपछि सड़क सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कपुरकोट गाउँपालिका पाँच खारखोलामा सोमबार राति 8:50 बजे पहिरो खसेपछि अवरोध भएको सड़क मंगलबार बिहान आज 10:13 बजे खुलेको हो। सड़क खुले पनि उक्त स्थानमा साना सवारी साधनका लागि मात्रै आवागमन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो। त्यस्तै कपुरकोट गाउँपालिका तीन स्थित चोर खोलामा पनि सोमबार राति 8:50 बजे पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। उक्त स्थानमा पनि आज बिहान 9 बजे सड़क सञ्चालनमा आएको छ। लगातारको वर्षाका कारण राप्ती लोकमार्गको सल्यान दाङ खण्डमा पटक पटक पहिरो खस्दै आएको छ। पहिरोका कारण लामो समयसम्म सड़क अवरूद्ध हुँदा यात्रु तथा सवारी साधनले बीच बाटोमै शास्ति खेप्दै आएका छन्। खारखोलामा गएको पहिरोमा परि गए राती एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। र पहिरोले कर्णाली राजमार्ग अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ। जुम्लाको स्याउ बोकेका गाड़ी बाटोमै अलपत्र परेका हुन्। झण्डै 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमा रहेको अनुमान गरिएको छ। जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी रहेका छन्। स्याउ लामो समयसम्म बाटोमै रोकिए कुहिने जोखिम रहेको किसान दीपकनाथ योगीले बताउनुहुन्छ। पहिरोले कर्णाली राजमार्गको जुम्ला कालीकोट दैलेख सड़क खण्ड हिजोदेखि अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतराका अनुसार कालीकोटको पेलीमा भत्किएको सड़कलाई अस्थायी रूपमा खोलिएको छ, तर कालीकोटको गगनी खोला यस मोडमा पहिरोको सड़क अवरूद्ध रहेको छ। यस मोडमा पहिरो तथा ढुंगा अनि
गगनी खोलामा लिदो सहितको पहिरो झर्ने क्रम रोकिएको छैन। सड़क अवरूद्ध तथा जोखिमपूर्ण रहेको हुँदा खुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न पनि प्रहरीको आग्रह रहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश परसाईले सड़क खोलाउन पहल भइरहेको तर तत्काल खोलाउन नसकिने बताउनु भएको छ। हवस् त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 78 27 977
8: र 98 5 78 30 6 8 9।
9: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्की।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी।

0: రంగం రెడ్డి మీరు ఎవరెస్ట్
1: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटुमै मेरो छौ तिमी सानो।
3: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
5: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
4: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
5: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
4: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
5: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
5: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
4: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
5: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
5: सम्पर्क नम्बर 082-560-23।
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
6: कोसेली बेकरी र बिएन फुड प्रपको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
7: सञ्चालक नरेश कुमार श्रेष्ठ।
1: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
3: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
1: सर्भिस चार्जमा 50% छुट।
3: इन्जिन आयलमा 15% छुट।
1: टायर किन्दा 10% छुट।
3: पार्ट पुर्जामा 15% छुट।
1: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
8: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
1: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
9: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
1: सम्पर्क ओम बाबा अटो प्राली, बिपी चौक, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98013-48761, 98686-37244 र 98229-16768।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही सोह्र सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि मोबाइल नम्बर 98494667487।
3: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि सत्थोको हो नि।
4: भीएफएक्स सिनेमाज घोराई 10 चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र पार्वती
5: मेरो छोरीलाई राम्रो स्कूलमा
4: र तिनीहरू इन्फेन्ट्स इन द पग
6: गद्दी न तो विरासत से मिलती है न सियासत से मिलती है तो सिर्फ और सिर्फ बाहुबल से।
4: साथ ही हिंदी कथानाक चलचित्र मिर्जापुर पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरंजन लिनुहोस्।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।
5: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
7: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछ, पढ्छ है छोरी? होइ पढ्छ नि है।
8: होइन
9: भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45-226।
12: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। स्वस्थ माटो उत्पादनका लागि पुनरुत्पादनशील कृषि परियोजना तथा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत गढ़वा गाउँपालिकामा सञ्चालन भएका विभिन्न गतिविधिको संयुक्त अवलोकन भ्रमण तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। गढ़वा गाउँपालिकामा परियोजना मार्फत सञ्चालन भइरहेका कृषि पशुपालन माटोको स्वास्थ्य सुधार साना किसान तथा युवा उद्यमशीलता प्रवर्धन लगायतका गतिविधिहरूको स्थलगत अवलोकन गर्दै सहभागीहरूले परियोजनाबाट प्राप्त सिकाई अनुभव तथा भोगाईहरू आदान प्रदान गरेका थिए। अवलोकनका क्रममा किसान तथा उद्यमीहरूले अपनाएका प्रविधि उत्पादन प्रणाली परियोजनाबाट प्राप्त सहयोग तथा त्यसबाट भएको उपलब्धिबारे जानकारी लिइएको थियो। साथै स्थानीय स्तरमा कृषि तथा पशुपालन क्षेत्रलाई व्यावसायिक र दिगो बनाउने विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रमले किसान तथा युवालाई आधुनिक वातावरण मैत्री र उत्पादनमुखी कृषि प्रणालीतर्फ आकर्षित गर्न तथा परियोजनाका प्रभावकारी अभ्यासहरूलाई अन्य क्षेत्रमा समेत विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। संयुक्त अवलोकन भ्रमणका क्रममा सहभागीहरूले एक अर्काका सफल अभ्यास चुनौती र समाधानका उपायहरूबाट सिक्ने अवसर प्राप्त भएको बताएका थिए। परियोजनाबाट भएका कामहरूको प्रत्यक्ष अवलोकनको आगामी दिनमा कृषि तथा पशु विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। केही दिनदेखि भएको अत्याधिक गर्मी र त्यसपछि परेको वर्षाका कारण मौसम परिवर्तन भएसँगै बाँकेमा रुगा खोकी र ज्वरोका बिरामी बढ़दै गएका छन्। केही दिन अघिसम्म रहेको अत्याधिक उष्णता र त्यसपछि भएको वर्षाका कारण जिल्लामा ज्वरो रुगा खोकी नेमोनिया तथा झाडापखालाका बिरामीको संख्या बढ़ेको अस्पतालले जनाएका छन्। भेरी अस्पतालका सूचना अधिकारी एवं वरिष्ठ फिजिक्सियन डाक्टर संकेत कुमार रिसालका अनुसार उच्च ज्वरो रुगा खोकी घाँटी दुख्ने खसखस हुने टाउको दुख्ने नाक पोल्ने लगायतका लक्षण भएका बिरामी अहिले अस्पतालमा बढ़ी आउने गरेका छन्। अस्पतालको इमर्जेन्सीमा यस्ता बिरामीको संख्या धेरै रहेको बताउँदै उहाँले ओपीडीमा पनि भाइरल फ्लूका बिरामी ठूलो संख्यामा आइरहेको बताउनुभयो। सोही कारण अहिले अस्पतालमा बिरामीको चाप अत्याधिक बढ़ेको भेरी अस्पतालले जनाएको छ। यसै गरी नेपालगंज स्थित संजीवनी अस्पतालले पनि पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण भाइरल फ्लू बिरामी उपचारका लागि अस्पताल आउने क्रम बढ़ेको जनाएको छ। सो अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर रोमन किदवेले पछिल्लो समय रुगाखोकी ज्वरो र पखला लगायतका समस्या भएका बिरामी उपचारका लागि आउने क्रम बढ़दै गएको बताउनुभयो। हाल देखिएको भाइरल ज्वरो निको हुन 7 दिनभन्दा बढ़ी समय लाग्ने र ज्वरो पनि निकै कड़ा खाले हुने गरेको सुपर पोलिक्लिनिकका वरिष्ठ फिजिक्सियन डाक्टर अल्ताफान शाह राहीले बताउनुभयो। उहाँले समयमै उपचार शुरू गर्न सुझाव दिनुभएको छ। रोजगारीका लागि युवा पुस्ता विदेशीने क्रम बढ़िरहेका बेला दाङका 3 युवाले स्वदेशमै लगानी गरी स्वास्थ्य सेवा सञ्चालनमा ल्याएका छन्। तुलसीपुर 5 ख लाइनमा राजन आचार्य पारेश्वर डाँगी र इन्द्रलाल केसीको संयुक्त लगानीमा केयर एण्ड क्यूर हेल्थ क्लिनिक औपचारिक रूपमा सञ्चालनमा आएको हो। स्वास्थ्य क्षेत्रमा आवश्यक सेवा सहज र गुणस्तरीय रूपमा स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको संचालक राजन आचार्यले बताउनुभयो। विदेशमा रोजगारी खोज्नुभन्दा स्वदेशमै के गर्न सकिन्छ भन्ने सोचका साथ 3 युवाको संयुक्त रूपमा लगानी गरेका हुन्। क्लिनिक सञ्चालनमा आएसँगै तुलसीपुर तथा आसपासका नागरिकले सामान्य स्वास्थ्य समस्या तथा आवश्यक स्वास्थ्य परामर्शका लागि सहज रूपमा सेवा लिन सक्ने अपेक्षा गरिएको छ। संचालकहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै स्वास्थ्य सेवामा निजी क्षेत्रको लगानी बढ़ाउन आफूहरूको प्रयासले योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। र बाँकेका विभिन्न बजारमा पछिल्लो समय फलफूलको माग बढ़दै गएको छ। बजारमा फलफूलको माग बढ़ेसँगै यहाँका किसान पनि यस खेतीतर्फ थप आकर्षित र उत्साहित हुन थालेका छन्। राप्ती सोनारी गाउँपालिका 2 कचनापुरका किसान शान्तराज गौतमले प्राकृतिक रूपमा व्यावसायिक मेवा खेती गर्दै आउनुभएको छ। उहाँले आफै बिर्ना उत्पादन गरी रोपेका 360 मेवाका बिरूवामा अहिले लटरम्मा फल लागेको छ। एक बोटबाट 50 केजीका दरले मेवा उत्पादन गर्ने लक्ष्य रहेको गौतमले
बताउनुभयो। सबै खर्च कटाएर करिब 4 लाख रूपियाँसम्म आमदानी हुने उहाँको अनुमान छ। अन्य खेतीमा सिंचाईको अभाव, रासायनिक मल तथा गुणस्तरीय बिउको समस्या, कम उत्पादन तथा समय र लागत बढ़ी लाग्ने भएकाले फलफूल खेती राम्रो विकल्प भएको उहाँको भनाइ छ। बाँकेका किसानले विशेष गरी आँप, केरा, मेवा, ड्रागन फ्रूट, कागती अनार, भुइँकटहर र स्ट्रबेरी लगायत फलफूलको खेती विस्तार गर्न थालेका छन्। केही किसानले आफ्नै खेतबारीमा फलफूलका बिरूवा लगाएर उत्पादन शुरू गरेका छन् भने केहीले व्यावसायिक रूपमा बगैंचा विस्तार गरिरहेका छन्। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार पछिल्लो समय बाँकेमा किसान फलफूल खेतीतर्फ आकर्षित हुँदै गएका छन्। अहिले जिल्लामा 12-13 प्रकारका फलफूल खेती हुने गरेको उहाँले जानकारी दिनुभयो। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
3: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली जिसस रोड घोराही दाङ।
1: फोन नम्बर 082560788।
3: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 9812824072।

0: प्रेक्षकत्र नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड प्रसाद हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 9843-0653-23
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान
9: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
14: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही, दाल। फोन नम्बर 0825562023, 98478617 र 98478635।
18: होइन, के भयो दाई, किन झुक्र्याएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
18: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
20: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि
1: पाइने भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बालबालिकाको न्युरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
7: खुशीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
5: उपचार हुने रोगहरू
9: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 विकिचोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
11: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
12: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
11: के कुरा गर्छ निले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
13: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदाङ सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9858745226।
18: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ, गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
19: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.8 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 सब फेला। नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेएनजी शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। नारायणगढ़ मुगलिन सड़कको तुइन खोलामा जोखिमपूर्ण ढिसको भत्काइँदै सूर्यविनायक धुलिखेल सड़क विस्तारको काम सुस्त हुँदा स्थानीयलाई शास्ति। इरान युद्धले अमेरिकी उपभोक्ताको ईन्धन खर्च बढ़ायो। दैनिक खर्चमा समेत थप आर्थिक दबाव। र एसीसी प्रीमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते बुधबार आएको विनाशकारी बाढ़ीपछि अझै 5326 जना सम्पर्क विहीन रहेका छन्। अहिलेसम्म 1357 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख छ। फेला परेका शवमध्ये रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार गरिएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। रसुवामा आएको आकस्मिक बाढ़ीले हिमाली जिल्लामा विपदको बदलिदो जोखिमप्रति थप सजग हुनुपर्ने देखाएको छ। हिमताल विस्फोटसँगै हिम पहिरो चट्टान खस्ने, नदी थुनिने तथा अत्यधिक वर्षा लगायतका कारण हिमाली क्षेत्रमा 81 ठूलो बाढ़ी आउन सक्ने भएकाले जोखिम पहिचान, नियमित निगरानी र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने सरकारवालाहरूको भनाई छ। यसैबीच भोटेकोशी बाढ़ीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै त्यहाँ हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज हैजा विरूद्धको खोप पठाइसकिएको छ भने नुवाकोटका लागि आज 80,523 डोज खोप पठाइएको छ। यससँगै दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटका लागि 23 बक्समा 80,523 डोज हैजा विरूद्धको खोप पठाइएको हो। यसअघि भदौ 21 गते आइतबार रसुवामा 21,000 डोज हैजा विरूद्धको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाइएको खोप पर्सीदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। नवयुवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर विभिन्न स्मृति कार्यक्रम आयोजना गरी जेएनजी शहीद दिवस मनाइँदैछ। यसै क्रममा नयाँ बानेश्वरको पुरानो संसद भवनको प्रांगणमा जेएनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा मन्त्री, सांसद तथा जेएनजी आन्दोलनमा सहभागी उभारको उपस्थिति छ। कार्यक्रममा गृहमन्त्री सुधन गुरूङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, स्वास्थ्य मन्त्री निशा मेहता, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र कृषि मन्त्री गीता चौधरी लगायत सहभागी हुनु भएको छ। सरकारले जेएनजी आन्दोलन भएको दिन भदौ 23 जेएनजी शहीद दिवस घोषणा गर्दै आज देशभर सार्वजनिक विदा समेत दिएको छ। दिवसका अवसरमा शहीदहरूको योगदानको स्मरण गर्दै विभिन्न ठाउँमा श्रद्धांजलि तथा स्मृति कार्यक्रम आयोजना भइरहेका छन्। गएको वर्ष भदौ 23 काठमाडौँमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर 19 जनाको ज्यान गएको थियो। घटनाको विरोधमा 24 भदौमा देशभर प्रदर्शन भयो। आन्दोलनका क्रममा दुई दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारी सहित 76 जनाको ज्यान गएको थियो। प्रदर्शनका क्रममा सरकारी तथा निजी केही भौतिक संरचनामा आगजनी र तोडफोड समेत भयो। जयन्ती आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झना र उनीहरूले उठाएका मुद्दालाई स्मरण गर्दै आज देशभर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा विभिन्न कार्यक्रमहरू भइरहेका छन्। यसैबीच कतिपय शहीद परिवार र घाइतेहरूले नवयुवा आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै सरकारको विरोध गरेका छन्। पुरानो संसद भवनमा आयोजित कार्यक्रमबाट सरकारको विरोध गरेको भन्दै प्रहरीले नवयुवा आन्दोलनका घाइते पवन खड्कालाई पक्राउ गरेको छ। सरकारले केही नगरेको र आफू बोल्न पाउनुपर्ने भन्दै आवाज उठाएपछि उहाँलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्। नवयुवा प्रदर्शनबारे पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोग र राष्ट्रिय मानवाधिकार आयोगले विस्तृत अध्ययन र जाँचबुझ गरेका थिए, तर एक वर्ष पूरा हुँदा पनि सरकारले ती प्रतिवेदन कार्यान्वयन गर्न सकेको छैन। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति निकालेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनुभयो। उहाँले जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको आन्दोलन रहेको स्पष्ट पार्नु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड़ पर्व में यूरो पेंट्स प्रस्तुत करद रंगीन छ घर बरसिन छ उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाउनु होस् लकी ड्र कूपन अनि पाउनु होस् इन्वर्टर एसी 1 टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउनु होस् एक जोड़ी को लागि बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनु होस् सपना पनि।
1: सुन त मेरो कपड़ा प्याकिङ गर्दियौ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्को आज पनि भत्काउन शुरू गरिएको छ। गाड़ी आंशिक रूपमा रोकेर हिजोदेखि झार्न शुरू गरिएकामा आज ब्याक ह्याम्बरको प्रयोग गरेर ढिस्को खसालिँदैछ। डिभिजन सड़क कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानैदेखि सड़क रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो। हिजो दिनभर गलको सहायताले ढिस्का झारिएको थियो, आजदेखि ब्याक ह्याम्बरको सहायताले ढिस्का झारिँदैछ। 6 उपकरण परिचालन गरिँदैछ। आवश्यकता अनुसार ब्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायीलाई भनिएको समेत इन्जिनियर घिमिरेले बताउनुभयो। पहिरोको हिसाबले अत्यन्त जोखिम मानिएको त्यो ठाउँमा डिभिजन सड़क कार्यालयले पहिरो नियन्त्रणका लागि काम गरेको हो। पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरोका कारण सड़क अवरूद्ध भएका समय पारेर त्यहाँ आंशिक गाड़ी रोकेर काम थालिएको छ। स्थानीय प्रशासनले नारायणगढ मुगलिन सड़क खण्ड हिजो बिहानैदेखि आंशिक बन्द गरेको छ। यता काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सूर्य विनायक धुलिखेल सड़क विस्तार आयोजना सुस्त गतिमा अघि बढ़दा स्थानीयवासी व्यवसायी तथा यात्रुले धूलो, हिलो, जाम र अव्यवस्थित आवागमनको समस्या भोग्नु परेको छ। झण्डै 16 किलोमिटर लामो सड़कलाई 4 लेन, मुख्य 2 सड़क र 2 सर्विस लेन सहित 6 लेनमा विस्तार गर्ने लक्ष्यका साथ 3 वर्ष अघि शुरू भएको आयोजना तुकीको समयभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो। बजेट अभाव, निर्माण स्थलमा देखिएको अवरोध, पूर्वाधार स्थानान्तरण, डिजाइन तथा प्राविधिक समस्या र निर्माण सामग्रीको मूल्यवृद्धि लगायत कारणले कामले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ। सड़क विस्तारसँगै नाला, पैदल मार्ग, सड़क सुरक्षा संरचना, रिटेनिङ वाल, पुल तथा अण्डरपास निर्माण गर्ने योजना छ। सड़क विभागका अनुसार आयोजनाको कुल अनुमानित लागत 10,50,00,000,000 रूपियाँ रहेको छ भने सम्झौता रकम 8,51,00,000,000 रूपियाँ रहेको छ। आयोजना सूर्य विनायक साँगा र साँगा धुलिखेल गरी 2 खण्डमा विभाजन गरिएको छ। पछिल्लो विवरण अनुसार आयोजनाको समग्र भौतिक प्रगति झण्डै 61% पुगेको छ। अझै 40% बढ़ी काम हुन बाँकी रहेको छ। पहिरोका कारण 3 दिनदेखि अवरूद्ध साँफे मार्तडी सड़क सञ्चालनमा आएको छ। गएको शनिबारदेखिको अविरल वर्षासँगै त्यस खण्डमा विभिन्न ठाउँमा पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएकामा आज दिउँसोदेखि सड़क सञ्चालनमा आएको छ। स्थानीय बड़ी मालिका नगरपालिका नम्बर 6, 8 र 9 का विभिन्न ठाउँमा पहिरो गएसँगै सड़क पूर्ण रूपमा बन्द भएको थियो। आइतबारदेखि नै सड़क विभागका 2 जेसीबी प्रयोग गरेर पहिरो पञ्चायत र आजदेखि सड़क सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताजाकोट 4 गल्लाबाडा बस्ने 47 वर्षीय कृष्णचन्द्र जयसी र ताजाकोट 2 रहेको मौला स्वास्थ्य चौकीका संयोजक 45 वर्षीय धनराज ढकाल रहेका छन्। पक्राउ परेका 2 जनालाई हुम्ला जिल्ला अदालतमा उपस्थित गराई 7 दिनको म्याद थप गरिएको छ। यही भदौ 7 गते राति 1 बजेतिर ताजाकोट 3 टाकुरेमा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धान अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल खटिएको थियो। अब विदेशको खबर। इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाव परेको समाचार संस्था एपीले जनाएको छ। अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालेन 4.14 अमेरिकी डलर पुगेको थियो। यो गएको वर्षको तुलनामा झण्डै $1 धेरै हो। यसअघि सन् 2012 नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालेन 3.82 अमेरिकी डलर पुगेको थियो। यद्यपि अमेरिकामा पेट्रोलको समग्र ऐतिहासिक उच्च मूल्य भने अझै कायम छ। सन् 2022 जून महिनामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रति ग्यालेन 5.02 अमेरिकी डलर पुगेको थियो। अहिलेको मूल्य त्यो स्तरभन्दा कम भए पनि पछिल्लो वृद्धिले उपभोक्तामाथि ठूलो आर्थिक दबाव सृजना गरेको छ। पेट्रोलको मूल्य अत्यधिक बढेपछि लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको संख्या तथा यात्राको अवधि घट्न थालेको छ। अमेरिका र इजरायलले गएको फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि पेट्रोलको मूल्य तीव्र रूपमा बढ़ेको समाचारमा उल्लेख छ। त्यसपछि मूल्यमा केही उतार चढ़ाव भए पनि पेट्रोलको मूल्य पुरानो स्तरमा फर्कन सकेको छैन। यसको मुख्य कारण विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग मध्ये एक हर्मुजमा कच्चा तेलको आवत जावतमा आएको ठूलो गिरावट रहेको छ। एसएससी प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको ग्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। हङकङका बाबर हयातले नट आउट 117, साहिद वासिफले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। नेपाललाई हराएसँगै हङकङ पनि सेमी फाइनलमा पुगेको छ। नेपाल यसअघि नै सेमी फाइनलमा पुगिसकेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भटेकोशी बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 सफेला। नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेनजी सैदरको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। नारायणगढ़ मुगलिन सड़कको तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै सूर्य विनायक धुलेखेल सड़क विस्तारको काम सुस्त हुँदा स्थानीयलाई शास्ति। इरान युद्धले अमेरिकी उपभोक्ताको इन्धन खर्च बढ़ायो। दैनिक खर्चमा समेत थप आर्थिक दबाव। र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
9: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
10: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
9: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
11: अन्य विशेषज्ञ सेवाहरू,
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
18: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
20: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
4: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
4: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
20: मुटुका बिरामीहरूका लागि प्रोटेबल, इको तथा ईसीजी सेवा,
4: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
20: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
21: बिरामी जाँच हुने मिति यही भाद्र 27 गते शनिबार।
20: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 0825360652।
22: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
23: डाक्टरद्वारा दिइने सेवाहरू:
4: सुगर रोग सम्बन्धी उपचार,
23: हर्मोन सम्बन्धी समस्याको उपचार,
4: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
8: सम्पर्क दिव्य फार्मेसी, घोराई 15 सडक विभाग रोड, दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095812871।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ,
0: ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
3: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
3: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
3: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
24: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848826001
25: अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
26: हाम्रा सेवाहरू
27: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
26: सामान्य किराले खाएको दाँत भर्ने
25: मेसिनद्वारा आरसीटी गर्ने
26: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
25: खोल लगाउने
26: बाङ्गो टिङ्गो दाँत मिलाउने
25: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
26: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
25: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
27: सम्पर्क मोबाइल नम्बर 9828777794 9828777794।

0: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
0: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
1: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
4: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
5: सम्पर्क मोबाइल 98477
6: र 98578 3689।
4: के तपाईँलाई हिमपात वा पुल चाहिएको छ?
7: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
4: हाम्रा विशेषताहरू:
7: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
4: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
7: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
8: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीवित रोड, खोराही दाङ।
9: फोन 562-521।
4: सम्पर्क मोबाइल
8: 98578-32819
10: र 98578-32223।
11: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ, साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
6: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
15: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858-34-910।
6: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
10: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
17: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
10: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
17: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
10: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
17: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
10: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
17: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
10: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
17: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
10: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
17: सम्पर्क नम्बर 082-560-23।
10: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
18: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
19: विस्तृत आँखा परीक्षण उपचार,
20: बाल दृष्टि रोग निदान उपचार,
21: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
19: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
21: कन्ट्याक्ट लेन्स सेवा,
10: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
21: कृत्रिम आँखा फिटिङ गरिन्छ,
19: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चश्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
21: दाङ जिल्लाकै पहिलो र एकमात्र
20: भिजन थेरापी सेवाहरू,
21: अल्छी आँखा उपचार,
10: डेढो आँखा उपचार,
21: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
19: डबल भिजन उपचार,
21: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
19: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
21: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
19: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
17: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
10: फोन नम्बर 9869-84-602 र 9864-84-73।
22: मध्यपश्चिम चाङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

0: अपराह 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। अघिल्लो वर्षको भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका 64 जना कैदी बन्दी अझै फर्किएका छैनन्। आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट 3 पटक गरी 253 जना कैदी बन्दी भागेका थिए। तीमध्ये 188 जना पुनः कारागारमा फर्किएको कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो। उहाँका अनुसार केही कैदीबन्दी आफै कारागारमा फर्किएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको थियो। भागेका कैदीबन्दी मध्ये 64 जना अझै सम्पर्कमा नआएको र उनीहरूको खोजी कार्य भइरहेको जेलर सिजवालले बताउनु भएको छ। स्वस्थ माटो उत्पादनका लागि उत्पादनशील कृषि परियोजना तथा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत गढवा गाउँपालिकामा सञ्चालन भएको विभिन्न गतिविधिको संयुक्त अवलोकन भ्रमण तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिकामा परियोजना मार्फत सञ्चालन भइरहेका कृषि पशुपालन माटोको स्वास्थ्य सुधार साना किसान तथा युवा उद्यमशीलता प्रवर्धन लगायतका गतिविधिहरूको स्थलगत अवलोकन गर्दै सहभागीहरूले परियोजनाबाट प्राप्त सिकाई अनुभव तथा भोगाईहरू आदान प्रदान गरेका थिए। अवलोकनका क्रममा किसान तथा उद्यमीहरूले अपनाएका प्रविधि उत्पादन प्रणाली परियोजनाबाट प्राप्त सहयोग तथा त्यसबाट भएको उपलब्धि बारे जानकारी लिएको थियो। साथै स्थानीय स्तरमा कृषि तथा पशुपालन क्षेत्रलाई व्यावसायिक र दिगो बनाउने विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रमले किसान तथा युवालाई आधुनिक वातावरण मैत्री र उत्पादनमुखी कृषि प्रणालीतर्फ आकर्षित गर्न तथा परियोजनाका प्रभावकारी अभ्यासहरूलाई अन्य क्षेत्रमा समेत विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। संयुक्त अवलोकन भ्रमणका क्रममा सहभागीहरूले एक अर्काका सफल अभ्यास चुनौती र समाधानका उपायहरूबाट सिक्ने अवसर प्राप्त भएको बताएका थिए। परियोजनाबाट भएका कामहरूको प्रत्यक्ष अवलोकनले आगामी दिनमा कृषि तथा पशु विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। केही दिन अघि भएको अत्याधिक गर्मी र त्यसपछि परेको वर्षाका कारण मौसम परिवर्तन भएसँगै बाँकेमा रुगा खोकी र ज्वरोका बिरामी बढ़दै गएका छन्। केही दिन अघिसम्म रहेको अत्याधिक उष्णता र त्यसपछि भएको वर्षाका कारण जिल्लामा ज्वरो रुगाखोकी निमोनिया तथा झाडा पखालाका बिरामीको संख्या बढ़ेको अस्पतालहरूले जनाएका छन्। भेरी अस्पतालका सूचना अधिकारी एवं वरिष्ठ फिजिसियन डाक्टर संकेत कुमार रिसालका अनुसार उच्च ज्वरो रुगाखोकी घाँटी दुख्ने खसखस हुने टाउको दुख्ने नाक पोल्ने लगायतका लक्षण भएका बिरामी अहिले अस्पतालमा बढ़ी आउने गरेका छन्। अस्पतालको इमर्जेन्सीमा यस्ता बिरामीको संख्या धेरै रहेको जनाउँदै उहाँले ओपीडीमा पनि भाइरल फ्लूका बिरामी ठूलो संख्यामा आइरहेको बताउनुभयो। सोही कारण अहिले अस्पतालमा बिरामीको चाप अत्याधिक बढ़ेको भेरी अस्पतालले जनाएको छ। यसै गरी नेपालगंज स्थित संजीवनी अस्पतालले पनि पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण भाइरल फ्लूका बिरामी उपचारका लागि अस्पताल आउने क्रम बढ़ेको जनाएको छ। सो अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर रोमन किदोईले पछिल्लो समय रुगाखोकी ज्वरो र पखाला लगायतका समस्या भएका बिरामी उपचारका लागि आउने क्रम बढ़दै गएको बताउनुभयो। हाल देखिएको भाइरल ज्वरो निको हुन 7 दिन भन्दा बढ़ी समय लाग्ने र ज्वरो पनि निकै कडा खालको हुने गरेको सुपर पोलिक्लिनिकका वरिष्ठ फिजिसियन डाक्टर अल्ताफान राखीले बताउनुभयो। उहाँले समयमै उपचार शुरू गर्न पनि सुझाव दिनुभएको छ। र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढ़ी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म 1357 जनाको शव फेला परेको जनाएको छ। फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अंग समेत भेटिएका छन्। प्राधिकरणका अनुसार हालसम्ममा 102 शवको शनाखत भई परिवारले बुझिसकेका छन् बाढ़ीपछि करिब 5326 जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। सम्पर्कविहीन मध्ये रसुवाका 2860, नुवाकोटका 1981 नेपाली र करिब 587 विदेशी पर्यटक रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको प्रवक्ता शान्ति महतले हालसम्म 13,583 जनाको उद्धार गरिएको र बाढ़ीबाट घाइते भएका 6,827 जनाको उपचार गरिएको जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा 39 होल्डिङ सेन्टर स्थापना गरी 3,533 जनालाई राखिएको पनि प्राधिकरणले जनाएको छ। सरकारले रसुवामा 1 करोड़, नुवाकोटमा 1 करोड़ र धादिङमा 50 लाख रूपियाँ नगद राहत उपलब्ध पनि गराएको छ। त्यसै गरी प्रभावित 15 पालिकालाई 13 करोड़ 50 लाख राहत उपलब्ध गराएको छ भने 457 ग्यास सिलिण्डर अनुदानमा उपलब्ध गराएको प्राधिकरणले जनाएको छ। अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
1: अर्डर अनुसार खाली बोतलको उत्पादन।
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082-5630-21 र होटल दाङगारी नजिक जीवन चौधरी। मोबाइल नम्बर 98478-62-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
2: सम्पर्क फोन 082-5590-79, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
5: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: का बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी खाइ नाइस अडगुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
6: सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98-514-041-98 र 98-412-55-957
7: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प
4: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
7: सर्भिस चार्जमा 50% छुट
4: इन्जिन आयलमा 15% छुट
7: टायर किन्दा 10% छुट
4: पार्क पुर्जामा 15% छुट
7: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
8: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ
7: सुनेर होइन हेरेर पत्याउ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ
0: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
7: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ सम्पर्क फोन नम्बर 082-563-919 सम्पर्क मोबाइल नम्बर 98-013-48-761 98-686-37-244 र 98-229-16-768

0: प्रेक्षकत्रो नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड प्रसाद यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: सुने खबर जीवन साथी असल पाकी छौरे खुशी छौरे सुखी छौरे।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरु सधैँ जिस्दै रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिक चलेन। अब त आश्रै मरिसक्यो।
8: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
11: के तपाईँलाई पाइल सुस्ता फुस्ता भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
12: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।

0: गंगाउँ रेडियो मेरो एभरेस्ट
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङमा पाठेघरको मुखमा हुने क्यान्सर विरूद्ध किशोरीलाई एचपीभी ह्युमेन पेपुलोमा भाइरस खोप लगाउन शुरू गरिएको छ। जिल्लामा पहिलो चरणमा घोराई उपमहानगरपालिका, लमाई नगरपालिका, बंगलाचुली गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाका किशोरीलाई एचपीभी खोप लगाउन शुरू गरिएको हो। एचपीभी खोप अभियान अन्तर्गत दाङमा पहिलो दिन 1252 जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरूद्धको एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन भानुज्योति ओलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिलो दिन खोराईमा कक्षा 6 मा अध्ययनरत 549 जना र विद्यालय बाहिर रहेका 5 जना गरी 555 जना किशोरीलाई एचपीभी खोप लगाइएको छ। त्यसै गरी राप्ती गाउँपालिकामा 267, लमई नगरपालिकामा 184, राजपुर गाउँपालिकामा 125, गढवा गाउँपालिकामा 86 र बंगलाचुली गाउँपालिकामा 35 जना गरी जम्मा 1252 जना किशोरीलाई एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ। खोप फोकल पर्सन ओलीका अनुसार पहिलो चरणमा भदौ 22 देखि 24 गतेसम्म खोराई उपमहानगरपालिका, लमई नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका र बंगलाचुली गाउँपालिकामा खोप लगाइँदैछ। पहिलो चरणमा 6 पालिका 4,945 जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। दाङको राप्ती गाउँपालिका 2 लालमटिया स्थित युनाइटेड लालमटिया युथ क्लबको आयोजनामा प्रथम यूएलएफसी कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता असोज 2 गते दिउँसो 2 बजेदेखि सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक संघ संस्था तथा क्लबलाई आयोजकले सहभागिताका लागि आह्वान गरेको छ। प्रतियोगिताको विजेताले नगद 77,000 रूपियाँ, कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद 35,000 रूपियाँ, कप मेडल तथा प्रमाणपत्र पाउने क्लबका सचिव अनिल पौडेलले जानकारी दिनुभएको छ। यस्तै प्रतियोगितामा बेस्ट प्लेयरलाई 2,500 रूपियाँ सहित ट्रफी, हाई स्कोररलाई 2,000 रूपियाँ सहित ट्रफी, बेस्ट किपरलाई 2,000 रूपियाँ सहित ट्रफी र राइजिङ प्लेयरलाई 1,500 रूपियाँ सहित ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी खेल टोलीका लागि दर्ता शुल्क 6,999 रूपियाँ तोकिएको छ। टोली दर्ताका लागि अग्रिम 2,500 रूपियाँ बुझाउनु पर्ने तथा येल्लो कार्ड र रेड कार्डको अग्रिम शुल्क बापत 1,000 रूपियाँ बुझाउनु पर्ने क्लबका सचिव पौडेलले जानकारी दिनुभएको छ। सो खेलमा आयोजकको तर्फबाट खेल खेल्न अफ्रिका महादेशका खेलाड़ी एनिसेट एडिया आउन लागेको क्लबका सचिव पौडेलले जानकारी दिनुभएको छ। दर्ता गर्ने अन्तिम मिति भदौ 31 गते बेलुकी 4 बजेसम्म रहेको छ। प्रतियोगिताबारे थप जानकारीका लागि सूचनामा क्लबका विशाल केसी र पूर्ण भराललाई सम्पर्क गर्न सकिने उल्लेख छ। अघिल्लो वर्षको भदौ 23 र 24 गते भएको झेन्जी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका 64 जना कैदीबन्दी अझै फर्किएका छैनन्। आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट 3 पटक गरी 253 जना कैदीबन्दी भागेका थिए। त्यसमध्ये 188 जना पुनः कारागार फर्किएको कारागार कार्यालयका जेलर गिरिबहादुर सिजुवालले जानकारी दिनुभयो। उहाँका अनुसार केही कैदीबन्दी अझै कारागारमा फर्किएका थिए भने उहाँका अनुसार केही कैदीबन्दी आफै कारागारमा फर्किएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको थियो। भागेका कैदीबन्दी मध्ये 64 जना अझै सम्पर्कमा नआएको र उनीहरूको खोजी कार्य भइरहेको जेलर सिजोवालले बताउनुभयो। र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढ़ी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म 1,357 जनाको शव फेला पारेको जनाएको छ। फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अंग समेत भेटिएका छन्। प्राधिकरणका अनुसार हालसम्म 102 शवको शनाखत भई परिवारले बुझिसकेका छन्। बाढ़ी पछि करिब 5,326 जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। सम्पर्कविहीन मध्ये रसुवाका 2,860, नुवाकोटका 1,981, नेपाली र करिब
करिब 587 विदेशी पर्यटक रहेको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणको प्रवक्ता शान्ति महतले हालसम्म 13,583 जनाको उद्धार गरिएको र बाढ़ीबाट घाइते भएका 6,827 जनाको उपचार गरिएको जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा 39 होल्डिङ सेन्टर स्थापना गरी 3,533 जनालाई राखिएको प्राधिकरणले जनाएको छ। त्यस्तै सरकारले रसुवामा 1 करोड़, नुवाकोटमा 1 करोड़ र धादिङमा 50 लाख रूपियाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित 15 पालिकालाई 13,50,00,000 राहत उपलब्ध गराइएको छ भने 457 ग्यास सिलिण्डर अनुदानमा उपलब्ध गराइएको प्राधिकरणको भनाइ छ। हवस् त, बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल,
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
6: बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
9: र 98578369।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिनद्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
5: बंगाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नया कोसेरी बजारमा आएको छ। नाचम नाचम
4: बंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
5: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: यस गीतमा स्वर दिनु भएको छ बंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
5: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ। बजाज आरी नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
2: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
5: सर्भिस चार्जमा 50% छुट।
2: इन्जिन आयलमा 15% छुट।
5: टायर किन्दा 10% छुट।
2: पार्ट पुर्जामा 15% छुट।
5: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
6: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
5: सुनेर होइन हेरेर पत्याउ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
7: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
5: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98-013-48-761 98-686-37-244 र 98-229-16-768।
8: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: तिम्रो रेट छ कत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
4: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
3: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
4: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच
3: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा इसीजी सेवा
4: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
3: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
5: बिरामी जाँच हुने मिति यही भाद्र 27 गते शनिबार
3: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 082-560-652
6: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: गर्दा गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-536-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिट्समा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर
11: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-76।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 082-585-434 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजा तथा उपचार सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
19: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
18: सम्पर्क फोन 082-595-0079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल गोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6694, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
21: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
22: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्धथा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
21: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
22: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टङ्सिल आइरहने,
21: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
23: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
24: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
22: समय बिहान 10 बजेदेखि।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-128-89-028।
25: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
21: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
27: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
21: उपलब्ध। शल्यक्रियाहरू:
27: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
21: बालबालिकाको न्युरो सर्जरी,
27: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
21: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
27: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
21: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही, दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही, दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
28: नोट:
0: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578452226।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478826001।
10: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
7: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
10: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
10: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 1500 सहित गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्याङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भुचालसँगै शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सकिन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: भोटेकोशी नदीका कारण ज्यान गुमाउनेका दाङका 54 जना मध्ये 45 जनाको परिवारको डीएनए परीक्षण गर्न नमूना संकलन, अझै पनि सन्तान फर्किने आशमा परिवारहरू।
1: नवयुवा आन्दोलनको आज 1 वर्ष पूरा भएको अवसरमा देशभर विदा, आन्दोलनको भावना बमोजिम सरकार जाने कुरामा युवा आशावादी।
0: गढवामा कृषि र युवा उद्यमशीलता परियोजनाका संयुक्त अवलोकन। लुम्बिनी प्रदेश सरकारले अघि बढ़ाएको एक पालिका एक सीट भण्डार कार्यक्रम अलपत्र।
1: र जेन्जी आन्दोलनमा भागेका तुलसीपुरका 64 कैदी बन्दी अझै फर्केनन्।
0: अब खबर विस्तारमा।
1: रसुवा भोटेकोशी बाढीपछि बेपत्ता भएका दाङको लमही नगरपालिका 4 बनगाउँका शम्भुजीत चौधरी र ओडा नम्बर 6 की शिवानी चौधरीका घर परिवार अझै पनि आफ्ना सन्तान फर्किने आशमा बसेका छन्। घटना भएको 14 दिनसम्म पनि कहीँ कतैबाट खबर त आएको छैन। आफ्ना आफन्त सन्तान जीवित छन् वा छैनन् भन्ने परिवारको आशा भने अझै जीवितै रहेको छ। रसुवा जिल्लामा त्रिशुली हाइड्रो पावरमा काम गर्न गएका शम्भुजीत र शिवानीका परिवारले सरकारको आग्रहपछि दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीएनए परीक्षण गर्न रगतको नमूना संकलनमा सहभागी भएका छन्। डीएनए परीक्षणका लागि रगतको नमूना दिएपछि शिवानी चौधरीकी आमा कमला र शम्भुजीत चौधरीका बाबु तुलसी प्रसादले आफ्ना सन्तान घर फर्किने सरकारले खोजी कार्यमा साथ दिने आशा शिवानी चौधरीकी आमा कमला चौधरी र शम्भुजीतका बुबा तुलसी प्रसाद चौधरीको रहेको छ।
2: हिजो हामी घराईमा गएका थियौँ दिन त्यसको लागि, अनि त्यहाँ पनि गएर त्यहाँ प्रहरीमा गयौँ, अनि उहाँहरू अवश्य पनि खोजिदिनु होला। जसरी भए पनि जहाँ भए पनि हामीलाई धेरै आशा छ, आउँछन् भनेर खोजिदिनुहोस्। हामी धेरै आशा लगाएका छौँ, अनि त्यो छोरीलाई जसरी भए पनि भेटाइदिनु होला, खोजिदिनु होला र हाम्रो घरसम्म पुगाइदिनु होला। नपुगाए पनि हामीलाई खबर गर्नुहोला, हामी त्यहाँ पुग्नेछौँ। पर्खिरहेछौँ कि कहिले खबर आउँछ। हामी सधैँ फोन गर्छौँ, ठेकदारले पनि फोन गर्छौँ, अनि जहाँ जहाँ हामी पुगेका छौँ त्यहाँ पनि फोन गर्छौँ, अनि खोज्दैछौँ भन्छन्, अनि आशा छ अझै पनि खोजिराख्नु भएको छ भनेर हामीलाई धेरै आशा छ, पर्खिरहेछौँ।
3: आशा त अब छ, डिएनए अब चाहिँ तपाईँहरूलाई त अब डिएनए अब केही न केही त पक्कै चाहिँ पत्तो लाग्ने आशा छ, दिएर आयो भने।
1: भोटेकोशी बाढीका कारण दाङका 54 जना मध्ये 45 जनाको परिवारको डीएनए परीक्षण गर्न नमूना संकलन गरिएको छ। बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा भौतारी रहेका परिवारका सदस्यले सरकारको आग्रहपछि डीएनए परीक्षणका लागि घोराईको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 14 जना र तुलसीपुरको प्रादेशिक अस्पतालमा 23 जना गरी जिल्ला बाहिर 8 जनाले र डीएनए परीक्षणका लागि रगतको नमूना दिएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। सम्पर्कविहीन अन्य 9 जनाको परिवार जिल्ला बाहिर रहेकाले सोही जिल्लामा नमूना संकलनको काम हुने प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभयो। संकलित नमूनालाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ भने संकलित नमूनाको नतिजा आउन कम्तीमा पनि 3 महिना लाग्ने अनुमान प्रहरीले गरेको छ। कामका सिलसिलामा रसुवा नुवाकोट पुगेका मध्ये 60 जना सम्पर्कविहीन भएकोमा 6 जना परिवारको सम्पर्कमा आएको र बाँकी 44 पुरूष र 10 महिला अझै सम्पर्कविहीन भएको प्रहरीको भनाइरहेको छ।
0: आज भदौ 23 गते नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको छ। एक वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएका सुशासन र जवाबदेहिताका सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन, सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपको रूपमा लिएका थिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 गते दुई दिन भएको आन्दोलनमा काठमाण्डु लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेखनीय उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय बने। सुशासन मुख्य एजेण्डा बन्यो। केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ। आन्दोलनका क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदाको दिएको छ। आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुल्ला राख्ने भएको छ। प्राकृतिक विपदको व्यवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन दिएको हो। यसै विषयमा केन्द्रित रहेर हामीले केही युवासँग जेएनजी आन्दोलनलाई कसरी सम्झिनुहुन्छ भनेर सोधेका छौं।
4: मेरो नाम चाहिँ विजय रावल हो। ठेगाना मुसिकोट नगरपालिका वार्ड नम्बर 6, हाल बसाई घोराई उपमहानगरपालिका 13। जेएनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। सर्वप्रथम त जेएनजी आन्दोलनमा ज्यान गुमाउनु हुने जेएनजीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। नेपालमा युवाहरूको अपेक्षा अनुरूपको विकास हुन नसक्दा, युवाहरूको आवाज बारम्बार सुनाइ नहुँदा यो आन्दोलन भएको थियो, जो जायज छ। आन्दोलनले एउटा आकार पनि पाएको छ। अहिले बहुदलीय शक्तिशाली सरकार छ। अब यस्ता दिन फेरि नहुन्, फेरि यस्तै माग र आन्दोलन गर्न नपरोस्, यस्तै आन्दोलनबाट कसैको पनि ज्यान नजाओस् भन्न चाहन्छु।
5: र जेएनजी आन्दोलनको मुख्य एजेण्डा चाहिँ देशमा सुशासन कायम गर्ने, देशमा भ्रष्टाचारीहरू कम गर्ने थियो। तर त्यो अलिअलि चाहिँ देखिन्छ। सरकारी कार्यालयहरूमा पहिला ढिलासुस्ती अत्यन्तै हुने गर्थ्यो भने आजभोलि सरकारी कामहरू छिटो भइरहेका छन्, लाइसेन्सको काम पनि छिटो भइरहेको छ। तर पनि पूर्ण रूपमा चाहिँ सुशासन कायम गर्न अझै यो सरकारले सकेको छैन।
6: जेएनजीको मेन एजेण्डा चाहिँ सुशासन हो। तर हामी जस्ता जेएनजीहरूले फेरि आन्दोलन सुशासनको लागि आन्दोलन गर्न नपरोस्, यही हो मेरो भन्नाई।
7: मेरो नाम चाहिँ शंकर सुनार, म चाहिँ यता घोराई 18 गिथे पानीमा बस्छु। सर्वप्रथम त हाम्रो जेएनजी आन्दोलनमा शहीद हुनु भएको प्रति मेरो चाहिँ एउटा भावपूर्ण श्रद्धाञ्जली, हृदयदेखि नै सल्युट छ। उहाँहरूले दिएको योगदानले गर्दा नै हाम्रो चाहिँ एउटा इतिहास सिर्जना भएको छ, ऐतिहासिक दिन बन्न सफल भएको छ। उहाँहरूले दिएको योगदानलाई चाहिँ न्याय दिलाउनलाई चाहिँ अहिलेको सरकारलाई चाहिँ भ्रष्टाचार नगरिदिन, विकास कार्यहरू निर्माण कार्यहरू चाहिँ तीव्र गतिमा चलाउन एउटा सानो अनुरोध गर्दछु।
6: घर घरमा पासवर्डहरू यताउता पुर्याउनको लागि चाहिँ अहिले कामहरू भइरहेको छन्, पुरै तरिकाले नभए पनि त्यसमा चाहिँ कार्यान्वयनहरू गरिरहेको छ। अनि अर्को भनेको चाहिँ रोजगारीको, जुन त्यसमा पनि हल्का काम गरिरहेको छ जस्तो मलाई चाहिँ फिल हुन्छ। आशा गर्छु आउँदो वर्षहरूमा पनि उनीहरूले राम्रो त्यसलाई प्रगतिशील तरिकाले लिएर जानेछन्।
8: मुख्य एजेन्डाहरू भनेको चाहिँ सर यो देशमा सुशासनको स्थापना गर्ने, भ्रष्टाचारलाई अन्त्य गर्ने। फेरि पनि यो सरकारले चाहिँ अब जुन आन्दोलनले जुन विनाश भयो देशमा यसलाई रिकभर गर्दै र यी एजेन्डाहरूलाई पनि विस्तारै र सफलतापूर्वक पूरा गर्दै लैजान्छ भन्ने आशा छ लोक सरकारबाट।
9: जेएनजी आन्दोलनको एजेन्डा चाहिँ अब देशमा सुशासन मय चाहिँ देश होस्, मुलुक होस् भन्ने थियो। अब जे होस् अब के रे काम त भइरहेको छ, तर अझै पनि पूर्ण रूपमा हुन चाहिँ बाँकी छ।
6: खासमा यो जेएनजी आन्दोलनको एजेन्डा चाहिँ के थियो भनेपछि भ्रष्टाचारलाई कन्ट्रोल गर्ने, सुशासनलाई कायम गर्ने। त्यो हिसाबले चाहिँ बिस्तारै बिस्तारै सबै चिजहरू कायम हुँदैछ। ढिलो होला,
10: हुन्छ, हामी चेन्जीहरूले चाहिँ यो आशा राखेको छ। हामीले त्यस्तो आन्दोलन गरेर हाम्रो रगत पसिना बगाएर रोजेको नेताहरूले चाहिँ हाम्रो आशामा उत्रिनुहुन्छ।
1: अब बाँकी समाचार। स्वस्थ माटो उत्पादनका लागि पुनर्उत्पादनशील कृषि परियोजना तथा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत गढवा गाउँपालिकामा सञ्चालन भएका विभिन्न गतिविधिको संयुक्त अवलोकन भ्रमण तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिकामा परियोजना मार्फत सञ्चालन भइरहेका कृषि पशुपालन माटोको स्वास्थ्य सुधार साना किसान युवा उद्यमशीलता प्रवर्धन लगायतका गतिविधिहरूको स्थलगत अवलोकन गर्दै सहभागीहरूले परियोजनाबाट प्राप्त सिकाई अनुभव तथा भोगाईहरू आदान प्रदान गरेका थिए। अवलोकनका क्रममा किसान तथा उद्यमीहरूले अपनाएका प्रविधि उत्पादन प्रणाली परियोजनाबाट प्राप्त सहयोग तथा त्यसबाट भएको उपलब्धिबारे जानकारी लिएको थियो। साथै स्थानीय स्तरमा कृषि तथा पशुपालन क्षेत्रलाई व्यावसायिक र दिगो बनाउने विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रमले किसान तथा युवालाई आधुनिक वातावरण मैत्री र उत्पादनमुखी कृषि प्रणालीतर्फ आकर्षित गर्न तथा परियोजनाका प्रभावकारी अभ्यासहरूलाई अन्य क्षेत्रमा समेत विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। संयुक्त अवलोकन भ्रमणका क्रममा सहभागीहरूले एक अर्काका सफल अभ्यास चुनौती र समाधानका उपायहरूबाट सिक्ने अवसर प्राप्त भएको बताएका थिए। परियोजनाबाट भएका कामहरूको प्रत्यक्ष अवलोकनले आगामी दिनमा कृषि तथा पशु विकासमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
0: कृषि उपजको उचित मूल्य दिलाउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले अघि बढ़ाएको एक पालिका एक शीत भण्डार कार्यक्रम पूर्वाधार निर्माणमै अल्झिएको छ। करोड़ौं रूपियाँ खर्चिएर निर्माण शुरू गरिएका अधिकांश शीत भण्डार संचालनमा आउन नसक्दा किसानले उत्पादनको उचित मूल्य पाउने अवस्था बनेको छैन। प्रदेश सरकारले आर्थिक वर्ष 2075-76 शुरू गरेको कार्यक्रम अन्तर्गत प्रदेशका विभिन्न स्थानमा शीत भण्डार निर्माण अघि बढ़ाइएको थियो। प्रारम्भिक चरणमा 19 स्थानमा निर्माणका लागि 33 करोड़ रूपियाँ विनियोजन गरिएको थियो। त्यसपछि संघ प्रदेश र स्थानीय तहबाट समेत बजेट लगानी हुँदै आए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। प्रदेश कृषि निर्देशनालयका अनुसार हालसम्म 41 शीत भण्डार निर्माणका लागि प्रस्ताव स्वीकृत भएका छन्। तीमध्ये करिब 11 मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएका वा सञ्चालनको तयारीमा छन्। बाँकी करिब 30 आयोजना विभिन्न चरणमा रोकिएका छन्। चालू आर्थिक वर्षमा भने शीत भण्डारका लागि कुनै बजेट विनियोजन गरिएको छैन।
1: बाँकेका विभिन्न बजारमा पछिल्लो समय फलफूलको माग बढ़दै गएको छ। बजारमा फलफूलको माग बढ़ेसँगै यहाँका किसान पनि यस खेतीतर्फ थप आकर्षित र उत्साहित हुन थालेका छन्। राप्ती सुनारी गाउँपालिका दुई कचनापुरका किसान शान्तराज गौतमले प्राकृतिक रूपमा व्यावसायिक मेवा खेती गर्दै आउनु भएको छ। उहाँले आफै बेर्ना उत्पादन गरी रोपेका 360 मेवाका बिरूवाबाट अहिले लटरममा फल लागेको छ। एक बोटबाट 50 केजीका दरले मेवा उत्पादन गर्ने लक्ष्य रहेको गौतमले बताउनुभयो। सबै खर्च कटाएर करिब 4 लाख रूपियाँसम्म आमदानी हुने उहाँको अनुमान रहेको छ। अन्य खेतीमा सिंचाईको अभाव, रासायनिक मल तथा गुणस्तरीय बिउको समस्या, कम उत्पादन तथा समय र लागत बढ़ी लाग्ने भएकाले फलफूल खेती राम्रो विकल्प भएको उहाँको भनाइ रहेको छ। बाँकेका किसानले विशेष गरी आँप, केरा, मेवा, ड्रैगन फ्रूट, कागती, अनार, भुइँकटर र स्ट्रबेरी लगायत फलफूलको खेती विस्तार गर्न थालेका छन्। केही किसानले आफ्नै खेतबारीमा फलफूलका बिरूवा लगाएर उत्पादन शुरू गरेका छन् भने केहीले व्यावसायिक रूपमा बगैंचा विस्तार गरिरहेका छन्। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार पछिल्लो समय बाँकेमा किसान फलफूल खेतीतर्फ आकर्षित हुँदै गएका छन्। अहिले जिल्लामा 12-13 प्रकारका फलफूल खेती हुने गरेको उहाँले जानकारी दिनुभयो।
0: सभामुख डोलप्रसाद अर्यालले बाढ़ी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अर्यालले राहत वितरणमा एक दर प्रणाली लागू गरी स्थानीय तहका उडास मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै उहाँले विपदपछि महामारी फैलिन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाईमा तत्काल ध्यान दिनुपर्ने धारणा राख्नुभयो। उहाँले बाढ़ीका कारण परिवारका सदस्य गुमाएका तथा घर जग्गा नै गुमाएका नागरिक अहिले आक्रोशित हुनु स्वाभाविक भएको बताउँदै तत्काल पीड़ितलाई राहत र भरोसा दिनुपर्नेमा जोड़ दिनुभयो। सभामुख अर्यालले विपद व्यवस्थापनमा स्थानीय सरकारलाई अग्रपंक्तिमा राखेर राज्यका अन्य निकायलाई सहयोगी भूमिकामा परिचालन गर्नुपर्ने बताउनुभयो। त्यसै गरी संचार मन्त्री डाक्टर विक्रम तिमेल सिन्हाले विपदको समयमा एक घण्टा पनि समय खेर नफाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। उहाँले समस्या देखिए तत्काल समन्वय गरेर समाधान गर्नुपर्ने बताउँदै बेत्रावती पुल, झोलुङ्गे पुल तथा बेली ब्रिज निर्माण र सड़क सम्पर्क पुनस्थापनालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। मन्त्री तिमिल सिन्हाले प्रभावित क्षेत्रमा ड्रोनको प्रयोग भइरहेको, तुयुन जोड़िएको र बेली ब्रिज निर्माणको काम अघि बढ़िरहेको जानकारी दिनुभयो।
1: नेपाली कांग्रेसले 15 केन्द्रीय महाधिवेशनका लागि तल्लो तहका अधिवेशनहरूको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि उत्पन्न प्रतिकूल परिस्थितिका कारण कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि भदौ 24 गतेका लागि तय गरिएको वडा अधिवेशन सारेर नयाँ तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार पूर्व निर्धारित असो 16 देखि 19 गतेसम्मको केन्द्रीय महाधिवेशनको मितिलाई यथावत राखेर प्रथम चरणका अन्य तहगत अधिवेशनको मिति तय गरिएको छ। परिमार्जित कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते गर्ने गरी निर्धारण गरिएको छ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते एवं प्रदेशसभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते गर्ने कार्यतालिका रहेको छ। केन्द्रीय महाधिवेशन असोज 16 गतेदेखि 19 गतेसम्म गर्ने कार्यतालिका तय गरिएको केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले बताउनुभयो। बाढ़ीबाट बढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा खटिएका निर्वाचन अधिकृत र पार्टीको स्थानीय निकायको समन्वयमा अधिवेशन सम्पन्न गरिने निर्वाचन समितिले जनाएको छ। त्यस्तै विदेश स्थित बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू असोज 10 गते भित्र सक्ने लक्ष्य राखिएको छ। निर्वाचन समितिका संयोजक खड्काद्वारा जारी विज्ञप्तिमा जिल्ला र प्रदेश अधिवेशनको समय तालिका भने दोस्रो चरणमा प्रकाशित गरिने उल्लेख गरिएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब 15 जनाको मृत्यु भएको छ भने 100 भन्दा बढ़ी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्। घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो। सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएका मध्ये केहीको अवस्था गम्भीर छ। मृतक तथा बिरामी आसपासका विभिन्न गाउँका बासिन्दा हुन्। उनीहरूमा वान्ता हुने, चक्कर लाग्ने र धमिलो देखिने जस्ता लक्षण देखिएका छन्। साथै मृगोलामा समेत असर देखिएकाले मिथाइल अल्कोहलमा कारण विषक्तता भएको आशंका गरिएको छ। स्थानीय प्रहरीले कम्तीमा 20 जना विरूद्ध उजुरी दर्ता गरिएको र ती मध्ये 10 जनालाई पक्राउ गरिएको जनाएको छ। दोषी ठहरिएकामाथि कड़ा कार्यवाही गरिने प्रहरीले बताएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर 1 बलमा 246 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाएका थिए। हङकङका एजाज खानले भने 40 विकेट लिएका थिए। यसअघि मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। हङकङका बाबर हायातले नट आउट 117, शाहिद वासिफले 45 रन बनाएका थिए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 रन र शेर मल्लले नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। हङकङसँग हारे पनि नेपालले समूह एको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। यस्तै यूएई समूह बीको विजेता र ओमान उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा बहराइन, दोस्रो खेलमा मलेसिया र तेस्रो खेलमा साउदी अरबलाई हराएको थियो। अब सेमी फाइनलमा नेपालले ओमनसँग र हङकङले यूएसँग खेल्नेछ। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आउँदो शनिबार भदौ 27 गते हुने तय भएको छ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 29.6 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 93% रहेको मौसम कार्यालयकी प्रमुख सिरिया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: भोटेकोशी बाढ़ीका कारण बेपत्ता दाङका 54 जना मध्ये 45 जनाको परिवारको डीएनए परीक्षण गर्न नमूना संकलन, अझै पनि आफन्त फर्किने आशामा परिवारहरू।
1: नवयुवा आन्दोलनको आज एक वर्ष पूरा भएको अवसरमा देशभर सार्वजनिक देशभर विदा। आन्दोलनको भावना बमोजिम सरकारले काम गर्ने कुरामा युवाहरू आशावादी।
0: गढवामा कृषि र युवा उद्यमशीलता परियोजनाका संयुक्त अवलोकन। लुम्बिनी प्रदेश सरकारले अघि बढ़ाएको एक पालिका एक सीट भण्डार कार्यक्रम अलपत्र।
1: र जेन्जी आन्दोलनमा भागेका तुलसीपुरका 64 कैदी बन्दी अझै फर्केनन्।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र सीमा पाण्डे तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म शान्त कुमार बुढामगर
1: अनि म देवा भूषाल पनि विदा हुन्छौ।
0: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ?
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि सबथोक हो नि।
6: भिएफएक्स सिनेमाज घोराई 10 चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र पार्वती।
7: मेरो छोरीलाई राम्रो स्कुलमा
6: र तिनीहरू इन्फेन्ट्स इन द पग।
8: गद्दी न तो विरासत से मिलती है न सियासत से, मिलती है तो सिर्फ और सिर्फ बाहुबल से।
6: साथै हिन्दी कथानाक चलचित्र मिर्जापुर पनि भव्य प्रदर्शन भइरहेको छ, हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
9: मम्मी मम्मी दाँत दुख्यो।
10: मम्मी मेरो दाँत बाङ्गो आयो। दाजुले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
11: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
12: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
12: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
13: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
14: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 082-5902।
10: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
15: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
16: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
15: हुलासले बनाउँदैछ परिवार एक साथ।
17: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
18: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
17: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी भित्तिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
21: राप्ती

0: कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3184 तीन वर्ष डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-471-93944 98-471-93944।

0: అంగా ఉదయ్ మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांति नगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.
4: सबैभन्दा बढी कस्तो माया लाग्छ?
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ. नेपाली कथानक चलचित्र पार्वती.
6: मेरो छोरीलाई राम्रो स्कुलमा
7: नमस्ते, म गीतकार संगीतकार राजकुमार बगर. तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz.

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
4: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराहीमा
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
4: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हाट जोड्ने सम्बन्धी अपरेशन सेवा
6: अन्य विशेषज्ञ सेवाहरू
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
13: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
3: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5363-218

0: इंटरनेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद करता सोई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भिटी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794। बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
1: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
3: सर्भिस चार्जमा 50% छुट,
1: इन्जिन आयलमा 15% छुट,
3: टायर किन्दा 10% छुट,
1: पार्क पुर्जामा 15% छुट,
3: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
4: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
3: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पेन्ट स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
5: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
3: सम्पर्क ओम बाबा अटो प्राली, बिपी चौक, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-63-919, सम्पर्क मोबाइल नम्बर 98-013-48-761, 98-686-37-244 र 98-229-16-768।

0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
3: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
2: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
4: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
5: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
4: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
5: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
4: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
5: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
6: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
5: समय बिहान 10 बजेदेखि।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिने।
5: नोट, कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028।
7: होइन, के भयो दाइ, किन झोक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
8: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
9: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
8: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
9: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
8: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
5: सम्पर्क फोन नम्बर 01-46-20-310।
9: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957। आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
0: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
9: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा

0: प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
1: सम्पर्क नम्बर 082-560-023।
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
2: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव, 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुर्याइयो।
4: रसुवा, नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं।
3: कांग्रेसद्वारा गाउँ नगर वड़ा अधिवेशनको मिति हेरफेर, जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने, शहीदहरूको सपनामा वर्तमान सरकार गम्भीर रहेको गृहमन्त्रीको दावी।
5: विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु।
3: भोटेकोशी बाढ़ीमा हराइरहेकाहरूको खोजी तीव्र, अझै 5,000 बढ़ी बेपत्ता, सल्यानमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, कर्णाली राजमार्ग पहिरोले अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थाल्यो।
6: भोलिसम्ममा अलिक राम्ररी सबै गाड़ी चल्न सक्ने अवस्था आउँछ।
3: र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित, सेमी फाइनलमा वोमनसँग खेल्ने, एनबीएलमा मधेसको पहिलो जित।
7: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: पारदर्शिता, सुशासन, न्याय र समान अवसरका लागि भएको जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सरकारले सार्वजनिक विदा दियो। जेएनजी आन्दोलनले युवाहरूलाई नेतृत्वमा त पुर्यायो तर अझै आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाबदेहिताको प्रश्नमा जनताले अपेक्षित परिवर्तन अनुभव गर्न पाइरहेका छैनन्। अहिले राज्यका संस्थाहरू कमजोर हुँदै गएका छन् भने निजी क्षेत्रको विश्वास र मनोबल खस्केको छ।
8: बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखालाको जोखिम बढ़ेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजा विरूद्धको खोप पठाएको छ। मन्त्रालयले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरका लागि 80,523 डोज हैजा विरूद्धको खोप पठाएको हो। मन्त्रालयले अन्य आवश्यक सामग्री पनि पठाएको छ। मन्त्रालयले रसुवामा अस्ति आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाएको थियो। साथै रसुवामा खोप अभियान भने पर्सि बिहिबारदेखि सञ्चालन हुने मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई बताउनुभयो।
4: सम्भावित झाडा पखालाको थप जोखिमलाई मध्यनजर गरेर रसुवा, नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं। त्यस पूर्व तयारीका हिसाबले यो झाडा पखाला लगायतको संक्रमणको रोकथामका हिसाबले त्यसरी लगाउनु पर्ने खोपहरू हामीले विविध खोपहरू पठाएका छौं। हाम्रा नियमित कार्यक्रमका खोपहरू पनि छन् भने विशेष यो विपदलाई मध्यनजर गरेर पठाएका खोपहरू पनि छन्। ती खोपहरूलाई ती ठाउँहरूमा गरेर विशेष त संक्रामक रोगहरूको रोकथामका लागि हामीले प्रयोग गर्छौं। त्यसै अनुसार परिचालन हुन्छ।
8: बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा हैजाको संक्रमणको जोखिम बढ़ेपछि सरसफाईमा ध्यान दिन विज्ञहरूले सुझाएका छन्। मुख्य गरी नुवाकोट, रसुवा, धादिङ आसपासका होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित मा जोखिम बढ़ने देखिएकाले नियमित सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका हुन्। नुवाकोट आयुर्वेद चिकित्सालयकी डाक्टर सूर्य द्वारीले झाडा पखालाको जोखिम बढ़ेको भन्दै पानी उमालेर खान आग्रह गर्नुभयो।
9: अहिले चाहिँ बाढ़ीको प्रकोप रहेसँगै पानीका मुहानहरूमा बाढ़ीका पानी पस्ने वा अन्य मृत जनावर हरूले गर्दाखेरि संक्रमण हुने सम्भावना बढ़िरहेकाले झाडा पखाला, हैजा जस्ता रोगहरूको जोखिम अत्यन्त बढ़ेर गइरहेको छ। त्यसकारण पानी, स्वस्थ पानी, सफा पानी पिउनु चाहिँ एकदमै जरूरी छ।
8: यसैबीच स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा

0: परिचय पत्र हराएका वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आइएको सह भुक्तानी, को पेमेन्ट र क्याम्पिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बाहिरङ्ग सेवा वा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको सीमा क्यापिङ हटाउने निर्णय भएको छ। रसुवाको बोटुकोसी बाढ़ीमा मृत्यु हुनेको संख्या 1357 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जनाको शव भेटिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। यसैबीच सल्यानमा पहिरोले पुरिएर 1 जनाको मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनीका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते हुनुभएको थियो। पुनको जिल्ला अस्पतालमा उपचारका क्रममा उहाँको गहिराति नै मृत्यु भएको प्रहरीले जनाएको छ। कडाली राजमार्ग पहिरोले अवरूद्ध भएपछि जुम्लाका स्याउ बाटोमै कुहिन थालेको छ। जुम्लाको स्याउ बोकेको गाडी बाटोमै अलपत्र परेपछि झण्डै 2.5 करोड़ रूपैयाँ बराबरको स्याउ बाटोमा कुहिन थालेको हो। जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी बाटोमै छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले सड़क खुलाउन पहल भइरहेको सीआईएनलाई बताउनुभयो।
1: ठाउँ सामान्य खालको सडक अवरुद्ध भएको थियो ल्यान्डस्लाइड भएर, होइन, त्यसमा एक ठाउँ चाहिँ ठुलो बोल्डर्स ढुङ्गा चाहिँ झरेको थियो, त्यसलाई अब फुटाउनै पर्ने अथवा ठुलो मेसिनरी पनि भएन, त्यसलाई चाहिँ अब फुटाउनै पर्ने अवस्था आएको थियो। त्यसमा 2-2 घण्टा जस्तो लाग्नेमा अब पछाडि फेरि यो पिलीमा र गगने खोलामा चाहिँ अलिक ठुलो खालको पहिरो गएछ। पिलीको त फेदैदेखि तलैदेखिको चाहिँ अब बनाउनु पर्ने भयो, गगने खोलाको पनि ठुलै थियो। अहिले 10 चक्के गाडी चाहिँ चल्न दिया छैन, त्यो बाहेकको अन्य गाडीहरू चाहिँ अब अहिले 1 वे बनाएर सुचारू गर्न थालियो। अब यो चाहिँ भोलिसम्ममा अलिक राम्ररी सबै गाडी चल्न सक्ने अवस्था आउँछ।
0: जेन्जी आन्दोलनका शहीदहरूको सम्झनामा ललितपुरको 7 दोपाटो स्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जेन्जी स्मृति पार्क भोलि उद्घाटन हुने भएको छ। जेन्जी पार्कमा गत वर्षको भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका क्रममा शहादत प्राप्त 45 जनाको शालिग निर्माण गरिएको छ। पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड़ने गरी दिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङले सरकारले जेन्जी आन्दोलनमा शहीद भएकाहरूको सपनामा कुनै खेलवाड़ नगर्ने बताउनु भएको छ। जेन्जी शहीदहरूको स्मृति सभालाई सम्बोधन गर्दै वर्तमान सरकार आफ्नो जिम्मेवारी र नागरिकको विश्वासबाट पछि नहट्ने बताउनु भएको हो।
2: शहीदका परिवारले पनि कसरी भन्नुहुन्छ, हाम्रोमा कुरा हुँदैन क्या हो भनेर भन्नुहुन्छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह, हाम्रो पार्टी सभापति गौरी लामिछानेज्यूले विश्वास गरेर जेन्जीको आशालाई मर्नु दिनु हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु। तर सकेसम्म आफूले भ्याएसम्म नेपाल सरकारको जिम्मेवारी उठाएर कसैलाई दुःख हुन दिन्न।
0: नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले आगामी असोज 16 देखि 19 गतेसम्म काठमाण्डुमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्रबिन्दुमा राखी तल्लो तहको अधिवेशनको नयाँ मिति तय गरेको हो। महाधिवेशनको नयाँ कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते हुनेछ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेश सभा क्षेत्रीय प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते गर्ने निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो।
3: असोजको 3 र 4 गते वडा अधिवेशन, त्यसपछि गाउँ नगरपालिकाको अधिवेशन 2083 साल असोज 7 गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन 2083 असोज 10 गते र केन्द्रीय महाधिवेशन 2083 असोज 16, 17, 18 र 19 गते गर्ने हामीले निर्णय गरेका छौं र त्यसै गरी नेपाली कांग्रेसको त्यहाँनिर जनसम्पर्क समितिहरू संसारभरिमा चाहिँ 27 ठाउँमा गर्नुपर्ने हुन्छ। त्यो 27 ठाउँ मध्येमा केही ठाउँहरूमा हामीले 18-19 एउटा जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गरिसकेका छौं र अब बाँकी रहेकोमा जुन देशमा अधिवेशन गर्न बाँकी छ त्यो चाहिँ 2083 असोज 10 गते भित्र सम्पन्न गर्ने गरी हामीले निर्देशन जारी गरेका छौं।
0: केन्द्रीय महाधिवेशन असोज 16, 17, 18 र 19 गते गर्ने मिति पनि परिवर्तन भएको छैन। बाढ़ीबाट अति प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसंघको समन्वयमा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 12.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11.77 करोड़ 67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8.59 करोड़ 19,04,223 रूपियाँ मौजात छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रीमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएसँगै समूहको विजेताकै रूपमा रहेको हो। यस्तै समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्नेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनौट हुनेछ। त्यस्तै मधेस वारियर्सले नेपाल भलिबल लीग एनबीएलमा पहिलो जीत निकालेको छ। लगातार 3 खेलमा हार बेहोरेको मधेसले आफ्नो चौथो खेलमा खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा पराजित गर्यो।
4: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुने।
5: त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोटको 4 वटा, रसुवाको 4 वटा स्थानीय तहका प्रभावित वडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ।
4: अनिवार्य खोप लगाउन स्वास्थ्यकर्मीको सुझाव अत्यावश्यक नपरी तुइनको प्रयोग नगर्न प्रहरीको आग्रह, बाढ़ीपछि मनोपरामर्शको आवश्यकता, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
7: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
8: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
6: अनुहारका हड्डी भाँचिएको जोड्ने,
8: दाँतको एक्सरे सेवा,
6: सामान्य तथा जटिल दाँत निकाल्ने,
8: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
6: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
8: मेसिनबाट जडेदेखि दाँत फरिने,
6: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
8: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
6: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
8: साथै
7: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
8: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
9: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267777।

0: फ्रेश प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
4: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
6: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुँदैछ। यो खोप चाहिँ तपाईँका घरमा रहेका एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिका लागि हो। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक मन्त्रालयका रागीश्री कक्षापति,
7: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन शुरू गर्दैछौ त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोट टाढा रसुवाको चारवटा स्थानीय तहका प्रभावित वडाका एक वर्ष भन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौ र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँहरूले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामी आज भोलिमा माइक्रो प्लानिङ गरेर सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ सुरु गर्न जाँदैछ।
6: खोप लगाउने दिन र समय वडा कार्यालयको स्वास्थ्य चौकी जनप्रतिनिधि र हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गर्न सकिनेछ। बाढ़ीपछि त्रिशुली नदीमा तुइन सञ्चालनमा आएका छन् तर तुइन चढ़ेर आउजाउ गर्न खोज्नेहरूको संख्या धेरै छ। तपाईँको अत्यावश्यक काम छैन भने चाहिँ तुइन चढ़न हतार नगर्नुहोस्। तुइन स्थलमा खटिनुभएका नेपाल प्रहरीका सही लक्ष्मण विश्वकर्मा,
8: तपाईँहरू जतिजना यो तुइन चढ्नको लागि यो नुवाकोटबाट यो रसुवा जान अथवा यो नुवाकोट उपलनी जाने व्यक्तिहरू हुनुहुन्छ यदि तपाईँहरू हुनुहुन्छ भने इमर्जेन्सी यदि अत्यावश्यक अवस्थामा पारी पुग्नै पर्ने अवस्थामा व्यक्तिहरू मात्र आइदिनु होला कृपया। अन्य अवस्थामा घुम्न जाने आफन्तहरू भेट्ने अथवा चाहिँ केही कुराहरू चाहिँ फोकटमा पारी गएर चाहिँ आइदिउँ भन्ने खालको चाहिँ व्यक्तिहरूमा आइदिनु होला। तसर्थ यस्ता क्रियाकलापमा तपाईँले पनि सहयोग गरिदिनु भयो भने हामी सबैलाई चाहिँ जुन सजिलो र सहकार्य गर्न चाहिँ सजिलो हुने थियो भन्ने कुरा म चाहिँ अनुरोध गर्दछु सबैजनालाई। पहिलो प्राथमिकता चाहिँ हाम्रो जुन इमर्जेन्सी जुन हाम्रो चाहिँ मिसिङ भएको व्यक्तिहरू हुनुहुन्छ उहाँले आफन्त खोज्न जाने हरेक कुराहरू तथा चाहिँ कहीँ चाहिँ बिरामीलाई चाहिँ भेट्न जाने कुराहरूदेखि लिएर उतार गर्ने त्यस्तो खालको चाहिँ मान्छेलाई पनि प्राथमिकता दिएका छौँ हामीले। अर्को कुरा पनि के छ भने केही कुराहरू ब्लडका कुराहरू इमर्जेन्सी ब्लड चाहिँ ट्रान्सफर अथवा ब्लड दिने व्यक्ति भने त्यस्ता व्यक्तिको पनि जुन यहाँ भन्न आइराख्नु भएको छ त्यस्ता व्यक्तिलाई पनि हामीले प्राथमिकता दिएका छौँ। राहतका केही चाहिँ अत्यावश्यक सामान मात्रै अन्य चाहिँ चामलहरू ठुल्ठुला सामानहरू चाहिँ हामी सक्दैनौँ सानै कुराहरू चाहिँ हामीले पठाइरहेको छौँ।
6: तुइनबाट वारपार गर्न पहिले नाम टिपाउनु पर्दछ। आफूभन्दा अरूको जरुरी र महत्वपूर्ण काम छ भने उनीहरूलाई पालो दिनुहोस्। 100 नम्बर त तपाईँलाई जानकारी नै होला। प्रहरीबाट जुनसुकै राहत तथा सहयोग माग्न यसमा फोन गर्न सकिन्छ। तर तपाईँले जान्नै पर्ने अर्को नम्बर हो 104। यो पनि प्रहरीकै नम्बर हो। 104 चाहिँ महिला र बालबालिकाका लागि छुट्याइएको विशेष नम्बर हो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफले,
9: प्रहरी कर्मचारी खटाएको छौ त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ उहाँहरूलाई भन्दा नि भयो महिला प्रहरी कर्मचारी हुनुहुन्छ। दुई नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 100 100 नम्बर फोन गरे पनि हुन्छ। महिला बालबालिकाको केस हेर्ने 104 डेडिकेटेड नम्बर पनि हो यो केन्द्रमा यहाँ भैटिकुटी मण्डलमा छ यसको अफिस हाम्रो डिएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ होइन। यौन शोषण गर्न सक्ने दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौ। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी महिला प्रहरी कर्मचारी खटाएका छौ, गलत गतिविधि गर्लान सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जथाभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जफायतै गर यस्ता संवेदनशील व्यक्तिहरूलाई चाहिँ टचमा आउने गर्न नपाउने गरेको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो चाहिँ सबै ठाउँमा अब अस्थायी स्थलमा त प्रहरी डेफिनेटली छ, त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा चाहिँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू आफूलाई कसरी त्यस्तो किसिमको प्रलोभन देखाइरहेको हेड देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
6: विपदका बेला बाल बालिका र महिलालाई अप्ठ्यारो परे 104 फोन गर्न सकिने जानकारी दिँदै हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अवि नारायण काफले।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएलले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि मनको घाउ प्रभावितलाई किन आवश्यक छ मनोपरामर्श?
10: ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ।
3: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकताको विषयको कुराकानी लगायतका सामग्री पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा,
12: सम्पर्क स्थान राई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्, रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
16: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्ने, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
17: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-5-6023-98-78-18-617 98-78-35-643।
18: भर्ना सम्बन्धी सूचना,
19: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
18: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।

0: अवसरहरू उनीहरू हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोग लागिरह हुन्छ। अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेनौँ भने उनीहरूको रुन्चेपनाको विकास हुन सक्छ। एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्व पाउनु भएको छ कि छैन। यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दूध दिनै सक्नुहुन्न, आउँदै आउँदैन। एक अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दूध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र सुरक्षित र भरपर्दो हुनुपर्छ।
1: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ, अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला शुरू हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ, त्यस्तो बेलामा चाहिँ भनौ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
0: यही बेलामा हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता शुरू भएको हुन्छ, दोस्रो नम्बरमा रजस्वला शुरू भएको हुन्छ, तेस्रो नम्बरमा चाहिँ एक्कासी नयाँ ठाउँमा आउँदाखेरि चाहिँ हामी केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ। अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यदि भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
1: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ?
0: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन, दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमै भइहाल्छ। अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्। अपाङ्गता भएका बालबालिकाको लागि अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ।
1: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि, अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
0: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेछौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेको छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग शुरूमै एक चरण 30 जनालाई अर्को चरण 20 जनालाई गरेर लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं। कसरी माथि उठ्न सकिन्छ, उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ, त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस्। हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन।
2: बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्। 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुगेको छ। कांग्रेसद्वारा गाउँ नगर वड़ा अधिवेशनको मिति हेरफेर गरिएको छ भने जेएनजी स्मृति पार्कको भोलि उद्घाटन हुने भएको छ। शहीदहरूको सपना वर्तमान सरकार गम्भीर रहेको भन्दै गृहमन्त्रीले दावी गर्नुभएको छ। कर्णाली राजमार्गमा पहिरोका कारण निवृत्त हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थालेको छ। सल्यानमा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने भोटीकुसी बाढ़ीमा हराइरहेकाहरूको खोजीलाई तीव्र बनाइएको छ। अझै 5,000 बढ़ी बेपत्ता रहेका छन्। र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित भएको छ। सेमी फाइनलमा भने ओमनसँग खेल्नेछ। एनबीएलमा मधेसले पहिलो जीत दर्ता गरेको छ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम छ्याङच्याक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: जेएनजी दिवसको कार्यक्रममा विवादित धर्मगुरू सहभागी भएपछि रासोपाकै नेताको विरोध। जेएनजी अभियन्तासँग अन्तरिम सरकारले गरेको 10 बुधे सम्झौता कार्यान्वयन गर्न माग।
0: भोटे कोशी सुरुङमा थप एकजनाको शव थेला। बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1364 पुग्यो। बेपत्ता 4077 जनाको खोजी अझै जारी।
1: भोटेकोशी बाढ़ीका कारण कांग्रेसको ओडा अधिवेशन सारियो, अब आगामी असोज 3 गतेदेखि शुरू हुने।
0: जर्मन महावाणिज्य दूतावास बन्द गर्न रूसको आदेश। इरानसँग युद्ध जिते तेलको मूल्य सस्तो पर्ने, अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
1: र एसीसी प्रिमियर कपमा फाइनल प्रवेशका लागि नेपालले ओमानको सामना गर्ने, एनफिल्डमा मध्येसको पहिलो जित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्ता उलट पुलट हुने गरी भएको जेएनजी विद्रोहको 1 वर्ष पूरा भएको छ। त्यस आन्दोलनमा खरबौंको भौतिक सम्पत्ति, महत्वपूर्ण तथा ऐतिहासिक संरचना, व्यवस्थापिका, कार्यपालिकादेखि न्यायपालिकाका भौतिक संरचना ध्वस्त भएको थियो। विद्रोहले उग्र रूप लिँदा सार्वजनिक संरचना, सरकारी कार्यालय मात्र जलाइएन। निजी सम्पत्ति, घर, अफिस, पार्टी कार्यालय, व्यावसायिक भवन, डिपार्टमेन्ट स्टोर, पसल, शोरूम, होटेल समेत तोड़फोड़ आगजनी गरियो, जुन क्षतिबाट मुलुक हालसम्म पनि उस्कन सकेको छैन। गत वर्ष भदौ 23 र 24 गतेको 2 दिने जेएनजी विद्रोहका क्रममा 76 जना युवाले ज्यान गुमाएका थिए। सोही आन्दोलनमा शहीद भएका युवाहरूको स्मृतिमा सरकारले जेएनजी शहीद दिवस घोषणा गर्दै आज देशभर सार्वजनिक विदा दियो। नयाँ बानेश्वरको पुरानो संसद भवन अगाडि जेएनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको समारोहमा युवाहरूले सरकार विरूद्ध तीव्र आक्रोश पोखेका छन्। सत्तारूढ रासपाका सांसददेखि सरकारका मन्त्रीसम्म सहभागी कार्यक्रममा जेएनजीओले प्रश्न गर्न थालेपछि प्रहरीले हस्तक्षेप समेत गरेको थियो। आन्दोलनमा परेर घाइते भएका एक जेएनजीले सरकार विरूद्ध बोल्दा मुख थुन्ने काम गरिरहेको आरोप लगाए।
3: बोल्न दिनुपर्छ भनेको यही बोल्न दिनुको लागि पोहोर 1 वर्ष अगाडि गोली खाएको हो नि त हामीले। अब आज पनि बोल्न पाउँदैन भने त सरकार उस्तै त भयो त, पात्र परिवर्तन भयो, परिवेश त परिवर्तन नै भएन। मेरो लागि हो कि यो कार्यक्रम
0: शहीदका लागि आयोजना गरिएको कार्यक्रममा शहीद परिवारको अपमान गरिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए। शहीद परिवारले आफूहरूको पीड़ा सरकारले नबुझेको दुखेसो पनि त्यही सुनाए। जेएनजी घाइते नेपालका अध्यक्ष बादल राईले जेएनजीहरू बीच एकता आवश्यक रहेको भन्दै आफूहरूले पटक पटक आग्रह गरे पनि वर्तमान गृहमन्त्री सुदन गुरूङले सहमति नजर आएको आरोप लगाउनुभयो। राईले आन्दोलनका क्रममा भएको घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने र आन्दोलनमा घुसपैठ तथा हाइज्याक भएको विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गर्नुभयो।
4: आन्दोलन हाइज्याक भएको महसुस जेएनजीलाई भएको छ। धेरै नै कार्की आयोगको प्रतिवेदन मागिसके पछाडि, रात दिन भनेर लागिसके पछाडि बल्ल बल्ल कार्की आयोगको प्रतिवेदन आयो, तर 1 वर्षसम्म कार्यान्वयन भएन। त्यसमा पनि हामी अझै पनि जेएनजी मरेका छैनन्, जेएनजी घाइते मरेको छैनन्, सबै परिवार मरेको छैनन्। कार्की आयोगको प्रतिवेदन दुरुस्तै कार्यान्वयन हुनु पर्यो भनेर हामी माग गर्न चाहन्छौ।
0: गृहमन्त्री गुरूङले भने आन्दोलनको एजेण्डा र माग आफूहरूले नबिर्सने जवाब दिनुभयो।
5: डन भन्छन् कसले कसले के भन्छन्, हामी त्यसलाई स्वीकार गर्न सक्दैनौँ, त्यो हाम्रो जिम्मेवारी हो र हामीले यो जिम्मेवारी निर्वाह गर्दै गर्दाखेरि हाम्रो शहीदको सपना तपाईँहरू कहिले नै नसोच्नु होला कि साकार हुँदैन भनेर। यो शहीदको मात्र सपना होइन, यो नेपाली जनताको सपना हो, त्यही भएर हामीलाई दुई तिहाईको बहुमत दिएर हामीलाई पठाएको सरकार हो।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सचेतक क्रान्ति शिखा धितालले सो कार्यक्रममा दुई विवादित धर्मगुरूलाई सहभागी गराइएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले कार्यक्रममा निर्माण गरिएको स्टेज, सहभागी धर्मगुरू र कार्यक्रमको स्वरूप प्रति प्रश्न उठाउँदै त्यसले आन्दोलनमा सन्तान गुमाएका परिवार र घाइतेको पीड़ालाई कसरी सम्बोधन गर्यो भन्ने प्रश्न गर्नुभएको छ।
1: जेएनजी आन्दोलनका घाइते प्रति सशस्त्रले अन्तरिम सरकारले जेएनजीसँग गरेको 10 बुँदे सम्झौता अझैसम्म कार्यान्वयन नआएको बताउनु भएको छ। जेएनजी शहीद दिवसको अवसरमा जेएनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले वर्तमान सरकारले यसो सम्झौता कार्यान्वयन गर्न तदारूपता नदेखाएको आरोप लगाउनुभयो। उहाँले आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा नगरेको, घाइतेको उपचार, राहत तथा पुनर्स्थापना, शिक्षा, रोजगारी, उच्च स्तरीय आयोग गठन र संविधान संशोधन लगायतका सम्झौतामा भएका व्यवस्था सरकारले कार्यान्वयन नगरेको उहाँको भनाइ छ।
6: के हाम्रो सबै शहीदलाई शहीद घोषणा भएको छैन? के सबै घाइतेले उचित उपचार र कृत्रिम अङ्ग पाएका छन्? छैन। के सबै डिजिटल कार्ड प्रदान भएको छ सबै घाइतेहरूले? छैन। के उच्च स्तरीय आयोग गठन भएको छैन? के संविधान संशोधनको काम अघि बढेको छैन? सम्झौताको एउटा बुदा मात्र आंशिक रूपमा कार्यान्वयन भएको छ, बाँकी सबै कागजमा मात्र सीमित छ।
1: उहाँले सहमति अनुसार शहीद परिवार र घाइतेका लागि योग्यता र क्षमता अनुसार सरकारी तथा निजी क्षेत्रमा स्थायी रोजगारीको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो। न्यायको खोजीमा एक वर्षदेखि व्हील चेयरमा हुँदा समेत नथाकेको उहाँ बताउनुहुन्छ। त्यति मात्र होइन, उहाँले उच्च स्तरीय आयोग गठनदेखि संविधान संशोधनसम्मको मागबारे ठोस काम नदेखिएको श्रेष्ठले बताउनुभयो। जेएनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनमा भएको बलिदान बिर्सन छुट्न नभएको उहाँको भनाइ छ।
6: सरकारले हाम्रो बलिदानलाई बिर्सिनु हुँदैन। हाम्रो संघर्ष जसले यो सरकारलाई सत्तामा ल्यायो त्यसलाई पछाडि भकिएको जस्तो पर्खालमा र छाया पछाडि भएको हामीलाई अनुभव भएको छ। सरकार आज जुन कुर्सीमा बसिरहेको छ त्यो कुर्सी हाम्रो रगत, हाम्रो पसिना र हाम्रो बलिदानको नतिजा हो। हामीले राज्यको धोका भत्काउँथ्यौं र त्यस कारणले आज सरकार पदाधिकारीहरू आफ्नो पदमा छन्। हामीलाई बिर्सिनु भनेको आफ्नै जरा काट्नु जस्तै हो।
1: रासोपाका प्रवक्ता समेत रहनुभएका सांसद जगदीश खरेलले पनि जेएनजी आन्दोलनका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्न सरकारको ध्यानकर्षण गराउनु भएको छ। आज ललितपुरमा जेएनजी शहीद विकास महर्जनको शालिग अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू अन्तरिम सरकारको प्रवक्ता र संचार मन्त्री भएको समयमा जेएनजी अभियन्ताहरूसँग भएको 10 बुँदे सम्झौता कार्यान्वयन गर्न माग गर्नुभएको हो।
7: जुन समयमा म आफै अन्तरिम सरकारको प्रवक्ता र संचार मन्त्री भइरहेको सन्दर्भमा हाम्रो अहिलेको गृहमन्त्रीज्यू र सम्पूर्ण जेएनजी अभियन्ताहरूको पहलमा हामीले 10 बुँदे सम्झौता गरेका छौं जेएनजी अभियन्तासँग। त्यो सम्झौतालाई के भन्थे भने यो कागजको चिरकट हो, च्यातेर फालिन्छ भन्थे। हामीले राजपत्रमा प्रकाशित गरेका छौं र अन्तरिम सरकारको समयमा म सम्झन चाहन्छु त्यति बेला धेरै कामहरू जेएनजीको हक अधिकारको सन्दर्भमा हामीले एस्योर गर्ने काम गरेका छौं, खास गरेर मृत्यु भएका शहीदहरूको सन्दर्भमा र घाइतेहरूको सन्दर्भमा। अब गृहमन्त्रीज्यूले मर्म बुझ्नु भएको छ, सम्माननीय प्रधानमन्त्रीज्यूले मर्म बुझ्नु भएको छ, तपाईँहरू अगाडि बढ्नुहोस्, हाम्रो साथ रहन्छ।
1: नेपाल जेएनजी फ्रन्टले जेएनजी आन्दोलनबाट राजनैतिक परिवर्तनको दावी गर्ने नेताहरू सत्तामा पुगे पनि आन्दोलनकारी विरूद्धका मुद्दा फिर्ता र रिहाईको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेको छ। जेएनजी शहीद दिवसका अवसरमा आज फ्रन्टले जेएनजी विद्रोहको पहिलो वार्षिकी विशेष बहसपत्र सार्वजनिक गर्दै वर्तमान सरकार र राजनीतिक नेतृत्वलाई 12 प्रश्न गरेको छ। रक्षा बम संयोजकत्वको फ्रन्टले जारी गरेको बहसपत्रमा आन्दोलनका क्रममा उठाइएका सुशासन, जवाबदेहिता, पारदर्शिता, संस्थागत सुधार र डिजिटल अधिकारका एजेण्डाको समीक्षा गरिनुपर्ने बताइएको छ। जेएनजी आन्दोलनका क्रममा भएको दश मुदे सम्झौता कार्यान्वयनदेखि आन्दोलनकारी विरूद्धका मुद्दा, भूमिहीन तथा सुकुम्बासीका समस्या, संसदको भूमिका, स्वास्थ्य बीमा, भदौ 2324 घटनाको छानबिन तथा सुरक्षा निकायको सुधार सम्मका विषय पत्रमा उठाइएका छन्।
0: जेएनजी आन्दोलनपछि पक्राउ परेकाहरूको परिवार र आफन्तले आज पोखरामा प्रदर्शन गरेका छन्। मुद्दाको सुनवाई गर्न ढिलाइ भएको, एक वर्ष हुँदा पनि टुङ्गो नलागेको, देशमा राजनैतिक रजाई मात्रै चलेको भन्दै उनीहरूले प्लेकार्ड सहित पोखराको मुस्ताङ चोकमा प्रदर्शन गरेका हुन्। आन्दोलनपछि पक्राउ परेर थुनामा रहेका थुनुवाईको रिहाई, घाइतेलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ। देशका अन्य विभिन्न स्थानमा पनि जेएनजीका आफन्तहरूले सरकारसँग विभिन्न माग राखेर प्रदर्शन गरेका छन्। केही स्थानमा भने दीप प्रज्वलन गरिएको छ।
1: सत्तारूढ रासोपाका सभापति रवि लामिछानेले जेएनजी आन्दोलनले दिएको म्याण्डेटबाट एक इन्च पनि विचलित नहुने प्रतिबद्धता जनाउनु भएको छ। जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै उहाँले आजको दिनलाई नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको दिनको रूपमा लिएको बताउनु भएको छ। जेएनजी आन्दोलनका क्रममा अंगभंग भएकाहरूले राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पुनः उपचार र दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्ने पनि उहाँले बताउनुभयो। आफूहरूले रचनात्मक खबरदारी र कार्य सम्पादनको निर्मम समीक्षा निरन्तर गरिराख्न पनि लामिछानेले आग्रह गर्नुभएको छ।
0: नेपाल परिवेशमा चीनबाट फलफूल लगायतका सामान आउन थाले, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन ढुक हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: नेपाल राष्ट्रिय अभिभावक संघले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका विद्यार्थीको पठन पाठन तत्काल सुचारू गर्न र उनीहरूलाई आवश्यक भावनात्मक तथा भौतिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष श्याम शर्मा भूषालले बाढ़ीका कारण विद्यालयका भौतिक संरचनाहरू पूर्ण रूपमा पुननिर्माण गर्न तत्काल सम्भव नभए वैकल्पिक व्यवस्था गरेर भए पनि पठन पाठन अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको हो। बाढ़ीमा अभिभावक गुमाएका विद्यार्थीको मानसिक अवस्था अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै भूषालले उनीहरूलाई आर्थिक सहयोग भन्दा पनि भावनात्मक प्रेम र अभिभावकत्वको बढ़ी खाँचो रहेको बताउनुभयो।
5: ती अभिभावक विद्यार्थीहरूलाई तत्काल राज्यले अब हामी सामाजिक संस्था हामी व्यक्तिगत रूपमा पनि मैले एकजना दुईजनालाई अथवा केही गरेर हुन्छ कि कसो गरेर हुन्छ कि उसलाई हामीले अभिभावक दिन्छु पैसा दिन्छु भन्ने त हामीले भेटिरहेको स्थिति देख्छौ तर साँच्चै हातैले प्रेम कति दिन सकिन्छ भन्ने कुराको त्यो चिज हामीले हेर्नुपर्ने जस्तो मलाई लाग्छ। त्यो आर्थिक कुरा भन्दा पनि उसलाई भावनात्मक प्रेम उसलाई हटटच गर्ने किसिमको चाहिँ प्रेम त्यो अभिभावक दिन विद्यार्थीहरूलाई जरुरी छ भन्ने हामीले महसुस गरेका छौं।
4: उहाँका अनुसार सड़कमा टोलाइरहेका र सहाराविहीन देखिएका बालबालिकाहरूलाई राज्य र सामाजिक संघ संस्थाहरूले विशेष संरक्षण दिनु आवश्यक छ। प्रभावितहरूको आवास व्यवस्थापनका सम्बन्धमा उहाँले हाल सामूहिक सेल्टरहरूमा बसिरहेका परिवारहरूलाई व्यक्तिगत पाल वा त्रिपालको व्यवस्था गरी व्यवस्थित अस्थायी बसोबास मिलाउनु पर्ने माग गर्नुभयो। साथै विपदपछि फैलिन सक्ने सम्भावित रोग व्याधिलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्य सचेतना र स्वास्थ्य सामग्रीको पूर्व तयारी चुस्त राख्न समेत उहाँले आग्रह गर्नुभयो।
5: प्रकोपपछि तत्काल त्यहाँ रोग व्याधिहरू फैलिन सक्ने सम्भावनाहरूलाई मध्यनजर गर्दै त्यहाँ स्वास्थ्य सचेतनाका कुराहरू र स्वास्थ्य सामग्री पूर्व तयारी अवस्थामा रहन जरूरी त्यहाँ देखिन्छ।
4: राहत वितरण प्रणालीमा देखिएको कमजोरीप्रति चासो व्यक्त गर्दै भूषालले राज्यको कोषमा स्रोत साधन जुटे पनि लक्षित पीड़ितहरूले प्रभावकारी रूपमा राहत नपाएको जनगुनासो भएको उल्लेख गर्नुभयो। संकटको घड़ीमा सबै नागरिकले राज्यको दायित्वबोध गर्दै सहयोगको वातावरण निर्माण गर्नुपर्ने र गलत सूचना प्रवाह नगरी सही जानकारीका आधारमा राहत र पुनर्स्थापनाको कार्यलाई अघि बढ़ाउनु पर्नेमा संघले जोड़ दिएको छ।
3: भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा थप एकजनाको शव फेला परेको छ। भोटेकोशी बाढ़ीका कारण सुरुङभित्र हरारिएकाहरूको खोजी गर्ने क्रममा आज दिउँसो रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा एकजनाको शव फेला परेको सेनाले जनाएको छ। संयुक्त टोलीले रसुवा भोटेकोशी जलविद्युत आयोजनाको रोंगा स्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलाश गर्दा शव फेला परेको हो। यससँगै 1364 शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले आज साँझ सार्वजनिक गरेको विवरण अनुसार रसुवामा 173 जना, नुवाकोटमा 197 जना, धादिङमा 70 जना, चितवनमा 363 जना, गोर्खामा 75 जना, तनहुँमा 38 जना, नवलप्रासी पूर्वमा 226 जना र नवलप्रासी पश्चिममा 222 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी 1140 शव माटो मुनि सुरक्षित राखी व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1280 र आफन्तका 1412 गरी कुल 2692 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1310 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण शव व्यवस्थापन लगायतका कामका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4077 जनाको खोजी कार्य अझै जारी छ। सेनाले सबै सुरुङमा भइरहेको खोज उद्धार र राहत वितरण लगायतका गतिविधिबारे हरेक दिन जसो जानकारी समेत दिने गरेको छ। हालसम्म हवाई साधन मार्फत 4040 जनाको उद्धार गरिएको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3245 जना व्यक्तिलाई राखिएको छ।
4: विज्ञहरूले भोटेकोसी बाढ़ीबाट भएको क्षति बापत हानि नोक्सानी कोषबाट क्षतिपूर्ति पाउन वैज्ञानिक प्रमाण सहितको दावी आवश्यकता रहेको बताएका छन्। जलवायु क्षतिपूर्तिको माग उठाउनुपर्ने आवाज उठिरहँदा विज्ञले अन्तर्राष्ट्रिय मंचहरूमा फितलो रूपमा प्रस्तुत हुन नहुने बताएका हुन्। नेपाल सरकारका पूर्व सचिव डाक्टर गणेश राज जोशीले भोटेकोसीको बाढ़ी प्राकृतिक प्रकोप मात्र नभई विश्वव्यापी तापमान वृद्धिका कारण सृजित विपद हो भनी वैज्ञानिक तथ्य र तथ्याङ्क प्रस्तुत गर्नुपर्ने बताउनुभयो। उहाँले जलवायु न्याय तथा क्षतिपूर्तिको लागि सरकारले हालै हानि नोक्सानी कोषमा पत्रचार गरे पनि क्षतिपूर्ति पाउने प्रक्रिया सहज नभएको जानकारी दिनुभयो। उहाँका अनुसार कोषबाट रकम प्राप्त गर्न सरकारले पीडीएनए मूल्यांकन सहितको प्रस्ताव कोषमा प्रस्तुत गर्नुपर्ने हुन्छ। हानि नोक्सानी कोषको सीमित बजेट र उच्च मागका कारण नेपालले ठूलो प्रतिस्पर्धाको सामना गर्नुपर्ने अवस्था रहेको जोशीको भनाइ छ। हिमताल तथा हिमनदी विज्ञ डाक्टर रिजन भक्त कायस्थले रसुवाको भोटेकोसी बाढ़ीको मुख्य कारण हिमालय क्षेत्रमा बढ़दो तापक्रम रहेको बताउनु भएको छ। उहाँले विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपालको हिमाली क्षेत्रमा तापक्रम बढ़ने दर अन्य क्षेत्रको तुलनामा उच्च रहेको अध्ययनले देखाएको उहाँले बताउनुभयो। अध्ययनका अनुसार हिमाली क्षेत्रमा तापक्रम बढ़दै जाँदा हिमनदीहरू सानो हुँदै गएका छन् भने हिमतालको आकार बढ़िरहेको उहाँको भनाई छ।
3: नेपाली कंग्रेसले आफ्नो 15 महाधिवेशन अन्तर्गत मातहतका विभिन्न तहका अधिवेशनको निर्वाचन कार्यतालिका परिमार्जन गरेको छ। आज पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठकले भोटेकोसी बाढ़ीका कारण विभिन्न तहका अधिवेशनको तालिका परिमार्जन गरिएको। समितिका संयोजक प्रेम बहादुर खड्काले रसुवा लगायतका जिल्लामा आइलागेको प्राकृतिक विपत्ति र राष्ट्रिय शोकका कारण यसअघि तय गरिएको निर्वाचन तालिका हेरफेर गरिएको जानकारी दिनुभयो।

0: देशले चाहिँ शोकै मनाएको अवस्था हिजो पनि शोक मनायो अहिले पनि धादिङ नुवाकोट पूर्व पश्चिम चाहिँ नवलपरासी चितवन समेतमा चाहिँ बाढी प्रभावित भएर धेरै मान्छेको ज्यान धनको क्षति भएको छ त्यस्तो अवस्थामा चाहिँ निर्वाचन चाहिँ यो भाद्रको 24 गते गर्ने भनेको वडा अधिवेशन चाहिँ हामीलाई असम्भव जस्तो भयो र त्यसपछि देशभरिका साथीहरू शोकमा डुबेको अवस्थामा हामी निर्वाचनमा होमिन पनि अप्ठ्यारो रह्यो।
1: समय जखण्डका अनुसार भदौ 24 गतेका लागि तय गरिएको वडा अधिवेशन असोज 3 र 4 गते धकलिएको छ। गाउँ र नगर अधिवेशन असोज 7 गतेका लागि तोकिएको छ। प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते हुनेछ भने पार्टीको केन्द्रीय महाधिवेशन असोज 16, 17 र 18 गते र 19 गते आयोजना गरिएको छ। विदेश स्थित सम्पर्क समितिहरूको हकमा कुल 27 मध्ये हालसम्म 18-19 वटा समितिको अधिवेशन सकिएको छ। बाँकी रहेका स्थानमा आगामी असोज 10 गतेभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ। जिल्ला र प्रदेश अधिवेशनको तालिका भने दोस्रो चरणमा सार्वजनिक गरिनेछ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825567775।
3: सम्पर्क नम्बर 98478826873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065623।
1: चीनको जनमुक्ति सेनाको वायुसेनाको Y-20A ठूलो क्षमताको ढुवानी विमान मार्फत दिउँसो राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको। राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनिय राजदूत चाङ माओमिङ र नेपालका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सहभागी हुनुभएको थियो। चीनबाट आएको पछिल्लो खेपमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टील स्थायी चुम्बकीय बाढ़ी पम्प, अतिरिक्त ब्याट्री, सब राख्ने फ्रिजर र सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती छन्।
11: उत्तरी कोरेला नाकाबाट फलफूल बोकेको 10 कन्टेनर भन्सारमा चेक जाँच गरी क्रमशः नेपाल भित्रन थालेका छन्। गत भदौ 10 गते रसुवाको भटेको सेवा आएको विनाशकारी बाढ़ीपछि रसुवा केरुङ नाका बन्द भएपछि त्यहाँबाट पैठारी गरिने फलफूल कोरेला नाकातर्फ फर्काउन थालिएको हो। केरूङ नाकाबाट फिर्ता आएका फलफूलका कन्टेनर कोरला नाका स्थित लिजीमा आइपुगेपछि नेपाली कन्टेनरले त्यहाँ पुर्याइएका फलफूल पल्टी गरी नेपाल भित्र्याउन थालेका हुन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरला नाकाबाट पहिलो पटक फलफूल नेपाल भित्रिन थालेका हुन्। हिजो र अस्ति गरी दुई दिनमा कोरला नाकाबाट नेपाल भित्रिएका 10 कन्टेनरको फैठारी भन्सार जाँचपाछ भई नेपालतर्फ आइरहेका छन्।
1: कान्ति राजमार्ग अन्तर्गत टाकुर्चे खण्डमा पहिरोको कारण सड़क क्षतिग्रस्त भएपछि मर्मत तथा पहिरो पन्छाउने कामलाई तीव्रता दिइएको छ। यसअघि सड़कको ट्रयाक खसेपछि सहरे आगमन सहज बनाउन निर्माण गरिएको अस्थायी संरचना ऱ्याम्पमा पुनः पहिरो गएपछि सड़क निकै साँगुरो बनेको छ। सड़क थप भासिने र खस्ने जोखिम बढ़ेसँगै पहिरो पन्छाएर बाटो पुननिर्माण गर्ने काम भइरहेको छ। अवरूद्ध र असहज बनेको उक्त खण्डमा सड़क विस्तार गरी यातायात सेवालाई पूर्ण रूपमा सुचारू गराउन हाल प्राविधिक जनशक्ति र मेसनरी प्रयोग गरी काम भइरहेको हो।
11: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। रूस र जर्मनी बीच बढ़दै गएको कूटनीतिक तनावका बीच रूसी परराष्ट्र मन्त्रालयले सेन्ट पिटर्सबर्ग स्थित जर्मन महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ। रूसी परराष्ट्र मन्त्रालयका अनुसार जर्मन महावाणिज्य दूतावासले सेप्टेम्बर 18 आफ्ना सम्पूर्ण गतिविधि बन्द गर्नुपर्नेछ। रूसी परराष्ट्र मन्त्रालयले जर्मन अधिकारीहरूले दुई देश बीचको सम्बन्धमा पुनः तनावको नयाँ चरण शुरू गरेको आरोप लगाएको छ। रूसले पछिल्लो कदमका लागि जर्मनीलाई पूर्ण रूपमा जिम्मेवार ठहर गर्दै यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पनि जर्मनीकै हुने जनाएको छ। यसअघि रूसले आफ्नो देशमा रहेका जर्मन भाषा तथा संस्कृति प्रवर्धन गर्ने प्रमुख संस्था गोएथे इन्स्टिच्यूटका सबै शाखा बन्द गर्न आदेश दिएको थियो। संस्थाका कर्मचारीलाई सेप्टेम्बर 13 रूस छाड्न भनिएको बताइएको छ। जर्मनीले लाइपजिङ विमानस्थलमा भएको भनिएको ड्रोन आक्रमणको प्रयासका लागि रूसलाई जिम्मेवार ठहर्याउँदै रूसी निकाय विरूद्ध ती कदम चालेको बताएको थियो। जर्मनीको उक्त कार्यवाहीको प्रत्युत्तर स्वरूप रूसले अहिले जर्मन महावाणिज्य दूतावास तथा सांस्कृतिक संस्था विरूद्ध प्रतिबन्धात्मक कदम चालेको जनाएको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरे तेलको मूल्य तीव्र रूपमा घट्ने बताउनु भएको छ। युद्धमा अमेरिका विजय भए पेट्रोलको मूल्य प्रति ग्यालन 2 अमेरिकी डलर भन्दा कम हुने उहाँको दावी छ। ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कार्यवाहीका कारण ऊर्जा लागत बढ़ेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताउनु भएको हो। उहाँले इरानलाई कुनै पनि हालतमा आणविक हतियार राख्न नदिने समेत बताउनु भएको छ। यसको जवाबमा इरानी संसदका अध्यक्ष मोहम्मद बागेर गालिबफले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिनुभएको छ।
11: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल एसएससी पुरूष प्रिमियर कप क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै सेमी फाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा आज हङकङसँग 15 रनले पराजित भए पनि नेपाल समूह एको विजेता बनेर सेमी फाइनलमा पुग्न सफल भएको हो। नेपाल र हङकङ दुवैको 6-6 भए पनि नेट रन रेटमा नेपालले हङकङलाई पछि पारेको छ। नेपालले अब फाइनल प्रवेशका लागि समूह बी को उपविजेता ओमानको सामना गर्नेछ। अर्को सेमी फाइनल खेल हङकङ र समूह बी को विजेता संयुक्त अरब इमिरेट्स युए बीच खेलिनेछ। युएले आज भएको अर्को खेलमा ओमानलाई 49 रनले हराएको हो। यो प्रतियोगिताको उपाधि जित्ने टोली आगामी एसिया कपमा छनौट हुनेछ।
1: र मधेस वारियर्सले नेपाल भलिबल लीग एनपीए एनभीएलमा पहिलो जित दर्ता गरेको छ। आज त्रिपुरस्थित स्थित राष्ट्रिय खेलकुद परिषद राखेप कबडालमा मधेसले खप्तड फाल्कोल्सलाई सोझो सेटमा निराश बनाएको हो। मधेसले खेल 25-21, 25-20, 25-23 आफ्नो पक्षमा पारेको हो। पहिलो जितसँगै मधेसले 4 खेलबाट 4 अंक जोड़ेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
11: जेएनजी दिवसको कार्यक्रममा विवादित

0: एनवीएल मा मधेशको पहिलो जित
1: थाहा संसार नेटवर्कले
2: तपाई अहिले सुन्नुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज
3: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
4: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
12: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
14: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
15: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
17: मुटु रोग विशेषज्ञ डाक्टर
18: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा
2: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुत्रोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-35700
19: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
2: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
0: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
3: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
2: साथै इसिजी पीएफटी मुटुको भिडियो एक्सरे इको
7: इन्डोस्कोपी सेवा
2: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस् सम्पर्क शिव मेडिकल हल हस्पिटल

0: घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
3: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
1: श्वेत पर्दरक, पिसाब पोल्ने समस्या,
3: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
1: पाठेघरमा मासु पलाउने,
3: निसन्तान महिलाको चेक जाँच,
1: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-580-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12871।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नाक कान तथा घाँटीरोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
6: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145, 98-478-30153 र 98-649-41944।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
9: खुशीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
12: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
13: नेपालगंज नर्सिंग होम नेपालगंज में कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हल में आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
12: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
14: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार
15: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
16: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 98478617 98478645
17: होइन भाइला लखर लखर कहाँ हिँडिस्
18: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
17: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
18: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
18: ल ल काका गइहाले म
19: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
18: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
19: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578445226
20: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
21: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
22: विस्तृत आँखा परीक्षण उपचार
23: बाल दृष्टि रोग निदान उपचार
24: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
25: सुक्खा आँखा परीक्षण तथा उपचार न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
26: कन्ट्याक्ट लेन्स सेवा
27: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
28: कृत्रिम आँखा फिटिङ गरिन्छ
29: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
30: दाङ जिल्लाकै पहिलो र एकमात्र
31: भिजन थेरापी सेवाहरू
32: अल्छी आँखा उपचार
33: डेढो आँखा उपचार
34: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
35: डबल भिजन उपचार
36: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
37: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
38: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
39: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
17: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
27: फोन नम्बर 98699846602 र 98643874

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा जेएनजी आन्दोलनको एक वर्ष पीड़ित परिवारलाई न्याय दिएरै छाड्ने गृहमन्त्रीको प्रण,
1: अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
0: यसै सन्दर्भमा कांग्रेस सभापति थापाको एउटा माग एउटा बाचा र रसुवाबारीपछि 5,000 भन्दा धेरै मानिस अझै सम्पर्कविहीन,
2: त्यति नै एकपट्टा हुने सम्भावना चाहिँ अलिक कम छ, त्यस मात्रै रेस्क्यू भएको र डेड बडी पनि त्यसभित्र नै हुन सक्छ।
0: एक अधिकारीसँग कुराकानी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। ब्रिटेनका विदेश मन्त्री एड मिलिब्यान्डले अधीनस्थ वेस्ट ब्याङ्कमा इजरायली बस्ती बसालेकाहरूको उत्पादनमाथि प्रतिबन्ध घोषणा गरेका छन्। फ्रान्स, क्यानाडा र अरू 9 युरोपेली देशहरूले पनि आफ्नो हकमा त्यस्तै कदम चाल्नेछन्। बस्ती बसालेका यहुदीहरूले प्यालेस्टिनी नागरिक विरूद्ध चालिरहेका जातीय सफायाका कदमप्रति इजरायली सरकारले आँखा चिम्लेको आरोप लगाउँदै ब्रिटिश विदेश मन्त्री मिलिब्यान्डले इजरायली कदमले दुई राज्यबाट समाधान हुने सम्भावनालाई व्यवस्था गरेको बताए। अधीनस्थ भूभागमा बस्ती बसाल्नु अन्तर्राष्ट्रिय कानून अनुसार अवैध कार्य हो। ब्रिटेनको कदमको इजरायलले आलोचना गरेको छ। इरानको समर्थन प्राप्त यमनका हुथीहरूले क्षेपास्त्र तथा ड्रोन हमला गरेपछि साउदी अरबका केही ऊर्जा केन्द्रहरूको सञ्चालन रोकिएको छ। किङ खालिद सैनिक अखडा, अभा अन्तर्राष्ट्रिय विमानस्थल र अमारको तेल कम्पनी सहित कैयौं स्थानमा गरिएका हमलामा परि 70 भन्दा बढ़ी घाइते भएका साउदी अधिकारीहरूले बताएका छन्। हुथीहरूका अनुसार साउदी अरबले यमनमा हवाई हमलाहरू गरेको छ, जहाँ हुथी र सरकार समर्थक फौजहरूबीच 5 दिनदेखि लड़ाई जारी रहँदा करिब 20,000 मानिस विस्थापित भएका छन्। नेपालमा सत्ता परिवर्तन हुने गरी जेएनजी आन्दोलन भएको एक वर्ष पुगेको छ। नेपाल सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको सम्झनामा आज सार्वजनिक विदा दिएको छ। चुनावपछि बनेको नयाँ सरकारले जेएनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको जेएनजी अभियान कर्मीहरू, विश्लेषक र विपक्षी दलहरूले आरोप लगाएका छन्। तर सत्तारूढ़ दल र सरकारका मन्त्रीहरूले जनताका अपेक्षा पूरा गर्न लागि परेको बताउँदै आएका छन्। काठमाण्डुमा मंगलबार आयोजित एउटा कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले आफूहरू नयाँ ढंगले अगाडि बढ़िरहेको बताए।
1: हाम्रो तौर तरिका नमिल्ला, राम्रो सुझावहरू लिन जो कोहीबाट पनि हामी तयार छौं, तर तपाई जस्तो बनाउन चाहनुहुन्छ र तपाईँहरू जस्तै राजनीतिको एउटा नेता बनाउन चाहनुहुन्छ त्यो स्वीकार्य छैन।
3: गृहमन्त्री सुदन गुरूङ। जेएनजी आन्दोलनका बेला पक्राउ परेका कतिपयका आफन्तले काठमाण्डुमा आज प्रदर्शन पनि गरेका छन्। अस्वीकार्य गतिविधिमा संलग्न रहेको भन्दै हंगेरी सरकारले 10 रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ। सुरक्षा र सार्वभौम सत्ताका निम्ति उक्त कदम चालेको उसले जनाएको छ। युरोपेली संघले मस्कोको गतिविधि हेर्दा हंगेरीको कदम वैध रहेको प्रतिक्रिया दिएको छ, तर मस्कोले हंगेरीको कदमको पीड़ादायी जवाफ दिने चेतावनी दिएको छ। र जमीनको तापक्रमबारे अध्ययन गर्ने एउटा अमेरिकी संस्थाका अनुसार नेपाल चीन सीमानामा हालै विनाशकारी बाढ़ी निम्त्याउने गरी हिम पहिरो गएको हिमालको हिस्सा दुर्लभ रूपमा तातो रहेको थियो। क्यालिफोर्निया स्थित बर्कली अर्थले उक्त हिस्सामा 5 दिनसम्म औसतमा 5 डिग्री सेल्सियस तापक्रम थियो, जसले हिम पहिरो निम्त्यायो। उक्त संस्थाका अनुसार त्यहाँ यो अवधिमा 55 वर्ष यता 4 डिग्री सेल्सियस भन्दा तापक्रम नाघेको तथ्याङ्क थिएन। तर अरू विज्ञहरूले तापक्रम बढ़ेकै कारण हिम पहिरो निम्तिएको भन्न नसकिने तर्क गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले जेएनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएका र उनीहरूको परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेको छ। ठीक एक वर्ष अघि आजकै दिन जेएनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्रीले त्यस्तो प्रण गरेका हुन्। प्रधानमन्त्रीले जेएनजीको एउटा माग सुशासन दिने वाचा गरेका छन्। गृहमन्त्री सुदन गुरूङले जेएनजी आन्दोलनका पीड़ित र उनीहरूको परिवारको माग पूरा गर्न सरकार दृढ़ रहेको बताए र भदौ 24 गते भएको आगजनीको आड़मा 23 गतेको घटनालाई उपेक्षा गर्न खोजिएको भन्दै असन्तुष्टि प्रकट गरे।
1: जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, सँगै आन्दोलन गरेका भाइ बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। देश जलेको दिन 23 गते देश मरेको दिन थियो, 24 गते देश जलेको भने मान्छे नरह्यो भने त यो देश पनि कारो हुन्छ। 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, शहीद भएको दिन, परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
0: खास गरी नेकपा एमालेका साथै नेपाली कांग्रेसको एउटा पक्ष र नेकपाका कतिपय नेताहरूतर्फ उनको भनाई लक्षित ठानिएको छ। सोही कार्यक्रममा बोलेकी कानून मन्त्री सोभिता गौतमले पनि नागरिकहरू मारिएको घटनालाई राजनीतिक अभिष्टको विषय नबनाउन आग्रह गरिन्।
4: कोही पक्षमा हुनुहोला, कोही विपक्षमा हुनुहोला, तर एउटा कुरा हामी सबै सहमत हुनै पर्छ। पहिला 23 गतेको घटना भएको, त्यसपछि मात्रै 24 गते भएको। 23 गते हाम्रा युवाहरूलाई गोली हानिएको, त्यसकारणले पनि यस दिनलाई राजनीतिक हिसाबले रंग दिएर पक्ष विपक्षमा नबाडिकन एक ठाउँमा आएर एक आपसलाई ढाडस दिनुपर्छ। र आज हामी सबैले संकल्प गर्नुपर्छ कि 23 गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्न नपरोस्।
0: सरकारले आज जेएनजी शहीद दिवसमा सार्वजनिक विदा दिएको थियो। जेएनजी आन्दोलनपछि बनेको सरकारको नेतृत्व गरेकी सुशीला कार्की र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उक्त दिन र आन्दोलनकारी युवाको अपेक्षा एवं माग स्मरण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज साँझ सामाजिक सञ्जालमा लेखेका छन्, प्रिय जेएनजी, सुशासन कायम हुने नै छ। सुशासनको अधिधारा आफूहरूको जिम्मेवारी भित्र पनि पर्ने बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार समक्ष दोषीलाई दण्ड दिन माग राखेका छन्। सामाजिक सञ्जालमा आज एउटा भिडियो सन्देश जारी गर्दै उनले एउटा वाचा गर्नुका साथै एउटा माग अघि सारेका हुन्। प्रस्तुत छ त्यस सम्बन्धी रिपोर्ट। अन्य कैयौं नेताहरूले जेएनजी आन्दोलनमा षड्यन्त्र र बाह्य भूमिका औल्याउने गरेका बेला सभापति थापाले शुरूदेखि नै जेएनजी आन्दोलनलाई युवा आक्रोशको विस्फोटको रूपमा अर्थ्याउने गरेका छन्। आजको भिडियो सन्देशमा उनले तत्कालीन सत्ता साझेदारको रूपमा आफूले तत्कालीन प्रधानमन्त्रीलाई नागरिकमा रहेको आक्रोश र असन्तुष्टिप्रति सजग तुल्याएको तर त्यसको गम्भीर बुझाउन आफूहरू विफल भएको उल्लेख गरे। त्यसकै परिणाम स्वरूप भदौ 23 गते प्रकट भएको बताउँदै सभापति थापाले भने,
5: भदौ 23 गते अवध युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका थिए, तर राज्यबाट त्यत्रो ठूलो बल प्रयोग भयो, त्यत्रो ठूलो दमन भयो, त्यत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, त्यसको जिम्मेवारी कसरी लिनु पर्दैन, केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पूरा हुन्छ, के अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो, त्यसले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस्, जसले गलत गरेको छ उसले दण्ड पाओस्।
0: सुशासन र जवाबदेहीयुक्त शासनको युवा माग जायज रहेको र ती माग पूरा नभएपछिको आक्रोश पनि उचित थियो भन्ने उनको ठम्याइ छ, जुन आफूहरूले समयमै बुझ्न नसकेको र त्यसमा आफूहरू पनि जिम्मेवार रहेको सभापति थापाको भनाइ छ। त्यो माग लिएर व्यक्ति वा समूह नभई एउटा पुस्ता नै सड़कमा आएको बताउँदै सभापति थापाले वाचा गरे, त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो पनि हो।
5: त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, त्यो हामी सबैको जिम्मेवारी हो। म र तपाईँको माग अनुसार बदलिएको नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो वाचा हो। भ्रष्टाचार मुक्त राज्य, जवाबदेह राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन सहादात दिएको छ त्यो सहादातलाई हामी खेर जान दिन्नौ, यो हाम्रो संकल्प हो।
0: जेएनजी आन्दोलनमा भएका घटनाहरूको उच्च स्तरीय आयोग र राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गरेर प्रतिवेदन दिए पनि ती सार्वजनिक गरिएका छैनन् र ती विवादित पनि बन्न पुगेका थिए। अब रसुवा बाढ़ीको प्रसंग। उक्त बाढ़ीमा परेर ज्यान गुमाएका 1350 भन्दा धेरै मानिसको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। नेपाल प्रहरी र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्क विहीनको संख्या भने फरक फरक दिएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले शव व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको बताउँदै भनिन्,
6: त्यसको लागि अहिले मुख्य गरी चाहिँ आफन्तहरूको डीएनए स्याम्पल चाहिँ संकलन गर्ने र सम्बन्धित ठाउँमा लाने काम पनि भइरहेको छ।
7: जुन 2500 जति डीएनए का लागि नमूनाहरू लिनु भएको छ सबबाट र आफन्तजनहरूबाट, यसमा बेपत्ता भएकाको पनि एउटा खोजी कार्यमा परिवारको व्यग्रता छ, अब सब भेटेका मध्ये पनि हुनसक्छ, यो कतिको जटिल काम हो, यो कति समय लाग्न सक्छ, कति महिना हप्ता या कसरी लाग्न सक्छ यसो यो पहिचानको लागि यो डीएनएकै प्रक्रियालाई मान्दा पनि?
6: यो चाहिँ स्वास्थ्य मन्त्रालय र अब नेपाल प्रहरीले हामीसँग कोअर्डिनेसनमा रहेर उहाँहरूले गर्नुभएको भएर मलाई थाहा भएसम्म यहाँलाई जानकारी दिँदाखेरि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले चाहिँ नमुना संकलन गरिराखेका छ सम्बन्धित जिल्ला अस्पतालको समन्वयमा, र उहाँहरूको पनि अब हामीले फोरेन्सिकलाई अब यो काठमाडौँमै ल्याउनु पर्ने हुन्छ, उहाँहरूले गरेपछि मात्र फाइनल हुने भयो टेस्टिङको रिजल्ट आउनको लागि। चाहिँ अहिले चाहिँ हामीले सम्बन्धित जिल्लाबाट स्याम्पल टेस्ट गर्ने र सम्बन्धित अस्पतालको समन्वयमा चाहिँ यहाँ केन्द्रमा ल्याउने कामहरू चाहिँ बिस्तारै भइराखेको छ। सबै काम सक्नलाई त अलिकति टाइम लाग्छ नै।
7: जनशक्तिका हिसाबले विदेशी जनशक्तिहरू पनि या मित्र राष्ट्रहरूबाट पनि आइरहेको अवस्था के कस्तो छ?
6: विदेशीहरू पनि यहाँ हामीसँग कोअर्डिनेसनमा हुनुहुन्छ, वहीँबाट कन्ट्याक्ट पनि हामीसँग धेरैले गरिराख्नु भएको छ। हामीले डिएनए टेस्टको लागि नै भनेर पनि नेपाल आइराख्नु भएको छ धेरैजना, विशेष गरी अब यहाँ हामीसँग सबभन्दा बढी इन्डियन नै हुनुहुन्छ, इन्डियन नागरिक पनि धेरै नै आएर उहाँहरूले हाम्रो प्रोसेस अनुसार टेस्टको लागि पनि दिइराख्नु भएको छ।
7: कतिपय शवहरू भारतबाट पनि संकलन भएर भारतीय अधिकारीहरूले नेपालीहरूलाई बुझाएका छन्। करिब 5,000 अझै पनि सम्पर्क विहीन अवस्थामै भनिएको छ। भनेपछि यो प्रक्रिया के अलिकति लामै जाने देखिया हो, महिनौ या अझ बढी?
6: सर्च एन्ड रेस्क्यूको काम पनि अझै सकिया छैन, विशेष गरी अहिले यो हाइड्रोमा पनि टनलहरूमा अलिकति बढी हाम्रो रेस्क्यू टिमहरू फोकस हुनु भएको छ। यो किसिमले हेर्दाखेरि चाहिँ अझै हाम्रो केही दिन सर्च एन्ड रेस्क्यूमै पनि छौँ, र त्यो सँगसँगै हाम्रो ओभरअल डिजास्टर म्यानेजमेन्टको चाहिँ विविध साइडहरूमा आयामहरूमा कामहरू भइरहेको छ। हामीले 15-16 मोबिलाइजेसन टिमहरू सुरुकै दिनदेखि नै परिषदले गठन गरेर त्यही अनुसार पनि काम भइरहेको छ, भएर अहिले हामीले एक्ज्याक्टली कुनै कुनै विषयमा चाहिँ हामीले अलिकति फिनिसिङ गर्दै गए पनि यो मिसिङको केसहरू अनि डेड बडी म्यानेजमेन्टको केसमा अलिकति टाइम लाग्ने नै देखिया छ।
7: के कुनै शवहरू या कुनै सम्पर्कविहीनहरू कहिले सम्पर्कै फेलै नपर्न नसक्ने अवस्था पनि हुन सक्ने त्यस्तो हुन सक्छ है?
6: अहिले हामीसँग करिब 13,583 चाहिँ रेस्क्यु भएको लिस्ट आएको छ, तर त्यसमा सबैजनाको नाम लिस्ट छैन, जस्तो मिसिङ लिस्टमा जो हुनुहुन्छ त्यसमा रेड बडीको पनि प्लस रेस्क्यूको सबै नाम आइसकेका भए चाहिँ हामीले त्यसबाट भेरिफाई हटाउँदै जान्छौँ। त्यो जिल्लाबाट त्यो काम भइरहेको छ। सुरुका केही दिनहरूमा चाहिँ रेस्क्यू भएको नामहरू हामीसँग आएको छैन, त्यो सबै नै मिसिङ भएर फेरि त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ। त्यस मात्रै रेस्क्यू भएको र डेड बडीको पनि त्यसभित्र नै हुन सक्छ, त्यो भेरिफाई भएर फाइनल डेटा चाहिँ बिस्तारै अपडेट गर्दैछ।
7: अन्तिममा कानूनले चाहिँ कति समयसम्म सम्पर्क विहीन भयो अब यस्तो विपदका हकमा हेर्दाखेरि भने चाहिँ त्यसलाई मृत घोषणा गर्छ?
6: हाम्रो नर्मल कानूनले 12 वर्षसम्म बेपत्ता भयो भने मृत्यु सरल मानेर अन्य कानून प्रक्रिया गरी बढाउन सकिन्छ भन्ने छ। अब हाम्रो विपदको बेलामा त्यस्तो विषय चाहिँ अब चाहिँ निर्णय गर्ने भन्ने पनि छ हामीसँग, होइन 3 महिना राख्ने कि कति महिना राख्ने, त्यो गरेर चाहिँ कार्यकारी समिति वा परिषदले नीति गर्ने निर्णय पनि त्यो पनि गर्ने भन्ने यहाँ उठिरहेका छ।
0: उनी थिइन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कि प्रवक्ता शान्ति महत, प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमलागौं बाढ़ी प्रभावित क्षेत्र जहाँ मृत्यु बेपत्ता र विस्थापित हुनुको पीड़ाका बीच बाढ़ीले पुलहरू बगाउँदा आवागमनमै कठिनाई परेको थियो, त्यसैले अहिलेलाई नदी वार पार गर्न तीन बनाइएको छ, जसले तत्कालको एउटा समस्या टारेको देखिन्छ भन्दै नुवाकोटबाट शक्तिमाया तामाङ भन्छिन्।
8: नुवाकोटको विभिन्न स्थानमा गरी 5 ठाउँमा तीन बनाउने सरकारी अधिकारीहरूले निर्णय गरेसँगै देवीघाट र इन्द्रेणी चौरमा गरी 3 तीन बनाउन सफल भएको सरकारी अधिकारीले बताए। पारीबाट त्रिशुली आउन कुनै विकल्प नरहेकोमा तुइनबाट सहज भएको तार्केश्वरका बद्री प्रसाद नेपालले बताए।
9: प्राकृतिक विकल्पको कारण भत्केको भग्नावशेषले गर्दा केही पनि तर्ने वातावरण नभएको बेला यही तुइन पनि एउटा राहतको माध्यम बनेको छ।
8: मेगाङका सृष्टि तामाङले पहिलो पटक तुइन चढ्न अलिकति डर लागेको बताउँदै भनिन्।
10: तुइनमा चढ्दा फर्स्ट अनुभव हो, त्यही भएर डर प्लस यता पार गर्न त पाए नि त आफ्नो गन्तव्यसम्म पुग्न पाउँदा चाहिँ खुसी लागिरहेछ।
8: त्रिशुली अस्पतालमा आवश्यक सामानहरू अहिले तुइनबाट ल्याउन पाउँदा बिरामीले आवश्यक औषधि समयमा दिन सकेको त्रिशुली अस्पतालका मेसु डाक्टर राजेन्द्र लामाले बताए।
11: यी ट्विनको सहायताबाट अस्पताललाई चाहिने इमर्जेन्सी औषधिहरू हामीले यसबाट चाहिँ ल्याइरहेका छौँ, र केही बिरामीहरूलाई त हामीले हेलिहेलि रेस्क्यु गर्न नसक्दा खरिमा अपरेसन गरेर केही बिरामीहरू सुत्केरी केही बिरामीहरूलाई ट्विनबाट पनि प्राथमिकता दिएर हामीले चाहिँ ल्याइरहेका छौँ।
8: सरकारले विभिन्न निकाय तथा तहका कर्मचारीहरूलाई बाढ़ी प्रभावित क्षेत्रमा खटाएका छन्। रागीश्री कक्षपति श्रेष्ठलाई नुवाकोटमा खटाएसँगै त्र बाटो हुँदै आउँदा लामो समय लाग्नेमा तुइनबाट आउन सहज भएको बताइन्।
10: तुइन एकदम चाँडो फिट भएको हुनाले चाहिँ यसले चाहिँ एकदमै धेरैजना जनसमुदायलाई चाहिँ राम्रो सेवा दिएको छ मैले महसुस गरे।
8: तुइनसँगै बेलीब्रिज जस्ता पक्की पुलहरू निर्माणले नागरिकलाई थप सहज हुने कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
12: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 9 बजेको छ।
13: एकानब्बे थुप्लो 4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। नमस्ते दाइ भाउजू होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको
14: नमस्ते नमस्ते
15: कता हिँड्नु नि बाबु बजारतिर नि
16: अंकल मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने
17: साइकल चढेर
18: के गर्ने बाबु
19: छोरीले साइकल
18: साइकल भनेर हैरान पारेको छ
19: न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने
18: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
19: लौ हेर किन नहुनु दाई हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
18: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान
20: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्ती रोड खोराही दाग
21: सम्पर्क मोबाइल 98478927976
22: र 98578336689

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: पनि नाम दर्ता गर्न
4: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9805912871।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843503623।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिनद्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: बंगाल रेडियस मेरो एवरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: कसैले बेकरी र बी एन्ड फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त अनि कसैले बेकरी र बी एन्ड फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
5: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
2: मेरो छोरीलाई राम्रो स्कुलमा पढ्छ।
3: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: प्रश्न छ, शिक्षित भइसकेपछि र परिपक्व भइसकेपछि विवाह गर्ने चलन छ यहाँ। अझ पश्चिमा मुलुकहरूमा त एकदमै ढिलो विवाह गर्ने चलन आयो। यस्तो बेलामा पनि किन यति धेरै सम्बन्ध विच्छेदका समस्याहरू बढिरहेका छन्, यसको समाधान के होला र विवाह पछि हुने तनाव कसरी कम गर्ने होला? अत्यन्तै व्यावहारिक प्रश्न छ। पहिले 7 वर्षको उमेरमा विवाह गरेको थियो र त्यो 7 वर्षको उमेरमा विवाह गर्नुका आफ्ना फाइदाहरू थिए। यो होइन कि कुनै पनि प्रणाली बिना फाइदा मान्छेले गरिरहेको हुन्छ। बाल विवाहका आफ्ना फाइदा छन्, हामी बाल विवाहका पक्ष पोषक होइनौँ, त्यसको पैरवी हामी गर्दैनौँ। तर बाल विवाहका फाइदालाई अहिले वयस्क विवाह भनौँ न, वयस्क विवाहमा ती फाइदालाई ल्याउन सक्यौँ भने त्यसले एउटा धेरै ठुलो क्रान्ति ल्याउनेछ। त्यो फाइदा के थियो भने त्यो दुइटै पति पत्नी सँगै हुर्किन्थे र यिनीहरू एकअर्कालाई अलगुन भन्ने ठान्दै ठान्दैनथे। झगडै गरे पनि त्यो झगडा केटाकेटीको झगडा जस्तो हुन्थ्यो, तत्काल गऱ्यो झगडा सकियो। र एकअर्कालाई के मनपर्छ, के खान्छ, के पिउँछ, देखि लिएर परिवार नाता गोता सब एकै ठाउँमा व्यवस्थित भएर बच्चा जन्माउने उमेरसम्म त धेरै कुरा सिकिसकेका हुन्थे र सँगै बाँच्न त्यो सँगै पनि भन्न मिल्दैन, करिब करिब एउटै आत्माको रूपमा बाँच्ने त्यो प्रणालीको विकास हुन्छ, आदतको विकास हुने गर्थ्यो। त्यो बाल विवाहको फाइदा हो, अरू धेरै व्यवहारिका छन्। त्यो यो फाइदालाई चाहिँ अहिलेको विवाहमा लिएर आउनुहोस् न। अहिले के भयो भने हुर्के बढेपछि विवाह गर्ने, प्रेम विवाह गर्ने, परिपक्व भएपछि विवाह गर्ने, शिक्षित भएपछि आफ्नो आमदानी भएपछि विवाह गर्ने, यसका धेरै फाइदाहरू छन्। तर एउटा सबभन्दा ठुलो बेफाइदा के छ भने बाल विवाहमा अहंकार नबढिकन विवाह हुन्थ्यो, यहाँ चाहिँ अहंकार परिपक्व भएपछि विवाह हुन्छ। अब मुख्य समस्याको जरो अहंकार हो। तपाईँ 28-30 वर्षमा विवाह गर्नुभयो, तपाईँको अहंकार पनि 28-30 वर्षकै हुन्छ, त्यो एकदम प्राउड हुन्छ, त्यसले अरूलाई मन नपराउने, सानो सानो कुरामा आफ्नो निजी ठाउँ खोज्ने, प्राइभेट स्पेस खोज्ने, आफूले मन परेको कुरा पाएन भने तुरुन्तै झगडा गरिहाल्ने र पति मेरो यस्तो हुनुपर्छ, पत्नी यस्तो हुनुपर्छ भनेर एकदमै गहिरा अपेक्षाहरूको विकास भएपछि बल्ल विवाह गर्ने बानी आयो। अब त्यस कारणले के हुन्छ त भन्दा अहिलेको विवाहमा विवाह चाहिँ व्यक्तिले मात्रै होइन अपेक्षाले पनि गरिरहेको छ र अहंकारले पनि विवाह गरिरहेको छ, यसलाई बिर्सिनु हुँदैन। दुईटा अहंकार एकै ठाउँमा आउँदैछन्, कुन दिन जुत्छन् थाहा हुँदैन। अलि दिन त मधुमास हुन्छ, हनीमुन पिरियड हुन्छ, त्यतिखेर अहंकार हुँदैन, एकअर्काका लागि मर्यादा गर्छन्। तर त्यसपछि त अपेक्षा छ, त्यसपछिको आफ्नो अहंकार छ, स्वार्थ छ, आफ्नो रोजाइ छ, ती सबै कुराहरू एक ठाउँमा आउन थाल्छ। त्यस कारणले विवाहपूर्व ध्यान गर्नुहोस्, ध्यान सिक्नुहोस् र निस्वार्थ प्रेम गर्न सिक्नुहोस्, सहनशीलता बढाउनुहोस्। विवाह के हो त भन्दा अब तपाईँको जीवनमा तपाईँ मात्रै हुनुहुन्न है, अरू पनि छन् भन्नु हो। अर्को व्यक्तिको अस्तित्व जस्ताको तस्तै स्वीकार गर्नु हो। त्यो व्यक्ति अलग हो तपाईँभन्दा, उसका आवश्यकता फरक छन्, उसका इच्छा कामनाहरू फरक छन्, अपेक्षा फरक छन्, अहंकार फरक छ, व्यक्तित्व फरक छ, स्वार्थ फरक छ। र पति पत्नीको बीचमा अर्को बुझ्नुपर्ने एउटा बडो रमाइलो पुस्तक छ, मेन आर फ्रम मार्स एन्ड विमेन आर फ्रम भिनस। यी दुईटा अलग अलग ग्रहबाट आएका छन्, यी अलग अलग ग्रहबाट आएका व्यक्ति जस्तो यिनको व्यवहार छ, यिनको व्यक्तित्व छ। अब तपाईँ आफ्नो पत्नीसँग अरू पुरुष साथीसँग गरे यस्तै व्यवहार गर्न खोज्नुहुन्छ, पत्नी अर्कै लोकको, पत्नीलाई प्रेम चाहिन्छ, पत्नीलाई समय चाहिन्छ, पत्नीलाई एकदमै गहिरो समझदारी चाहिन्छ, पत्नीलाई समय चाहिन्छ। तपाईँ पत्नीलाई चाहिँ मैले तिम्रो अरू आवश्यकता पूर्ति गरिदिएको छु, यति धन कमाइदिएको छु, म धेरै ठुलो पदमा छु, तिम्रो पति चाहिँ यस्तो महत्त्वपूर्ण मान्छे हो भनेर त्यसैबाट सन्तुष्ट हौ भन्न खोज्नुहुन्छ, त्यो पत्नीले त्यो गर्न सक्दिन। किनकि पत्नीलाई समय चाहिन्छ, पत्नीलाई एकदमै प्रेम चाहिन्छ, पत्नीको आकाङ्क्षा प्रेमको, समयको, र पत्नीको आकाङ्क्षा चाहिँ सँगै बसिदियोस् भन्ने हो। ती कुरा पूर्ति गर्ने प्रणालीको विकास गर्नुपर्छ। र अर्को पतिले के खोजेको हुन्छ, पतिले खोजेको हुन्छ कि मलाई सबभन्दा बढी सम्मान मेरी पत्नीले गरोस्। पतिको आकांक्षा, पुरुषको पहिलो आकांक्षा सम्मानको, नारीको पहिलो आकांक्षा प्रेमको हो, सम्मानको होइन। त्यसकारणले ऊ दासी बन्न पनि तयार छिन्, तर प्रेम चाहिँ चाहिन्छ। पुरुष जे गर्न पनि तयार छ, पुरुष पनि पत्नीको दास बन्न पनि तयार छ, तर सम्मान चाहिन्छ उसको। त्यसकारणले पुरुषलाई एकदमै सम्मान दिन सिक्नुहोस्। उसको सानो सानो कुराको प्रशंसा गरिदिनुहोस्। उसलाई साथीहरू सबैले सम्मान गरिरहेका हुन्छन्, कार्यालयमा सहकर्मीले सम्मान गर्छन्, पुरस्कार दिएका हुन्छन्। अब घरमा आउँदा पत्नीले यति राख जम्मै के फरक पर्छ र, तिमी बेलामा आएनौ, एक घन्टा ढिलो आयौ, आज सँगै खाना खान आएनौ भनेर पत्नीले गुनासो गरिरहेकी हुन्छन्। यी पत्नीले के बुझिनन् भने, आफ्नो आवश्यकता पतिले पूरा गर्नुपर्छ, त्यो त ठिक छ, तर पतिको सम्मानको आवश्यकता पूर्ति गर्ने काम पनि त पत्नीले गर्नुपर्छ, होइन भने सम्बन्ध नै बन्दैन। त्यसकारणले पतिलाई अरू सहयोग गर्नुहोस्, तर सम्मान गर्न सिक्नुहोस्। उसको सानो सानो कुराको प्रशंसा गर्नुहोस्। उसले गरेका सामाजिक उपलब्धिहरूलाई नजरअन्दाज नगर्नुहोस् र तिनको सबभन्दा ठुलो प्रशंसक फ्यान बन्नुहोस्। पतिको बारेमा पनि हामीले कुरा गर्यौँ, पत्नीको बारेमा पनि कुरा गर्यौँ, र मुख्य सँगै बसेर ध्यान गर्ने गर्नुहोस्। जब तपाईँ सँगै बसेर ध्यान गर्नुहुन्छ, तपाईँको आभामण्डल एक अर्कामा सर्न थाल्छ। त्यो एउटा गहिरो समझदारीको विकास हुन्छ। सामाजिक सेवा सँगै गर्नुहोस्, त्यसले तपाईँलाई एक बनाउँछ। अब कुन उमेरमा विवाह गर्नुहुन्छ यो धेरै महत्त्वपूर्ण विषय होइन, विवाह गरेपछि सम्बन्ध कसरी बनाउनु छ यो महत्त्वपूर्ण हो। अब यी हामीले भनेका कुरा प्रयोग गर्नुभयो भने जुन विवाहको कारणले तनाव आउँछ नि, त्यो तनाव स्वत कम हुन्छ। र अन्तिम कुरा यसमा, आफू जस्तो बनेर नसोच्नुहोस्। विवाहमा तपाईँ आफ्नो पति वा पत्नी जस्तो बनेर सोच्नुहोस्। जस्तो पत्नीले माइतको धेरै कुरा गरिरहेको हुन्छ भने तपाईँ पनि विचार गर्नुहोस् त, उनको ठाउँमा भएको भए के गर्नुहुन्थ्यो। पतिले धेरै आमाको बुवाको कुरा गरिरहेको हुन्छ भने तपाईँ पनि हेर्नुहोस् त कि त्यो पतिको ठाउँमा तपाईँ भएको भए तपाईँ पनि त त्यही गर्नुहुन्थ्यो। त्यस कारणले अर्काको खुट्टामा, अर्काको जुत्तामा खुट्टा राखेर हेर्ने भनिन्छ कि अङ्ग्रेजीमा, पुट योर लेग्स इन अदर पर्सन्स सुज। त्यसै गरी अर्को, म अर्को व्यक्ति भएको भए के हुन्थ्यो, त्यो ढङ्गले सोच्नुहोस्। यसलाई सहभाव भनिन्छ, इट इज इम्प्याथी। त्यो एकदम अर्को व्यक्ति बनेर हेर्नुहोस्। र विवाहमा तपाईँ के विचार गर्नुहोला भने, जति राम्रोसँग पति पत्नीसँग काम गर्न सक्नुहुन्छ, त्यति नै राम्रोसँग तपाईँ साझेदारहरू र सहकर्मीसँग पनि काम गर्न सक्नुहुन्छ। पहिलो पार्टनर, पहिलो साझेदार आफ्नो पति वा पत्नीलाई बनाउनुहोस्। पहिलो सहकर्मी त्यहाँ बनाउनुहोस्। घरको काम सँगै गर्नुहोस्, शौचालय सँगै सफा गर्नुहोस्, भान्साको काम पनि सँगै गर्नुहोस्, र पतिले गर्ने केही काम पनि सँगै गर्न थाल्नुहोस्। त्यसले एकअर्काप्रति एउटा गहन समझदारी जन्मिन्छ, जुन समझदारीको आधारमा विवाह स्वर्ग बन्न थाल्छ, वैकुण्ठ बन्न थाल्छ, र बिस्तारै नर्क बन्न छोड्छ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू,
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562770707।
5: के तपाईँ दाँत तथा गेजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हिराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरीदेखि उपचार गर्ने,
6: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने ती बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
7: सम्पर्क फोन नम्बर 01-46-20-310
6: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
8: प्रश्न छ संसारमा फरक अनुहार फरक सोच फरक परिवेश फरक धर्म फरक जात विभिन्न कारणले टुक्रिएको समाजलाई एक बनाउने सूत्र के छ एक चाहिँ किन बनाउनु पर्यो अब फरक सोच छ र त फरक फरक कर्म भएको छ र प्रत्येक कर्मका फरक फरक फाइदाहरू लिन पाइएको छ सबैको एउटै सोच भयो भने त यो संसार चल्दैन सृष्टि चल्दैन मेरो जुन विषय पढ्ने सोच छ सारा जगतको त्यही विषय पढ्ने सोच भयो भने अरू विषय त मर्ने गए कसलाई केमा रुचि छ कसलाई केमा रुचि छ यो विभिन्न प्रकारका रुचिहरू भएका कारणले त विभिन्न क्षेत्रको विकास भएको छ र हामीलाई सबै कुरा चाहिन्छ यो एकरूपता बनाउन खोज्नु यो बुद्धिमानी हुँदैन फरक जात छ एउटै बनाउन सकिँदैन फरक धर्महरू छन् धर्म किन फरक छन् भने मानिसको विचार फरक छ बुद्धि फरक छ सोच फरक छ त्यही अनुसारका धर्महरू फरक छन् सबैले आफ्नो धर्म बनाएका छन् सोच अनुसारका छन् जब सोच नै फरक छ भनेपछि धर्म फरक हुनु स्वाभाविक कुरा हो धर्मलाई एकरूपतामा ल्याउँछु एउटै बनाउँछु भन्नु भनेको सोचलाई एउटै बनाउँछु भन्नु हो यो सम्भव छैन यो हुँदैन यहाँ सुन्नुहुन्छ फरक परिवेश छ बिल्कुल परिवेश फरक हुन्छ विभिन्न कारणले टुक्रिएको समाज हेर्नुहोस् ठिक हो धर्मले टुक्रिआएको छ यो जातले टुक्रिआएको छ वर्गले टुक्रिआएको छ धनले मानिसलाई टुक्रिआएको छ धेरैतिर टुक्रा टुक्रा छ यो कुरा सही हो तर एकरूपता ल्याउन सकिँदैन सम्भवै हुँदैन धेरैले प्रयास गरे सकेनन् धेरैले प्रयास गरे शासितहरूकै शासन होस्, तर शासक हुने बित्तिकै त्यो शासक भयो कि शासित अर्को भयो, एकरूपता ल्याउनै सकिएन, धनी र गरिबलाई एउटै बनाउनै सकिएन, प्रयास भए संसारमा नभएका आएन, तर एक नाशको सुविधा भएन। जतिसुकै समानताको कुरा गरे पनि पद अनुसार काम अनुसारको सुविधा फरक हुन्छ र एउटै काम सबैले गर्न मिल्दैन। प्रधानमन्त्रीले गर्ने काम फरक छ, त्यो अनुसारको सुविधा फरक छ। एउटा कार्यालयको कार्यान्वयनले गर्ने काम फरक छ, त्यो अनुसारको सुविधा पनि फरक छ। त्यो दुइटैलाई एउटै सुविधा दिन मिलेन। एउटा कार्यालयको कार्यालय सहायकलाई पनि प्रधानमन्त्रीलाई जस्तै सुरक्षा गार्डहरू दिन मिलेन, किनभने कर्म अनुसार सेवा सुविधा फरक हुन्छ, प्रकृति फरक हुन्छ, कर्मको आफ्नो प्रकृति छ, त्यो अनुसारको व्यवहार गर्नै पर्छ, समानता सम्भवै छैन। विविधता नै प्रकृतिको रचना हो, यो संसारमा विविधता भएन भने बाँच्न कठिन हुन्छ। विविधता छ र त मजा छ, यो विविधता प्रकृतिको रचना हो, ईश्वरको रचना हो, यसलाई एकरूपता बनाउन खोज्नु यो पहिलो त असम्भव छ, दोस्रो यो अनावश्यक छ, आवश्यक नै छैन। अब के गर्ने त, के गर्न सकिन्छ त, समाज त टुक्रियो, धर्म जात वर्ण धन सोच विद्वान अविद्वान समाज त टुक्रिया छ। कुनै व्यक्ति विद्वान छ, पढे लेखेको छ, कुनै व्यक्ति पढे लेखेको छैन। अब समानताको नाउँमा पढे लेखेका व्यक्ति र नपढ्ने व्यक्तिलाई पनि एउटै काम लगाऊ, समान गरौं भनेर हुँदैन। समानता प्रकृतिको नियम विरुद्ध छ। प्रकृतिमा हेर्नुहोस् कति विविधता छ, जंगलमा जानुहोस् कति प्रकारका चराचरा, एउटै प्रकारको भए हुन्थ्यो नि। बगैँचामा जानुहोस् कति प्रकारका फूल, एउटै रङको फूल भए हुन्थ्यो नि। मानिसहरूलाई हेर्नुहोस् कति प्रकारको अनुहार, एउटै अनुहार भए हुन्थ्यो नि। कति विविधता छ, यो विविधता छ त रमाइलो छ नि। एउटा अनुहारसँग झगडा परे पनि अर्को अनुहार देखेपछि मन बहलिन्छ, तर सबै अनुहार एउटै हुन्थ्यो भने त्यही झगडा परे अनुहार उपनि कस्तो हुन्थ्यो होला संसार। विविधता सृष्टिको नियम हो, यसलाई एकरूपता बनाउने प्रयास नगरौं। हो, यहाँले भने जस्तो समाज टुक्रिएको देखिन्छ, वैमनस्य देखिन्छ, झगडा देखिन्छ यी विविधताले गर्दा, यसलाई के गर्ने भन्ने छ नि, एउटै काम गर्ने, हर एक विविधतालाई सम्मान गर्ने। तिमी पनि मलाई म जस्तो बन्नलाई मदत गर, तिमीलाई पनि म तिमी जस्तै बन्नमा मदत गर्छु। तिमी म जस्तो बन्नु पर्दैन र म पनि तिमी जस्तो बन्न सक्दिनँ। मेरो आफ्नो आस्था छ, आफ्नो विचार छ, आफ्नो धर्म छ, आफ्नो संस्कृति छ, मेरो धर्म संस्कृतिमा तिमी हस्तक्षेप नगर, मेरो धर्म संस्कृतिमा नै मलाई फक्रिन देऊ, फुल्न देऊ, तिमी तिम्रै धर्म संस्कृतिमा फक्र फुल, म त्यहाँ मदत गर्छु। हरेकलाई उही हुन मदत गर्नु चाहिँ ईश्वरको साँचो अर्थमा पूजा हो, सम्मान हो, प्रार्थना हो, तर ईश्वरले बनाएको संरचनालाई बिगार्नु कुनै पनि हालतमा ईश्वरको आदर गर्नु होइन।
9: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधि प्रस्तुत राप्ती अंचल कई पहिलो ड्रिंकिंग वाटर
10: स्वर्गद्वारी ड्रिंकिंग वाटर
9: हाम्रा सेवाहरू
10: 1 लिटर र 20 लिटर जारको व्यवस्था
9: अर्डर अनुसार खाली बोतलको उत्पादन
10: 20 लिटर जारमा होम डेलिभरी सेवा
9: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
10: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
11: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
12: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
13: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
14: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
15: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
16: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
17: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
18: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
19: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
20: मुटु रोग विशेषज्ञ डाक्टर
21: कृष्ण चन्द्र अधिकारी
22: सुगर थाइराइड
23: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
24: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-35700
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
7: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
25: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
10: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
26: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
27: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA BCA BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
27: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
10: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
12: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना

0: गराउने श्रीगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाक भित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने
1: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
0: थाइराइड घाँटी दुख्ने केही अड्किएको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टङ्सिल आइरहने
1: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
2: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला
3: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार
0: समय बिहान 10 बजेदेखि
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
0: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
1: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128809028 होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
4: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
1: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
4: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
1: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34 910
1: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
5: ईश्वरले प्रकृतिले विविधताको रचना गरेछ हामी एकरूपता बनाउन खोज्छौ कहाँबाट हुन्छ भनिन्छ नि कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि हरेक व्यक्तिमा बुद्धि फरक छ र त सृष्टि फरक छ रचना फरक छ उत्पादन फरक छ सबै कुराको उपभोग गर्न पाएका छौँ हामी एउटै बुद्धि भए कहाँबाट सृष्टि अगाडि बढ्थ्यो त्यस्तो हुँदैन नि विविधता होस् तर प्रत्येक विविधतालाई सम्मान गर्ने हृदय होस् हर एकलाई आदर गर्नुपर्छ म ठूलो मैले मानेको ठूलो मैले जानेको ठूलो अर्को सानो भनेर हेप्नु हुँदैन त्यति मात्रै हो समानता भने त्यही हो समानता भनेको कर्ममा समानता होइन कर्म त फरक छ यहाँ इन्जिनियर पनि चाहिन्छ दकर्मी पनि चाहिन्छ एउटा घर बनाउनलाई सिकर्मी पनि चाहिन्छ अनि यो बालुवा मुछ्ने मान्छे पनि चाहिन्छ सबै चाहिन्छ अनि घर बन्छ सबैजना इन्जिनियर मात्रै भएर घर कहाँ भन्छन् गाह्रो लाउनु परेन काम गर्ने चाहिएन इन्जिनियरलाई कहाँ आउँछ र गाह्रो लाउन डिजाइन बनाउन आउँछ तर सबै काम गर्न आउँछ आउँदैन सबै काम एउटैले गरेर हुँदैन त्यसकारण एउटा कुरा चाहिँ के बिर्सेनु भन्न भने इन्जिनियर चाहिँ ठूलो अनि त्यो मजदुर जसले बालुवा मुछिरहेको हुन्छ सिमेन्ट बालुवा मिसाइरहेको हुन्छ त्यो चाहिँ सानो यो सोच चाहिँ त्याग्नुपर्छ आफ्नो ठाउँमा सबै ठूलो छन् एउटा घर बनाउनको लागि एउटा सानो किला काँटाको पनि एउटा काँटीको पनि धेरै ठूलो महत्त्व छ एउटा काँटी भएन भने पनि निर्माण रोकिन्छ आफ्नो आफ्नो ठाउँमा आफ्नो महत्त्व छ त्यो महत्त्वलाई बुझ्नु र त्यो महत्त्वलाई सम्मान गर्नु हरेक व्यक्तिको विचारलाई सम्मान गर्नु सोचलाई सम्मान गर्नु हरेक व्यक्तिको फरक कर्मलाई सम्मान गर्नु यो समाजलाई जोड्नु हो एकरूपता ल्याउनु जोड्नु होइन यो योग होइन प्रकृतिको विविधतालाई बिगार्नु योग होइन म जे छु सबै मानिस त्यही बनून् भन्नु योग कदापि होइन म जुन धर्म मान्छु सारा संसारले त्यही धर्म मानोस् म जुन

0: राजनीतिक विचार राख्छुस्, सारा जगतले त्यही राजनीतिक विचार राखोस्, यो त योग होइन, यो वियोग हो। योग के हो? तिम्रो विचारलाई मेरो विचारमा तिमी सम्मान गर, तिम्रो विचारलाई म सम्मान गर्छु। प्रकृतिको विविधतालाई बुझेर सबैलाई सम्मान गर्नु, इज्जत गर्नु, सहयोग गर्नु, यो योग हो। यो जात ठूलो, यो जात सानो भन्ने हुँदैन। यो धर्म ठूलो, यो धर्म सानो भन्ने हुँदैन। धर्म भनेको मात्रै आस्था हो। तिम्रो आस्था चाहिँ कमजोर, मेरो आस्था चाहिँ बलियो भन्न मिल्छ र? मेरो आस्था ठूलो, तिम्रो आस्था सानो भन्न मिल्छ र? होइन। आस्था भनेको बस आस्था हो। आस्थाको सम्मान गर। मेरो जात ठूलो, तिम्रो जात सानो, यस्तो हुँदैन। प्रत्येक जातको सम्मान गरौं, इज्जत गरौं। तिम्रो व्यवसाय सानो, मेरो ठूलो भन्ने हुँदैन। प्रत्येक व्यवसायको सम्मान गरौं। तिम्रो कर्म ठूलो, मेरो कर्म सानो, यो पनि हुँदैन। हर एक कर्मको सम्मान गरौं, किनभने कर्म सबै ठूलो हुन्छ, आफ्नो ठाउँमा सबै ठूलो छ। यो सानो र यो ठूलो भन्ने यो सृष्टिमा केही पनि छैन। सबैको आफ्नो महत्व छ। हर एकलाई सम्मान गर्नु योग हो। यसमा काम गर्न सकिन्छ, योगमा काम गर्न सकिन्छ, सबैप्रति सम्मान गर्ने भावना जगाउन सकिन्छ। तर सबैलाई एकरूपतामा लिएर आउने, एउटै विचारमा ढाल्ने, प्रकृतिको संरचनालाई बिगार्ने, यो काम सम्भव हुँदैन। अप्राकृतिक कर्म यो त दुःखदायी हुन्छ। प्रकृतिलाई प्रकृतिकै रूपमा विकास हुन देऊ। प्रकृतिका हर एक आयामहरूको सम्मान गरौं, इज्जत गरौं, सहयोग गरौं। यही नै योग हो, यही नै वास्तविक धर्म हो। धर्म भनेको एउटालाई मान्नु, अर्कोलाई नमान्नु कदापि होइन। धर्म भनेको सबैलाई बराबर सम्मान गर्नु, प्रकृतिका हरेक आयामको रक्षा गर्नु, सहयोग गर्नु, इज्जत गर्नु, यो चाहिँ धर्म हो। म मेरो ठाउँमा ठिक छु, तिमी तिम्रो ठाउँमा ठिक छौ, तिमी जहाँ छौ त्यही रूपमा विकसित हुन दिनु धर्म हो। करेलालाई गुलियो बनाउनु धर्म होइन, करेलालाई अरू तितो हुन मद्दत गर्नु चाहिँ धर्म। खुर्सानीलाई अमिलो बनाउनु धर्म होइन, खुर्सानीलाई अरू पिरो हुन दिनु चाहिँ धर्म हो। तिम्रो स्वभाव खुर्सानी पिरो हुनु हो नि, तिमी अरू पिरो हुन। तिमी खुर्सानी जति पिरो हुन्छ त्यति राम्रो, उखु जति गुलियो हुन्छ त्यति राम्रो। उखु अमिलो भयो भने राम्रो भएन। उखुलाई अमिलो बनाउन खोज्नुहुन्न, यो अधर्म भयो। धर्म भनेको जो जुन रूपमा छ त्यही रूपमा सम्मान गर्नु, यो धर्म हो। ऊ जुन रूपमा छ त्यो रूप बिगारेर त्यसलाई मेरो रूपमा लिएर आउनु, यो कदापि धर्म होइन। उसकै रूपमा उसलाई थक्रिन दिनु, फुल्न दिनु, यो धर्म हो।
1: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर